0: लगायत झण्डै डेढ़ दर्जन मुलुकमा राजदूत पद रिक्त छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र अहिले बालेन शाह नेतृत्वको सरकारले पूर्ववर्ती सरकारबाट नियुक्त भएका राजदूत फिर्ता बोलाएपछि भारत चीन सहित 17 मुलुकका कूटनीतिक नियोगमा राजदूतहरू रिक्त रहेका छन्।
1: न्यायाधीश सपना प्रधान मल्ल 20 दिनका लागि विदामा बसेकी छन्। सर्वोच्च अदालतका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन कोइरालाले न्यायाधीश मल्ल विदामा बसेको जानकारी दिएका हुन्। संवैधानिक परिषदले वरियताक्रम मिचेर चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेपछि मल्ल असन्तुष्ट थिइन्। न्यायाधीश सपना प्रधान मल्ल 20 दिन विदामा शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
0: सरकारले साताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै नेपालमा पेट्रोलियम पदार्थको खपतमा ठूलो गिरावट आएको देखिएको छ। पश्चिम एसियामा जारी युद्धका कारण इन्धन आपूर्ति प्रभावित हुँदा सरकारले गत चैत 23 गतेबाट लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार विदा दिने निर्णय गरेको थियो। नेपाल आयल निगमले उपलब्ध गराएको तथ्याङ्क अनुसार विदाको निर्णय हुनु अघिको 21 दिन र निर्णय पछिको 21 दिनका तुलना गर्दा पेट्रोल र डिजेल दुवैको बिक्रीमा कमी आएको पाइएको हो।

वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: बेको का विभिन्न होम अप्लायंस को खरीद में कैशबैक तथा शेयर शॉट गिफ्ट वॉशिंग मशीन में 6 केजी एरियल मैटिक डिशवाशर में वॉशिंग टैबलेट एयर कंडीशनर में इंस्टॉलेशन फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर नागरिकता मात्र भएपुग्छ सहज ईएमआई मार्फत खरीद कर सकता
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर आमदानीको 39% आयकर बुझाइरहेका नेपालीले पाउने सेवा अत्यन्त न्यून मात्र नभई राजस्व संकलन पनि संकुचित हुँदै गएको छ आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि पूर्वाधारको कमी र न्यून सामाजिक सेवा र सुरक्षाका कारण सर्वसाधारणमा निराशा बढ़दै गएको छ नेपालको आयकरको दर दक्षिण एसियामै सबैभन्दा महँगो भएकाले त्यसलाई घटाउनु पर्ने कर विज्ञ तथा चार्टर्ड एकाउन्टेन्ट सुदर्शन राज पाण्डेको सुझाव छ करको दर घटाउँदा समग्र राजस्व नघटेका कारण उदाहरण धेरै देशमा रहेको उहाँको भनाइरहेको छ
3: देशको समग्र कुल गृहस्थ उत्पादनको अनुमान भन्दा दुई प्रदेशको आर्थिक वृद्धि दर बढ़िरहने देखिएको छ राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 प्रदेशगत कुल गृहस्थ उत्पादनमा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय अनुमान 3.85% भन्दा बढ़ी हुने देखिएको छ
2: नेपाल पत्रकार महासंघले सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेद गरिएको भन्दै थप दबावमूलक आन्दोलनका कार्यक्रम घोषणा गरेको छ महासंघले श्रमजीवी पत्रकारको हितमा सरकारले सकारात्मक पहल नगरेको र खर्च कटौतीको बहानामा सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित संचार माध्यमलाई मात्रै दिने निर्णय गरिएको आरोप लगाएको छ महासंघका अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी सरकारी रवैया सच्याउन सूचनाको पहुँचमा नियन्त्रण नगर्न श्रमजीवी पत्रकारको पक्षमा पहल गर्न तथा सरकारी सूचना वितरणमा रहेको विभेद हटाउन पटक पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले व्यवस्था गरेको छ
3: पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादन बीचको अन्तर बढ़ेको छ बजेट बढ़दै गए पनि उत्पादन तथा उर्वर जमीन भने घट्दै गएको छ आर्थिक वर्ष 2070-71 2080-81 मुख्य खाद्यान्न बालीको उत्पादनमा उतार चढ़ाव देखिएको हो
2: घुस लिएको आरोपमा पक्राउ परेका पूर्व मन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले 50 लाख नगद फरौटी वा सो बराबरको बैंक ग्यारेन्टीलाई थुनामुक्त गर्न आदेश दिएको छ न्यायाधीश द्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गरेको आदेशमा बुधबार सार्वजनिक भएको लिखित आदेशमा उक्त थरौटी लिएर पूर्व मन्त्री गुप्तालाई थरौटीमा थुनामुक्त गर्न उल्लेख गरिएको छ
3: अन्तर्राष्ट्रिय द्वन्द्वले पेट्रोलियम पदार्थको आकाशीयको मूल्य वृद्धिको असर जलविद्युत उत्पादनमा पनि परेको छ विशेष गरी डिजेलमा बढ़ेको मूल्यले निर्माणाधीन जलविद्युत आयोजनामा करिब 15% दैनिक लागत बढ़ाएको छ
2: बुधबार नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ बुधबार अघिल्लो कारोबार दिनभन्दा नेप्से परिसूचक 30.08 अंकले बढ़ेको हो 2721.73 बिन्दुदेखि खुला भएको नेप्से 2756.11 बिन्दुसम्म पुगेको थियो भने 2720.75 बिन्दुसम्म सरेको थियो अन्तिममा भने नेप्सो 2754.48 बिन्दुमा बन्द भएको हो प्रतिशतका हिसाबमा नेप्से 1.10% बढ़ेको जनाइएको छ

0: 3000मा ती छ वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्
1: खुसीको कनेक्सन
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना सावधान सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस् अनलाइन ठगीबाट बच्नुहोस् राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क आफ्नो भनेको आफ्नै हुन्छ
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब विदेशका खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेजिङ भ्रमणले कुनै ठोस नतिजा दिन नसकेको चर्चा सेलाउन नपाउँदै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ बीच भेटवार्ता भएको छ विश्व राजनीतिका दुई शक्तिशाली नेता सी जिनपिङ र पुटिन बीचको यो भेटले विश्व शक्ति सन्तुलनको पारा फात्ते बढ़ाएको छ एकातिर युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध अर्कोतिर पश्चिमा देशहरूसँगको चिसयुद्ध सम्बन्धका बीच पुटिनको बेजिङ भ्रमणले अबको विश्व राजनीति चीन र रूसको बलियो गठबन्धन
5: अब खेल र खेलाड़ीका खबर नेपाली महिला राष्ट्रिय क्रिकेट टीमले घरेलु टोली मलेसियामाथि पहिलो 2020 अन्तर्राष्ट्रिय खेलमा संघर्षपूर्ण जित हात पारेको छ मलेसियाको क्वालालामपुर स्थित बायोमास ओभलमा बुधबार सम्पन्न खेलमा नेपालले मलेसियालाई दुई विकेटले पराजित गर्दै दुई खेलको श्रृंखलामा 1-0 अग्रता बनाएको हो
4: अब विचार तथा विश्लेषण अनियलमा रूमलिएको कांग्रेस शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारी लेख्नुहुन्छ लोकतान्त्रिक प्रक्रियाद्वारा निर्वाचित बालेन शाह प्रधानमन्त्री छन् तर लोकतन्त्रप्रति उनको धारणा के हो भन्ने कसैले सुन्न पाएका छैनन् बहुदलीय प्रणाली अन्तर्गत बालेन प्रधानमन्त्री भएका छन् र उनी राष्ट्रपाको वरिष्ठ नेता हुन् भनिएको छ तर उनीसको दलको नेता हुन् भनेर बालेनले नै बोलेको सायद कसैले सुनेको होला कांग्रेसको पुनरुत्थानका लागि कांग्रेस विधि र विधानमै चल्नु पर्दछ सहमतिका नाममा विधान कुल्चने र नेताहरूको स्वार्थपूर्ति गर्ने प्रक्रिया मिच्ने कार्य गरियो भने भोलिका दिनमा कांग्रेसलाई तैबली पनि बचाउन सक्दैन कांग्रेसको अहिलेसम्मको अवस्था हेर्दा विक्रमसम्म 2048 र विक्रमसम्म 2056मा केन्द्रीय सदस्य भएको व्यक्ति आज पनि केन्द्रमै छ तर उसले त्यसपछि ओडामा गएर चुनाव लड़ी महाधिवेशन प्रतिनिधि बन्नु परेको छैन
5: अन्नपूर्ण पोस्टले नेपाली कंग्रेसका महामन्त्री गुरूराज घिमिरेसँग संवाद गरेको छ संवादका मुख्य मुद्दाहरू यस्ता छन् बाध्यात्मक रूपमा विशेष महाधिवेशन आयोजना भयो र नेतृत्व परिवर्तन भयो निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत यसको वैधानिकता र आधिकारिकताको विवाद टुंगिसक्दा पनि उहाँहरूमा त्यो स्वीकारोक्ति देखिएको छैन अहिले एक प्रकारको हाई बार्गेनिङमा हुनुहुन्छ विरोध र प्रश्न उठाएर ठूलै चीज प्राप्त भयो भने मात्र स्वीकार्ने कि भन्ने अन्तर्य देखिन्छ सभापतिजीले पनि बोलिसक्नु भएको छ अब पार्टीभित्र विभेद पक्ष विपक्ष काखा पाखा वा संस्थापन इतर भन्ने बेला छैन 60-40 अध्याय अब टुंगिसक्यो त्यो इतिहास भयो प्रतिशोध भन्दा पनि काममा सहजताका लागि गरिएको परिवर्तन 14 महाधिवेशनको संरचना र विशेष महाधिवेशनबाट बनेको समितिलाई मर्ज गर्न प्राविधिक र वैधानिक रूपमा सम्भव नै छैन सबैले पार्टी नेतृत्व विशेष महाधिवेशनको निर्णय र यसको वैधानिकता तथा आधिकारिकतालाई स्वीकार गर्ने हो भने अब विवाद गरिरहनु पर्ने कुनै ठाउँ नै छैन पार्टीलाई घाटा पुग्ने गरी गरिने कुनै पनि बेला वाञ्छित र ग्राह्य हुँदैनन् सबै कुरा वैधानिक रूपमा टुंगिसकेपछि विधान र संरचना बाहिर बसेर त विवाद मिल्दैन नि विवाद मिलाउन त पार्टीको वैधानिक संरचनाभित्र प्रवेश गर्नुपर्छ भन्ने हाम्रो भनाई यति हो अहिलेको विवाद त त्यस्तो चर्को वा क्लाइमेक्समै पुगेको अवस्था होइन यो सामान्य मतमतान्तर मात्र हो जरा अभियान अहिले जारी छ यसको मुख्य उद्देश्य पार्टीको तल्लो तह ग्रासरूटसम्मको वास्तविक अवस्था बुझ्नु हो शेरबहादुरले अब अभिभावकको भूमिकामा रहेर हामीलाई मार्ग निर्देशन गर्नुपर्छ मर्निङ सोज द डे भने जस्तै अहिलेको सरकारले गरेका कामहरू हेर्दा धेरै सन्तुष्ट हुने ठाउँ छैन अन्नपूर्ण पोस्टले नेपाली कंग्रेसका महामन्त्री गुरूराज घिमिरेसँग गरेको संवादका मुख्य बुदाहरू हुन् यी पूर्व संस्थापन पक्ष हाई बार्गेनिङ गरिरहेको छ शीर्षकमा यो संवाद छापिएको हो।
4: हौस त काठमाडौँमा रेडियो एनआरएन 99.1 त्यसपर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नै बहस सुन्न सक्नुहुनेछ र नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
7: नेपाल विद्युत प्राधिकरण भोजपुर तथा संखुवा सभा खादबारी वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस आयोजना अन्तर्गत संखुवा सभा जिल्ला सिलेसन गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटार लोड सेन्टर, साटेकमा लोड सेन्टर, बेसिन्दा लोड सेन्टर, टेन्सोक लोड सेन्टर, याक्सीमा गोगले लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर, यसामखटोल लोड सेन्टर र गोपेनी लोड सेन्टर सम्म नवनिर्मित 11 KV 11,000 भोल्टको प्रसारण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यही 2083 जेठ 5 गतेबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार पोल ट्रान्सफर्मर एसटी लगायत अन्य विद्युतीय संरचना नछोइदिनु हुन साथै घर पालुवा जनावर जताभावी नछाड्नु हुन र लाइन छेउको रूख बाँस आदि काट्न परेमा नेपाल विद्युत प्राधिकरण खादबारी वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्न हुन। सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ। अन्यथा यो सूचनालाई व्यवस्था गरी धनजनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नोट माथि उल्लेखित क्षेत्रमा कहीँ कतै आगोको झिल्का देखिएमा, लाइनबाट कुनै आवाज आएमा तथा रुख बिरुवा छुन आएमा तत्काल 029-560-178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। नेपाल विद्युत प्राधिकरण।

0: २३ तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको पञ्चमी तिथि विश्व संस्कृति दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नेपाली चिया निर्यातमा भारतको कुकुलो नीति, धानको उत्पादन घट्दा मधेस, प्रदेशको अर्थतन्त्र शिथिल, प्रदेश सरकारमा पालो फेर्न कांग्रेस एमालेको कसरत।
1: स्वास्थ्य बीमा कार्यक्रमप्रति सरकारी अस्पताल नै असन्तुष्ट, खोला किनारको मापदण्ड बारे आफ्नै फैसला सर्वोच्चद्वारा खारेज, दक्षिण एसियामै उच्च करको बोझ नेपालमा।
0: निर्माणाधीन संसद भवनको प्रतिनिधि सभा हलबाटै बजेट प्रस्तुत गर्ने तयारी, रानी साइन सीमा विवाद का कारण हुम्ला र बाजुरामा पनि तनाव, स्थानीय तहले कृषिमा पर्याप्त लगानी नगरेको किसानको गुनासो।
1: द्वन्दका कारण गाजाका अस्पतालहरूमा अधिकांश चिकित्सकीय उपकरणमा समस्या, हर्मुज जलमार्गबाट उल्लेखनीय जहाज वारपार, बेलायत सरकारद्वारा तेल निर्यातमा नयाँ व्यापार अनुमति।
0: र अन्तर्राष्ट्रिय T20 आई सिरिज छनौटमा नेपालद्वारा मलेसिया 2 विकेटले पराजित, अमेरिका आईसीसी विश्वकप लीग 2 को शीर्ष स्थानमा फर्कियो, छैठौं अन्नपूर्ण म्याराथन 20 गते हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा नेपाली चिया निर्यातमा भारतले खुकुलो नीति लिएको प्रसंग।
1: भारतको टी बोर्डले नेपाली चियामाथि लगाएको अवरोध हटाएको छ। मंगलबार एक सूचना जारी गर्दै भारतको टी बोर्डले नेपाली चियामाथि लाग्दै आएको अवरोध हटाएको जानकारी दिएको हो। यसअघि भारतले 1 मेदेखि नेपालबाट निर्यात हुने चियामा ल्याब परीक्षणको नाममा अवरोध गर्दै आएको थियो, जसका कारण नेपाली चिया उद्योगले निर्यात गर्दा झन्झट झेल्नु परेको थियो। भारतको टी बोर्डले 1 मेदेखि लागू हुने गरी नेपाली चिया बोकेको प्रत्येक गाड़ीको नमूना परीक्षण गर्ने जनाएको थियो। भारतले चिया बोर्ड निर्देशिका देखाउँदै नेपाली चियालाई अवरोध खड़ा गरेको थियो। परीक्षणको रिपोर्ट आउन कम्तीमा 15 दिन लाग्ने गरेको थियो, जसका कारण पछिल्लो 19 दिनमा गएको 2 गाड़ी पनि नेपाली चिया भारतीय गोदाममा थन्किएका छन्। जुन चियाको ल्याब परीक्षणको रिपोर्ट हालसम्म नआएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य राज पराजुलीले बताउनुभयो। तर 19 मेमा जारी भएको सूचनाले नेपाली चियालाई राहत भएको उहाँले बताउनु भएको छ। संशोधन गर्दै नेपाली चियामाथिको कड़ाई खुकुलो बनाएको छ। 1 मे यता प्रत्येक गाड़ीको परीक्षण गर्ने भनिए तापनि अब एसओपी संशोधन गरेपछि संकलन गरेर परीक्षण गर्ने गरी नयाँ नियम ल्याइएको पनि पराजुलीले बताउनु भएको छ। नेपाली चियाको मुख्य बजार भारत मानिन्छ। नेपालमा उत्पादन हुने सीटीसी र अर्थोडक्स चिया ले वर्षेनी करिब 5 अर्बको विदेशी मुद्रा भित्राउँदै आएको छ। नेपालबाट निर्यात हुने चियामध्ये करिब 95% चिया पूर्वी नाका काकरभिट्टाबाट निर्यात हुँदै आएको छ। त्यस्तै अब नेपाली चियाले दीर्घकालीन समाधान खोजेको पनि उत्पादक किसानहरूले बताएका छन्।
0: आगामी आर्थिक वर्षको बजेट सिंहदरबार स्थित पुतली बगैंचाबाट बगैंचामा निर्माणाधीन संघीय संसद भवन अन्तर्गत प्रतिनिधि सभाको हलबाटै वाचन गर्ने गरी संघीय संसद सचिवालयले तयारी गरेको छ। शहरी विकास तथा भवन निर्माण विभागका अनुसार 15 जेठमा बैठक बस्ने गरी उक्त हल निर्माणको काम सकाउने कोशिश भइरहेको छ। उक्त हल 400 सीट क्षमताको छ। विभागका अनुसार संघीय संसद भवनको समग्र भौतिक प्रगति 96% पुगेको छ। सभामा हलको मात्रै भौतिक पूर्वाधारतर्फ 99% प्रगति छ भने इन्टेरियर डिजाइन प्रगति 96% पुगेको छ। विभागका प्रवक्ता रोशन श्रेष्ठले 15 गते संसद चलाउने गरी हलको निर्माण कार्य सकाउने कोशिश भइरहेको बताउनुभयो। उहाँले राष्ट्रिय सभाको हल पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। सिंहदरबार स्थित पुतली बगैंचाको 151 रोपनी क्षेत्रफलमा निर्माणाधीन भवनमा 8 ब्लक छन् भने 12 छुट्टा छुट्टै भवन बनाइएको छ, जसमा 400 सीट क्षमताको प्रतिनिधि सभा, 100 सीट क्षमताको राष्ट्रिय सभा छ। यी दुवैका बीचमा मुख्य प्रवेशद्वार छ, जसको दाहिनेतिर राष्ट्रिय सभा र देव्यतर्फ प्रतिनिधि सभा छ। मुख्य भवनसँगै सहायक भवनहरू पनि छन्, जहाँ संसदीय दलको कार्यालय, समितिको हल, 2 संसद सचिवालय भवन, पुस्तकालय, संग्रहालय र चमेना गृह लगायत छन्। VVIPका लागि छुट्टै भवन, विशाल पार्किङ, सुरक्षाकर्मी बस्ने ठाउँ सहित आवश्यक सबै सेवा समेटिने

0: संरचना पनि तयार हुन लागेको छ। यसैबीच प्रतिपक्षी श्रम संस्कृति पार्टीले प्रधानमन्त्री र मन्त्रीहरूको जवाफ माग्दै केही दिनदेखि गर्दै आएको संसद अवरोधलाई हिजो पनि निरन्तरता दियो। प्रधानमन्त्री र मन्त्रीहरू संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृतिका सांसदहरूले हिजो प्रतिनिधि सभा बैठकमै फेरि प्लेकार्ड देखाए। उक्त पार्टीले चार जेठ यता हरेक बैठकमा प्लेकार्ड सहितका विरोध गर्दै आएको छ। अघिल्ला दुई दिन जस्तै हिजो पनि अध्यक्ष हर्क साङपाङ सहितका सांसदहरू प्लेकार्ड सहित उठेर नाराबाजी गर्दै बैठक अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले मर्यादामा रहन पटक पटक चेतावनी दिनुभयो।
1: माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु। प्रतिनिधि सभाको बैठकको मर्यादा कायम गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 नियम 20 खण्ड झ बमोजिम सभाको मर्यादा कायम राख्न माननीय सदस्यहरूलाई आग्रह गर्दछु।
0: नियम 15(2) पालना गर्नुपर्ने, संसदीय सर्वोच्चता कायम गर्नुपर्ने, सरकार संसदप्रति जवाबदेही बन्नै पर्ने, प्रतिपक्षीको आवाज दबाउन नपाइने जस्ता नारा लगाएर विरोध जनाइएको थियो। संसदीय विभेद बन्द गर्न, बोल्ने समय बढ़ाउन र विदेशी ऋण बन्द गर्न पनि श्रम संस्कृतिको माग छ। सुकुम्बासी र गरीबलाई बाँच्न दिनुपर्ने, सहकारी पीड़ितलाई न्याय दिनुपर्ने, सहकारी पीड़ितलाई राज्य कोषबाट नभई ठगी गर्नेबाटै रकम फिर्ता गराउनुपर्ने र सरकार जवाबदेही नभए राजीनामा दिनुपर्ने माग पनि श्रम संस्कृति पार्टीले राखेको छ। प्रतिनिधि सभा नियमावली 2079 नियम 3 भने अभद्र व्यवहार गर्ने सदस्यहरूलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ। त्यसपछि तुरन्तै सदस्यले आफ्नो व्यवहार सच्याउनुपर्छ। बैठकको शुरूमै उठेर विरोध गरेपछि प्रतिनिधि सभाको मर्यादा कायम गर्न सभामुखले नियम 20 खण्ड झ बमोजिम पटक पटक आग्रह पनि गर्नुभयो। नियम 30 रहेको व्यवस्थातर्फ उहाँले ध्यानकर्षण गराउँदै आउनुभएको छ। चेतावनीलाई अवज्ञा गरेमा बैठक कक्षबाटै बाहिर निकाल्न सक्ने व्यवस्था नियम 31 रहेको छ।
2: सरकारले तोकेको खोला किनारको मापदण्ड बाहेक दायाँ बायाँ थप 20 छरेर संरचना निर्माण गर्नुपर्ने आफ्नै फैसला सर्वोच्चले खारेज गरेको छ। हिजो सार्वजनिक एक फैसलाको पूर्ण पाठमा सर्वोच्चले उक्त फैसला कार्यकारी नीतिगत क्षेत्राधिकारमाथि हस्तक्षेप भएको उल्लेख गरेको छ। 2065 मंगिरमा निर्धारित मापदण्ड भन्दा धेरै हुने गरी सर्वोच्चले फैसला गरेको थियो। जुन कार्यान्वयनमा गए 8,300 भन्दा बढ़ी घर तथा टहरा भत्किने र 42,000 नागरिक विस्थापित हुने अनुमान गरिएको थियो। क्षतिपूर्ति बाफत मात्र राज्यले 21,26 रूपियाँ आवश्यक पर्ने पनि जनाइएको छ। यसमा सरकार पुनरावलोकनमा गएकोमा सर्वोच्चको पूर्ण इजलासले 20 मापदण्ड सम्बन्धी फैसला गत 4 उल्ट्याएको थियो। यसैबीच प्रधान न्यायाधीश नियुक्तिमा असन्तुष्ट सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल लामो विदामा बस्नु भएको छ। प्रधान न्यायाधीशका रूपमा मनोज कुमार शर्माले पदभार ग्रहण गर्नु अगावै उहाँले 20 लागि विदा लिनु भएको हो। सामान्यतया न्यायाधीशले विदा लिई स्वीकृत भएपछि विदा बस्नुपर्छ, तर मल्लले मंगलबार नै कायम मुकायम प्रधान न्यायाधीशको हैसियतमा आफ्नो विदा स्वीकृत गरेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्थानीय सरकारबाट किसानको अपेक्षा
3: क्वालिटी जति राम्रो बनाउनुहुन्छ त्यही धेरै पैसा पर्छ भनेर उहाँहरूले त्यो खालको परिपाटी बसाल्न सक्ने हो नि त स्थानीय त त्यसै चलिहाल्छ।
2: रानी सैन्य सीमा विवादका कारण हुम्ला र बाजुरामा पनि तनाव। स्थानीय तहले कृषकमा पर्याप्त लगानी नगरेको गुनासो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
2: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छुवाली, पराल, र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
6: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
7: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
6: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
7: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
8: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: बाजुरा र हुम्लाको सीमा क्षेत्र रानीसैन लामपाटा च्याचौर क्षेत्रमा उत्पन्न सीमाना विवाद हिंसात्मक बनेपछि छ जना गम्भीर घाइते भएका छन्। सीमा क्षेत्र लामपाटामा बाजुरा प्रहरीले अस्थायी प्रहरी चौकी स्थापनाका लागि भवन निर्माणको काम अघि बढ़ाएपछि उक्त क्षेत्र हुम्लामा पर्ने भन्दै विवाद बढ़ेको हो। त्यही क्रममा साईपालको आधार शिविर रानीसैन जान लागेको बाजुराको हिमाली गाउँपालिकाको टोलीमाथि हुम्लाको सर्के गार्डमा रिप गाउँ र खारपुर नाथका राय थाली गाउँका युवाहरूको समूहले आक्रमण गरेको थियो। साइपल जान लागेको धनगढ़ी उपमहानगरपालिकाको टोलीलाई पनि युवा समूहले फर्काइदिएको छ। घाइते मध्ये चारजनालाई सिमेक एयरको हेलिकप्टर मार्फत उपचारका लागि सुर्खेत ल्याइएको थियो। स्थानीय कवारी खोला भन्दा वारीपट्टी चौकीको संरचना बढ़ाउन खोजिएको भन्दै विरोध जनाएपछि दुई जिल्लाका स्थानीय बीच झडप भएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरोलाले सीआईएनलाई बताउनुभयो।
11: धेरै टाढा भयो प्रहरी चौकी भन्दा एउटा सुरक्षाको लागि प्रहरी चौकी स्थापना गर्नलाई भनेर त्यहाँ चाहिँ प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिका मार्फत कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वय नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति एजिटेसन विरोध गर्नुभयो र विरोध गर्ने क्रममा अलिकति बाजुराकै भनिएका ठाउँहरूमा आएर अझै उहाँहरूले दोष प्रकट गरेर तोडफोडको कामहरू पनि भएर पाँचजना घाइते हो। पाँचजना मध्ये चारजनालाई आज सुरखेतमा हेलिलिफ्ट गरेर लगेको अवस्था छ।
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। नयाँ पत्रिका दैनिकमा पदमा छँदा राइदाई अहिले मुद्दामाथि मुद्दा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको खबर छापिएको छ। भ्रष्टाचारको रकमी बलमा सत्ता र शक्तिलाई नै फनफनी घुमाउन सक्ने दुई पात्र नेपालको प्रशासनिक वृत्तमा चर्चित थिए। चर्चित त अहिले पनि छन् तर चर्चा चाहिँ पहिलेको भन्दा ठिक उल्टो छ। केही वर्ष अघिसम्म कमिशन ठेक्का सेटिङको साम्राज्य हाँकेका उनीहरू अहिले मुद्दै मुद्दाको खातमा अनिश्चित जेल जीवन कटाइरहेका छन्। उनीहरू आईटीका हस्ती विकल पौडेल र सुनिल पौडेल रहेको भनेर उल्लेख गरिएको छ। भ्रष्टाचारको रकमी बलले सत्ता र शक्तिलाई नचाउँदै केही समय अघिसम्म कमिशन ठेक्का सेटिङको साम्राज्य हाँकेकाहरू अहिले मुद्दै मुद्दाको खातमा भनेर खबर लेखिएको छ। पूर्व मन्त्री खड्कासँग भेटियो, एक अर्ब माथिको सम्पत्ति, धेरै सम्पत्ति स्रोत खुलाउन सकेनन्, जेठभित्रै मुद्दा दायर गर्ने गरी अनुसन्धान तीव्र शीर्षकमा अर्को खबर छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग हुँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको समेत छानबिन दायरामा आएका पूर्व मन्त्री तथा कांग्रेस नेता दीपक खड्कासँग एक अर्ब भन्दा धेरैको सम्पत्ति भेटिएको हो। अर्को खबर भित्री पन्नामा छ, धानको उत्पादन घट्दा मधेस प्रदेशको अर्थतन्त्र शिथिल शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको हो। चालू आर्थिक वर्ष 2082-83 मधेस प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा कम अर्थात 1.31% मात्रै हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक कुल गार्हस्थ उत्पादन जीडीपी सम्बन्धी अनुमानित तथ्याङ्कले मधेसको अर्थतन्त्र शिथिल देखाएको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले धान बालीको उत्पादनमा आएको गिरावटले मधेसको आर्थिक वृद्धि दर कमजोर नै देखिएको उल्लेख गर्नुभएको छ। बागमतीको आर्थिक वृद्धि दर सबैभन्दा उच्चको अनुमान गरिएको छ। अन्य प्रदेशको पनि चालू आर्थिक वर्षमा कोशी प्रदेशमा 3.13%, गण्डकी प्रदेशमा 5.01%, लुम्बिनी प्रदेशमा 2.87% रहने अनुमान गरिएको छ। कर्णाली प्रदेशमा 2.94% र सुदूरपश्चिम प्रदेशमा 3.28% आर्थिक वृद्धि हुने अनुमान गरिएको छ। समग्र मुलुकको जीडीपीको आकार 66 खर्ब हुँदा बागमती प्रदेशको मात्रै 24.23 खर्ब हुने अनुमान गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमप्रति सरकारी अस्पताल नै छैनन् सन्तुष्ट शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छ। स्वास्थ्य बीमा कार्यक्रमलाई लिएर सरकारी अस्पतालहरूले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बीमा बोर्डप्रति असन्तुष्टि जनाएका छन्। बोर्डले सरकारी अस्पताललाई स्वास्थ्य बीमाको दावी भुक्तानी गर्दा अनावश्यक शंका उपशंका गरेको र बीमाको भुक्तानी नदिएको भन्दै अस्पतालहरूले असन्तुष्टि जनाएका हुन्। स्वास्थ्य मन्त्रालयले भने कतिपय चिकित्सक र व्यवस्थापन संघको मिलेमतोमा नै अस्पताल कतिपयले बदमाशी गरेको भनेर पनि यस अगाडि भन्दै आएको छ। कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक नगरे कार्यवाही शीर्षकमा अर्को खबर छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिकमा असहयोग गर्ने ओडा सभापतिहरूलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। देशभरका 6743 ओडा कार्य समितिलाई परिपत्र गर्दै कांग्रेसले 21 जेठभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधिक गरिसक्न निर्देशन पनि दिएको हो। अन्नपूर्ण पोस्ट दैनिकमा जलवायु संकटसँग जुझ्न खेती प्रणाली नै परिवर्तन शीर्षकमा परमानन्द पाण्डेले ठिकापुरबाट लेख्नु भएको खबर छापिएको छ। रकम उठाइदिने भन्दै झुट्टा मुद्दा ल्याउने बिचौलियाको बिगबिगी शीर्षकमा अजबी पौड्यालले लेख्नु भएको खबर छ। त्यसै गरी गोर्खापत्र दैनिकमा सगरमाथा आरोहीको लाम शीर्षकमा मीन भण्डारीले लेख्नु भएको खबर छापिएको छ। एक सातामा 250 भन्दा बढ़ी आरोही सगरमाथा चुचुरोमा पुगेर फर्किएका छन्। यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक सातामा उल्लेख्य संख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्। विश्वविख्यात आरोही कामेरिता शेर्पा 32 पटक सगरमाथा पुगेको दुई दिनभित्रै अर्का प्रख्यात आरोही पासाङ दावा पादावा शेर्पा 30 पटक सर्वोच्च शिखरमा पुग्नुभयो। सोलुखुम्बुको पाङबोचेका 49 वर्षीय शेर्पाले 30 पटक सर्वोच्च शिखरमा पुगेसँगै विश्वकै दोस्रो सर्वाधिक सगरमाथा आरोहण गर्ने आरोहीको कीर्तिमान पनि बनाउनु भएको छ।
2: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा शीर्षकमा अनिल गिरीले खबर लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको कूटनीतिक शैलीले नयाँ दिल्लीलाई असहज बनाएको छ। यो एउटा सुविचार परराष्ट्र नीति हो वा केवल एक लहर, त्यो अझै स्पष्ट छैन। प्रदेश सरकारमा पालो फेर्न कांग्रेस र एमालेको कसरत शीर्षकमा कुलचन्द्र न्यूपानेले खबर लेख्नु भएको छ भने दक्षिण एसियामै उच्च करको बोझ नेपालमा शीर्षकमा यज्ञ बन्जारेले खबर लेख्नु भएको छ। आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि सर्वसाधारणलाई न्यून सामाजिक सेवा तथा सुरक्षा छ। स्थलगत अनुगमन गरेर फर्कियो एपीजी टोली शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्री पृष्ठमा प्रधान न्यायाधीश नियुक्तिपछि तत्कालीन कामको आदेश कार्यान्वयन शीर्षकमा अर्को खबर छ। त्यस्तै प्रशिक्षकबाट उद्यम यात्रामा हुम्लाकी अम्बिका शीर्षक दिएर पनि अर्को खबर भित्र पृष्ठमा प्रकाशित छ। यो नागरिक दैनिकमा प्रकाशित खबर हो।
0: क्यानलाई छुट्याउने विधेयक कानून मन्त्रालय पठाइँदै शीर्षकमा आर्थिक कारोबार दैनिकमा खबर छापिएको छ। सरकारले नेपाललाई युरोपियन संघ ईयूको हवाई सुरक्षा ब्ल्याक लिस्ट कालो सूचीबाट हटाउनका लागि आवश्यक संरचनागत सुधारको प्रक्रिया तीव्र रूपमा अघि बढ़ाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाका अनुसार युरोपियन अडिटले उठाएका मुख्य शर्तहरूमध्ये संरचनागत सुधार प्रमुख विषय भएकाले त्यसलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढ़ाएको हो। नेपाललाई यूको ब्ल्याकलिस्ट अर्थात कालो सूचीबाट हटाउन संरचनागत सुधारको लागि पहल थालिएको छ। खरिद कानून अवलम्बनमा लापरवाही हुँदा समस्यामा पूर्वाधार आयोजना शीर्षकमा जीवन बस्नेत लेख्नुहुन्छ। सरकारी निकायहरूले सार्वजनिक खरिदका व्यवस्थालाई व्यवस्था गरी लापरवाही गर्दा त्यसको असर पूर्वाधार आयोजनाहरूमा परेको छ। सार्वजनिक खरिद नियमावली 2064 को नियम 6 सार्वजनिक निकायले निर्माण स्थल तयार नभई निर्माण स्थलबाट हटाउनु पर्ने रोग बिरूवा हटाउने सुनिश्चित नभई बजेट सुनिश्चितता नगरी वा अन्य खरिद पूर्वका तयारी नगरी गोलपत्र आह्वान गर्न नहुने व्यवस्था छ। तर सार्वजनिक निकायहरूले यो व्यवस्था अवलम्बन नगर्दा समय र स्रोत खेर गइरहेको छ। नागरिकले समयमा पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनु परेको छ।
2: साझा खबरमा अब विदेशका खबर। गाजा क्षेत्रमा जारी द्वन्दका कारण अस्पतालमा प्रयोग हुने करिब 76% चिकित्सकीय स्क्यान उपकरणहरूमा समस्या देखिएको छ, जसले गर्दा बिरामी तथा घाइतेहरूको उपचार सेवामा गम्भीर चुनौती देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले खबर लेखेका छन्। गाजा स्थित स्वास्थ्य निकाय अन्तर्गत चिकित्सकीय उपकरणमा समस्या आउँदा अस्पतालमा स्वास्थ्य कर्मीहरूले अत्यन्त कठिन परिस्थितिमा स्रोत साधन बिना नै सेवा प्रवाह गरिरहेका छन्। पछिल्लो साता हर्मुज जलमार्ग भएर जहाजहरूको आवाजात बढ़ेको छ। इरानसँग सम्बन्धित व्यापार गतिविधि बढ़ेसँगै जलमार्गमा आवाजात वृद्धि भएको हो। यद्यपि अमेरिकाले लगाएको प्रतिबन्ध भनी अझै कायम रहेको छ र बेलायत सरकारले नयाँ व्यापार अनुमति अनुसार भारत र टर्की जस्ता तेस्रो मुलुकमा प्रशोधन गरिएको रूसी तेलबाट बनेको जेट इन्धन तथा डिजेल आयात गर्न अनुमति दिएको छ। अमेरिका इजरायल र इरान बीचको द्वन्द तथा हर्मुज जलमार्गमा जारी अवरोधका कारण विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढ़ेको भन्दै यस्तो अनुमति प्रदान गरिएको हो।
0: साझा खबरमा अब खेल खबर। राष्ट्रिय महिला टोलीले बुधबार हिजो मलेसियालाई पहिलो अन्तर्राष्ट्रिय टी ट्वेन्टी आईमा 2 हराएको छ। दुई खेलको टी ट्वेन्टी आई सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली मलेसियाले पहिले ब्याटिङ गर्दै 66 रनको योगफल बनाएको थियो। प्रत्युत्तरमा नेपालले 17.3 ओभरमा 8 गुमाएर 71 रन जोड़ेको थियो। मलेसियाको पूरै इनिङ्स 16.5 ओभरमा समेटिएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले हिजो सबै फर्म्याटका वरियता सार्वजनिक गरेको छ। नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले एक दिवसीय ब्याटिङ वरियतामा एकैपटक 17 स्थान सुधार गर्दै शीर्ष 100 भित्र आफूलाई समावेश गर्नुभयो। गत साता पनि आईसीसी एक दिवसीय वरियतामा आसिफ शेख र दिपेन्द्र सिंह ऐरी शीर्ष 100 भित्र अट्नु भएको थियो। एक दिवसीय ब्याटिङ वरियतामा एकैपटक 17 स्थान उहाँले सुधार गर्नुभएको छ। नेपालका स्पिनर ललित राजवंशीले एक दिवसीय बलिङमा 16 स्थान सुधार गर्नुभएको छ। एक दिवसीय अलराउण्डरमा दिपेन्द्र 25 स्थानमा हुनुहुन्छ भने उहाँले 3 स्थान सुधार गर्नुभएको छ। यसैबीच आईसीसी विश्वकप लीग 2 शीर्ष स्थानमा अमेरिका फर्किएको छ। आईसीसी विश्वकप लीग 2 अन्तर्गत स्कटल्याण्डलाई 6 हराउँदै अमेरिका फेरि शीर्ष स्थानमा उक्लिएको हो। त्रिवी क्रिकेट मैदानमा अमेरिकालाई नै हराउँदै स्कटल्याण्ड शीर्ष स्थानमा पुगेको थियो। नेपालसँग स्कटल्याण्ड पराजित हुँदा अमेरिकालाई स्थान सुधार गर्ने अवसर मिल्यो। पहिले ब्याटिङ गरेको स्कटल्याण्डले 43.3 ओभरमा सबै विकेट गुमाउँदै 169 रन बनाएको थियो।
2: किसानका लागि स्थानीय सरकारले गरेको र गर्न बाँकी काम के छन्? कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: साझा खबरमा अब किसानले स्थानीय सरकारबाट गरेको अपेक्षा। 3 तहका सरकारले किसानका लागि विशेष कार्यक्रम ल्याउन प्रतिस्पर्धा गरेको जस्तो देखिए पनि वास्तविक किसानले सहयोग नपाएको गुनासो आउन छोडेको छैन। स्थानीय सरकारले अहिले खेती किसानीका लागि गरेको काम र किसानको अपेक्षाका बारेमा पाल्पाका युवा किसान कमल घिमिरेसँग हामीले कुराकानी गरेका छौं।
3: पहिला जो कुरा बिग्रिँदैन थियो अहिले त्यो कुरा बिग्छ. पहिला अमृषा तपाईँको अमृषाको जङ्गलै भए पनि तपाईँको त्यहाँ बेर्न बिक्री बिग्छ यस्तो गर्छ भने तपाईँ पनि सानो थाहै थिएन, मलाई पनि थाहा थिएन, किन बिग्दै बिग्रिँदैन थियो. अनि अहिले चाहिँ तपाईँको त्यो अमृषा खोजी खोजी आउनुहुन्छ, अनि त्यो कुचोको लागि फेरि माथिको फुल लिन आउनुहुन्छ होइन, आउनुहुन्छ नि त. अहिले त उत्पादन गरेर घर राख्ने भने बेच्न जान पनि पर्दैन, घरै घरै आउनुहुन्छ. बजारले गर्दाखेरि बजारमा के डिमान्ड छ त भन्ने कुरा.
0: जति पनि स्थानीय सरकार अथवा प्रदेश सरकार, संघीय सरकार र प्राविधिक रूपमा जुन खालको पहुँच किसानमा बढ़िरहेका छ, राम्रै सहयोग पुगिरहेका छ किसानलाई, अथवा केही अझै पनि त्यस्तो अभाव?
3: हजुरले जुन पालिकाले जुन स्थानीय तहले कृषि क्षेत्रमा तपाईँको चाहिँ दिल खुलेर त्यस लगानी गरेको छ र दिल खोलेर कृषकहरूलाई प्रेरणा दिइरहेको छ कि तपाईँले यो गर्नुहोस् हामी सहयोग गर्छौं, सबैभन्दा बढी तपाईँको आमदानी भनेको त्यो पालिकाको कृषि क्षेत्रमा लगानी गरेको पालिका सफल पनि छ र त्यहाँ सबैभन्दा धेरै मान्छेहरू रोजगारीमा आबद्ध पनि छन्, किन आफ्नो काम आफै गरिरहने त. र जुन पालिकाले अहिले पनि तपाईँको कृषिलाई यताउता दुनियाँ तोडमोड गरेर अनि त्यसलाई चाहिँ सकेसम्म चाहिँ त्यो लगानी गर्नबाट ऊ चाहिँ भागिरहेको छ, त्यस्ता पालिका असफल पनि छन्. तपाईँले हेर्नुहोस् नम्बरै आउँदा पनि पालिका चाहिँ नम्बरमा पर्यो उति नम्बरमा पर्यो भन्नुहुन्छ, कारण त्यही नै हो.
0: लगानीको जुन खालको माहौल बनाउने भनेको त्यो अध्ययन अनुसन्धान राम्रै भएर देख्नुहुन्छ कि, अथवा अगाडि पनि स्थानीय सरकारले अथवा जनप्रतिनिधिले अलिकति यसमा ध्यान पुर्याइदिएको भए अझ राम्रो हुन्थ्यो खेती किसानीमा भन्ने लाग्छ?
3: पालिकाको अध्यक्ष जो हुनुहुन्छ नि मेन सरकारको प्रमुख उहाँ नै होइन, उहाँलाई चाहिँ तपाईँको चाहिँ कृषि क्षेत्र सम्बन्धी उहाँको नलेज अनि उहाँको भिजन चाहिँ यमा गर्दा हामीलाई यो खालको एचिभमेन्ट प्राप्त गर्न सकिन्छ है भनेर उहाँ कन्भिन्स भएको पालिका अध्यक्षज्यूहरूले त स्वतः उहाँ माटो परीक्षण पनि उहाँहरू नै गर्नुभएको छ, टोली खटाउनु भएको छ. अब पशुपालन भए पनि यो जातको चाहिँ तपाईँको चाहिँ उहाँहरू पशुपालनहरू गर्नुहोस् तपाईँले अनि यता गर्नुहोस् यहाँ हुन्छ भनेर सबै कुरा उहाँहरूले सबै उपलब्ध गराउनु भएको छ.
0: जानकारी पनि स्थानीय सरकारले दिन्छ, जस्तो सामाजिक सञ्जालमा एउटा पोस्ट राखेर होला अथवा सन्देश पठाएर होला, त्यस्तो खालको अनुभव पाल्पामा छ कि छैन?
3: छैन, यो यस्तो छ आइटीको सेक्टरमा स्थानीय तहमा म पाल्पाको भएर होला सर, सूचना पनि त्यहाँ बाहिर नआउने अवस्था पनि छन्,
0: दिनुपर्छ कि गर्दैन?
3: दिनुपर्छ, त धेरै राम्रो. अब सब तपाईँले एउटा कुरा बुझ्नु कि एउटा पालिकामा जति पनि त्यहाँ घर परिवार बसेका छन् त्यसको 80% मान्छेहरू खेती किसानीमा आश्रित छन् भनेपछि त सबभन्दा प्रमुख कुरा के हो भन्ने गर्दा पालिकाले त्यसलाई निर्गत गर्न सक्नु पर्यो नि त. त्यही गर्न नसक्दाखेरि तपाईँको यहाँ असफल भइरहेको छ. एउटा पालिकाले ल तपाईँ उत्पादन गर्नुहोस् हामी तपाईँको बजारीकरणको लागि हामी सहयोग गर्छौँ, कर तिर्न किसानलाई केही ठुलो कुरा छैन, मैले सुन्तला उत्पादन गर्छु केजीको मैले 70 रुपियाँमा मैले बेचेँ होइन, अनि पालिकाले तपाईँले जति क्विन्टल सुन्तला उत्पादन गरे पनि हामी बजारको लागि तपाईँलाई सब सहयोग गर्छौँ, तर तपाईँले किलोको 2 रुपियाँ फेरि यहाँ के गर्नुपर्छ तिर्नुपर्छ भनेर भन्ने हो नि त. त्यो हाम्रो अहिले तपाईँको त्यो जुन सुन्तला जुन जोन छ नि, सुन्तला जोन छ पकेट एरिया छ, त्यहाँ कति पैसा पालिकालाई करोड छ होला. उत्पादनमा तपाईँले क्वालिटी मात्र ध्यान दिनुहोस्, क्वालिटी जति राम्रो बनाउनुहुन्छ त्यही धेरै पैसा पर्छ भनेर उहाँहरूले त्यो खालको परिपाटी बसाल्न सक्ने हो भने त त्यो स्थानीय त त्यसै चलिहाल्छ.
0: युवा किसान तथा अभियन्ता कमल घिमिरेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
2: नेपाली चिया निर्यातमा भारतको खुकुलो नीति, धानको उत्पादन घट्दा मधेस प्रदेशको अर्थतन्त्र शिथिल, प्रदेश सरकारमा पालो फेर्न कांग्रेस एमालेको कसर,
0: स्वास्थ्य बीमा कार्यक्रम प्रति सरकारी अस्पताल नै असन्तुष्ट, खोला किनारको मापदण्डबारे आफ्नै फैसला सर्वोच्चद्वारा खारिज, दक्षिण एसियामै उच्च करको बोझ नेपालमा,
2: निर्माणाधीन संसद भवनको प्रतिनिधि सभा हलबाटै बजेट प्रस्तुत गर्ने तयारी, रानी सैन्य सीमा विवादका कारण हुम्ला र बाजुरामा पनि तनाव, स्थानीय तहले कृषिमा पर्याप्त लगानी नगरेको गुनासो,
0: द्वन्द्वका कारण गाजाका अस्पतालहरूमा अधिकांश चिकित्सकीय उपकरणमा समस्या, हर्मुज जलमार्गबाट उल्लेखनीय जहाज वारपार, बेलायत सरकारद्वारा तेल निर्यातमा नयाँ व्यापार अनुमति,
2: र अन्तर्राष्ट्रिय T20 आई सिरिज छनौटमा नेपालद्वारा मलेसिया 2 विकेटले पराजित, आईसीसी अमेरिका आईसीसी विश्वकप लीग 2 को शीर्ष स्थानमा फर्कियो, 6ठौं अन्नपूर्ण म्याराथन 20 गतेबाट हुने.
0: साझा खबर कम्तीमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा प्रतिनिधि सभाको बैठकमा देखिने दृश्य र त्यहाँ भइरहेका विभिन्न बहस, जहाँ श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्ड नै भित्रै लगेर दिनदिनै देखाउने गरेका छन्, यसैका कारण सभामुख र श्रम संस्कृतिका सांसद बीच नोकझोंक पनि निरन्तर भइरहेको छ. कार्यवाहीको चेतावनी सभामुखको तर्फबाट पटक पटक आइरहेको बसेको छ। यहाँ संसद भवनको भित्रपट्टिको जस्तो दृश्य देखाइएको छ, जहाँ श्रम संस्कृतिका जस्ता देखिने केही सांसद छन्। प्लेकार्ड हातमा राखेर अगाडिपट्टि उभिएको जस्तो देखाइएको छ। सभामुख ढोलप्रसाद अर्याल जस्ता देखिने व्यक्ति अगाडिपट्टिबाट केही भनिराखेको जस्तो पनि देखाइएको छ। माथि यस्तो लेखिएको छ, यहाँ मर्चा र पर्चा निषेध छ माननीय, चर्चाका लागि अर्थकै गर्नुहोला।
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई नील प्रकाश चन्द्र सन्तोष गन्द

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 मेगाहर्ज
1: है अरु किन खोज्ने

सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा, प्रधानमन्त्री शाह नेतृत्वको नयाँ सरकार फरक शैलीमा काम गर्न चाहेको संकेत, प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीका सांसदहरूको अभिव्यक्ति र व्यवहारलाई लिएर प्रश्नचिन्ह खड़ा, संसदीय मर्यादा विपरीतका गतिविधि नगर्न सभामुखको चेतावनी, दक्षिण एशियामै उच्च करको बोझ नेपालमा, आमदानीको ठूलो हिस्सा बुझाउँदा पनि सेवा भने न्यून, राजस्व संकलन पनि संकुचित, भारतमा कक्रोच जनता पार्टीको तहलका युवाहरूद्वारा बनाइएको युवाहरूको राजनैतिक मञ्च भएको दावी, र महिला क्रिकेट टी ट्वेन्टी सिरिजको पहिलो खेलमा नेपालद्वारा मलेसिया 2 विकेटले पराजित।

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा। समाचार अब विस्तारमा।
4: सरकार बनेको डेढ़ महीनासम्म पनि प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राजदूतसँग भेट्न अस्वीकार गर्नुभयो। अमेरिकी राष्ट्रपतिका विशेष दूतलाई भेट्न मान्नु भएन। नेपाल भारत सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जनजीवनमै असर पार्ने गरी भन्सारमा कडाई गर्नुभयो। र नेपाली भूमि लिपुलेख भएर तीर्थयात्रा मार्ग शुरू गरेकोमा नयाँ दिल्ली र बेजिङ दुवैलाई कूटनीतिक नोट पठाउनुभयो। यो घटनाक्रम भारतीय विदेश सचिव काठमाडौँ आउन लागेको केही दिन अघि मात्र भयो, जसले अन्तत त्यो भ्रमण नै स्थगित गरायो। नेपाल भारत सम्बन्धलाई नजिकबाट हेर्ने कूटनीतिज्ञ, विश्लेषक र परराष्ट्र मामिला विज्ञहरूका अनुसार यो काठमाडौँको नयाँ सरकार फरक तरिकाले काम गर्न चाहन्छ भन्ने स्पष्ट संकेत हो। तर यो एउटा सुविचारित र सुसंगत परराष्ट्र नीतिको अभिव्यक्ति हो वा पहिलो पटक सत्तामा पुगेका नेतृत्वको केवल एक लहर, यो अझै स्पष्ट छैन। दुवै मुलुकका कूटनीतिज्ञ र अधिकारीहरूको बुझाइमा भारतीय राजदूतसँग भेट नगर्नु, भन्सार शुल्क सम्बन्धी व्यवस्था कार्यान्वयनमा कडाई गर्नु, भारतीय विदेश सचिवसँग भेट्न अस्वीकार गर्नु, सीमा विवाद पुनः उठाउनु र भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित लगायतका घटनाक्रम सबै 45 दिनभित्रै हुनु राष्ट्रवादी मनोवृत्तिको संकेत हो। नेपाल भारत द्विपक्षीय सम्बन्धका एक जानकार बताउँछन्।
3: प्रतिनिधि सभामा प्रतिपक्षी दलको भूमिकामा श्रम संस्कृति पार्टीका सांसदहरूको अभिव्यक्ति र व्यवहारलाई लिएर प्रश्न उठ्न थालेको छ। पार्टीका अध्यक्ष हर्कराज राई सहित सांसदहरूले मर्यादा विपरीतका गतिविधि गरेको भन्दै सभामुखले चेतावनी जारी गर्नुपर्ने अवस्था सृजना भएको छ। प्रतिनिधि सभाका पछिल्ला बैठकमा नियमित रूपमा सो पार्टीका सांसदले अभद्र व्यवहार गरेको भन्दै चेतावनी दिइएको हो। सो पार्टीका नेताहरूले भने संसदमा जनसरोकारका मुद्दालाई आफ्नै शैलीमा उठाएको बताइरहेका छन्। एक सामग्री
5: लगातार जसो प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै आइरहेको श्रम संस्कृति पार्टीले बुधबार पनि अभद्र व्यवहार गरेको भन्दै सभामुखले चेतावनी दिनु परेको हो। श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधि सभाका बैठकमा विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर वेलसम्म जानेर आफ्नो कुर्सीबाट उठेर विरोध जनाउने क्रम बढेपछि सभामुख डीपी अरियालले नियमावलीको व्यवस्था बमोजिम चेतावनी दिएका हुन्। प्रतिनिधि सभा नियमावली 2079 नियम 20 खण्ड 6 बमोजिम सभाको मर्यादा कायम राख्न आग्रह गर्दै सभामुख अरियालले नियमावलीको नियम 30 तर्फ ध्यान आकर्षण गराएका छन्। सो नियममा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरन्त नियन्त्रण गर्नुपर्ने भनिएको छ। सभामुख अरियालले श्रम संस्कृति पार्टीका अध्यक्ष राई सहित सांसदलाई नियमावलीको सही नियम अनुसार चेतावनी दिँदै भनेका छन्।
6: प्रतिनिधि सभाको बैठकको मर्यादा कायम गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 नियम 20 खण्ड 6 बमोजिम सभाको मर्यादा कायम राख्न म माननीय सदस्यहरूलाई आग्रह गर्दछु। माननीय सदस्यहरू, माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।
5: मर्यादा विपरीतको गतिविधि गरेको भन्दै सभामुखले चेतावनी दिए पनि हर्क साम्पाङले भने नियमावली सबैका लागि समान हुनुपर्ने धारणा राखेका छन्। प्रतिनिधि सभामा जनताको मुद्दाबारे सम्बन्धित मन्त्रीलाई प्रश्न गर्न खोज्दा उपस्थित नभएको विषयमा साम्पाङले असहमति जनाएका छन्। संसदले बनाएको नियमावली सबैका लागि समान हुनुपर्ने र सम्बन्धित मन्त्रीलाई सभाको बैठकमा उपस्थित गराउनका लागि सभामुखले पहल गर्नुपर्ने साम्पाङको माग छ। उनले भनेका छन्,
7: हामीले बारम्बार प्रश्न उठाएका छौं। हाम्रो आफ्नो व्यक्तिगत प्रश्न नभएर जनताका प्रश्नहरू हामीले सरकारका सम्बन्धित मन्त्रीहरूलाई सोध्न चाहेका छौं। सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै नआउने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नआउने, छलफल नआउने, उत्तर दिनका लागि पनि आउनुपर्ने मान्छे नआउने अरू मान्छे आउने नियमावली 15 उपनियम 2 लागू भएको देखिँदैन। यो संसद प्रति सरकार जवाफदेही हुनै पर्छ। यहाँले कड़ा तरिकाले रूलिङ गरेर सरकारको पक्षका मानिसहरूलाई पनि लिएर मन्त्रीजीहरूलाई पनि लिएर चाहिँ यहाँनिर प्रश्नोत्तर गर्ने कर्तव्य हो त्यो। त्यो कर्तव्यदेखि चाहिँ भाग्ने उहाँहरूको जुन चलन छ यसप्रति हाम्रो घोर आपत्ति छ।
5: साम्पाङले यसअघिका बैठकमा समेत असहमति जनाउँदै आएका थिए। बैठकमा सांसदहरू अनुपस्थित हुने गरेको विषयमा पर्चा देखाएर विरोध गरेका थिए। नेपालको संसदीय अभ्यासमा त्यस्तो रणनीति नरहेको जनाउँदै सभामुख अरियालले सोमबारको बैठकमा चेतावनी दिन सक्ने भन्दै सचेत गराएका थिए। उनले भनेका थिए,
6: श्रम संस्कृति पार्टीको तर्फबाट मान्य सदस्यहरूले पर्चा लिएर सभामुखको अगाडि प्रदर्शन गर्नुभयो। मान्य सदस्यहरू, प्रतिनिधि सभाको यो सभा साँच्चै नै महत्वपूर्ण र कानून निर्माण गर्ने एउटा महत्वपूर्ण थलो हो। त्यसकारणले विरोध गर्ने विभिन्न शैलीहरू हुन्छन्, तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा बसेर विरोध गरिदिनको लागि म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रूपमा लिइदिन पनि म जानकारी गराउँछु। पर्चा देखाएर विरोध गर्ने सदनमा यो न हाम्रा कानून अथवा नियमावली, हाम्रा प्राक्टिस किसैले पनि दिएको देखिँदैन।
5: लगातार जसो विभिन्न विषयमा असहमति जनाउँदै आएका साम्पाङले अभिव्यक्ति र गतिविधि सच्याउन सभामुखले आग्रह गरे पनि सो क्रम भने छाडेका छैनन्। सोमबार बसेको बैठकमा साम्पाङले सांसदहरू अनुपस्थित रहेको जनाउँदै आफूले पनि बैठक छाड्ने अभिव्यक्ति दिएका थिए।
8: यो नियम मुताबिक छैन, सदनको तपाईँको चाहिँ के अरे भावना मुताबिक हुँदैछ र यो बोल्ने कुराहरूमा पनि तपाईँको चाहिँ हामीलाई अत्यन्तै सीमित पारिएको छ। जहिले पनि तपाईँको चाहिँ के अरे होइन हामीलाई 1 मिनटमा सक्नुपर्ने, 2 मिनटमा सक्नुपर्ने भन्ने बाध्यता छ। र अर्को कुरा म ध्यान गर्छु, जे पनि गराउन चाहन्छु भने सभामुख महोदयलाई यो कुर्सीहरू खाली छ आधीभन्दा धेरै कुर्सी, यहाँ हामी चाहिँ आएर दिनभरि बसिराख्नु पर्ने, अरू चाहिँ नबस्दा पनि हुने भनेदेखि हामी पनि तपाईँको चाहिँ यहाँ बसिरहन उचित छान्दिनँ। म पनि एउटा दलको नेता हो, म पनि अहिले लागे किनभने यो लाइन सबै खाली छ, न आउनु पर्ने नबस्नु पर्ने रहेछ, तपाईँले जे जे गर्नुपर्ने गर्नु होला।
5: सभामुखले चेतावनी दिएको यस घटनाले संसदभित्र अनुशासन, मर्यादा र अभिव्यक्ति स्वतन्त्रता बीच सन्तुलन कायम गर्ने चुनौती फेरि देखिएको छ। एकातर्फ सांसदहरूले जनताका मुद्दा उठाउन अधिकारको प्रयोग गरिरहेका छन् भने अर्कोतर्फ संसदीय अभ्यास र नियमावलीको पालनामा गलत प्रवृत्ति मौलाउन थालेको भन्दै चिन्ता व्यक्त भएका छन्। रेडियो कान्तिपुरका लागि नवीन कोइराला।
4: कान्तिपुर डायरीमा कान्तिपुर सविस्तार।
9: कान्तिपुर सविस्तार।
4: न्यायिक र सामाजिक वृत्तमा व्यापक बहस र विरोधको श्रृंखलाबद्ध परिघटनासँगै सर्वोच्च अदालतले नयाँ प्रधान न्यायाधीश पाएको छ। संवैधानिक परिषदको सिफारिश र संसदीय सुनवाई समितिको अनुमोदन हुँदै राष्ट्रपतिबाट नियुक्ति भएसँगै डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशको पदभार ग्रहण गरेका छन्। उनले अब 6 वर्षका लागि न्यायपालिकाको नेतृत्व सम्हाल्नेछन्। यसैबीच अध्यादेशबाट संवैधानिक परिषद सम्बन्धी कानून संशोधन गरेर प्रधान न्यायाधीशमा गरिएको सिफारिश विरूद्ध दायर आरपी विरूद्ध पनि निवेदन हिजो सर्वोच्च अदालतमा दर्ता भएको छ। तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको इजलासले सोमबार निवेदन दर्ता गर्न आदेश जारी गरेको भए पनि नयाँ प्रधान न्यायाधीश नियुक्तिपछि मात्र दर्ता भएको हो।
10: सर्वोच्च अदालतको 33 प्रधान न्यायाधीशका रूपमा डाक्टर मनोज कुमार शर्माले जिम्मेवारी सम्हालेका छन्। एकै दिनमा संसदीय सुनवाईबाट अनुमोदन हुनासाथ नियुक्ति पाएका शर्माले सोही दिन शपथ ग्रहण गरेर कार्यभार समेत सम्हालिसकेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतमा चौथो वरियतामा रहेका शर्मालाई गत वैशाख 24 सिफारिश गरेको थियो। वरियता मिचेर परिषदले शर्मालाई सिफारिश गरिएको प्रति न्यायिक क्षेत्रमा विभिन्न टीका टिप्पणी भएका थिए। सिफारिश भएपछि प्रस्तावित प्रधान न्यायाधीश विरूद्ध उजुरी गर्न 10 दिनको समय दिइएको थियो। सो अवधिमा 16 उजुरी शर्मा विरूद्ध संसदीय सुनवाई समितिमा परेका थिए। उजुरीमाथिको जवाब शर्माले दिएपछि समितिले उनको नाम अनुमोदन गरेको थियो। त्यस लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि सर्वोच्च अदालत पुगी शर्माले कार्यभार सम्हाले। पदभार सम्हालेपछि नवनियुक्त प्रधान न्यायाधीश शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताए। शर्माले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्याय न्यायपालिकाको निर्माण र संरक्षण नै आफ्नो कार्यकालको मूल ध्येय रहने समेत उल्लेख गरे। उनले भने,
11: स्वतन्त्र निष्पक्ष र सक्षम जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण नै मेरो कार्यकालको मूल ध्येय रहनेछ। न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता नै लोकतन्त्रको मेरुदण्ड हो। मेरो पहिलो र सर्वोच्च प्राथमिकता भनेकै स्वतन्त्र न्यायपालिकालाई पूर्ण रूपमा अक्षुण राख्नु हो। यस मान्यतासँग कुनै पनि परिस्थितिमा सम्झौता गरिने छैन। न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार गरिने छैन। यस विषयमा कसैले कुनै शंका राख्नुपर्ने अवस्था आउने छैन। साथै त्यस्तो शंका उत्पन्न हुने कुनै पनि कार्य मबाट हुने छैन र हुन दिइने पनि छैन भन्ने पूर्ण विश्वास दिलाउन चाहन्छु।
10: प्रधान न्यायाधीश शर्माले 2089 वैशाख 4 गतेसम्म प्रधान न्यायाधीशका रूपमा काम गर्नेछन्। शर्माको जन्म 2027 साल असार 4 गते पर्साको वीरगंजमा भएको हो। शर्माले काठमाडौँस्थित नेपाल ल क्याम्पसबाट बीएल तथा भारतको पुणे विश्वविद्यालयबाट एलएलएम उपाधि प्राप्त गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट श्रम कानून विषयमा विद्यावारिधि प्राप्त गरेका छन्। शर्माले 2051 सालमा अधिवक्ताको लाइसेन्स लिएका थिए। 2070 जेठदेखि 2072 मंगिरसम्म उनी पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीश थिए। शर्मा 2076 वैशाख 6 सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका थिए। नवनियुक्त प्रधान न्यायाधीश शर्माले लामो समयसम्मको जिम्मेवारी सम्हाल्ने दुर्लभ र ऐतिहासिक अवसर पाएका छन्। न्यायालयको सुधारका लागि प्रधान न्यायाधीश शर्माले बारसँग समेत समन्वय गर्न आवश्यक भएको कानून व्यवसायको भनाइ छ। बारले बेन्चको निष्पक्ष भूमिकाको सदैव अपेक्षा गरेको हुन्छ। अदालतको अनियमितता र अपारदर्शिताको विषयमा सचेत गराउने तथा सुधारका लागि सहयोगीको भूमिका निर्वाह गर्ने निकायका रूपमा बारको जिम्मेवारी हुन्छ। सर्वोच्च अदालत प्रशासनले कायम मुकायम प्रधान न्यायाधीशको आदेश समेत लत्याएर न्याय सम्पादनमा अवरोध पुर्याएको भन्दै सांकेतिक आन्दोलनको घोषणा गरेको बारले अब बेन्चसँगको सम्बन्धलाई कसरी अघि बढ़ाउँछ भन्ने चासो छ। नेपाल बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले भने,
12: बेन्चसँग बार सधैँ क्रिटिकल हुन्छ। बेन्चसँग सहकार्यको अर्थ बेन्च बाधक हुनुपर्ने राम्रो कुरा र भइरहेको कुराहरूमा समेत बारले आलोचनात्मक दृष्टिकोणले हेर्छ, हेर्नुपर्छ। ज्यादै हिमसिम बढाएर जाने हाम्रो पोलिसी कहिले हुँदैन, धेरै टाढा पनि हुँदैन। सबै इकाइहरूसँग सुझाव लिँदैछौ, अरू चार दिनमा सुझाव आउला अनि हामी कार्यक्रम तय गर्ने। यो न्यायालयको भूमिकाको सम्बन्धमा अहिले गोला प्रथाको बारेमा धनी भन्ने प्रधान न्यायाधीशको नीति छ भन्ने हामीले सार्वजनिक माध्यमहरूमा आएको छ। त्यसमा अब दृष्टिकोण के हो, वरिष्ठतम न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गराउने भन्ने दोस्रो कुरा, त्यसमा उहाँको दृष्टिकोण के छ त्यो सुन्न हामी उत्सुक भएर बसेका छौँ। अनि हाम्रा न्यायपालिकाको हरिकृष्ण कार्की प्रतिवेदन सम्बन्धमा समेत उहाँको नीति बुझेर हामी अघि बढ्छौँ।
10: न्यायिक वृत्तमा वरिष्ठता मिचेको विषयमा विवाद भए पनि नेपालको संविधानले वरिष्ठतम न्यायाधीश नै प्रधान न्यायाधीश हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छैन। न्यायालयभित्र विकसित संस्थागत अभ्यास र परम्परालाई व्यवस्था गरिएको भन्दै कानूनविदहरूले असन्तुष्टि जनाएका छन्। यही पृष्ठभूमिमा न्यायपालिकाको नेतृत्वमा पुगेका प्रधान न्यायाधीश शर्माले न्यायाधीश नियुक्तिमा रहेका विकृति र विसंगतिलाई हटाउन पहल गर्नुपर्ने वरिष्ठ अधिवक्ता श्री हरि अरियालको सुझाव छ। शर्मासँग न्यायालय सुधारका लागि चुनौतीका चाङ रहेको भन्दै अरियालले भने,
13: समग्र न्यायपालिकालाई कसरी सन्तुष्ट दिलाउने भन्ने कुरा पक्षमा उहाँको चाहिँ ध्यान जानुपर्छ। सर्वोच्च अदालतमा बाहिरबाट न्यायाधीश नियुक्ति गर्ने काम उहाँले बन्द गर्नुपर्छ। जति न्यायाधीश नियुक्ति गर्ने हो उच्च अदालतमा बाहिरबाट नियुक्ति गर्ने, उच्च अदालतमा राम्रो पर्फर्मेन्स गरेका न्यायाधीशलाई मात्रै सर्वोच्चमा अदालतमा लैजाने, त्यसरी लगिसकेपछि त्यहाँको रोल क्रम नमिच्ने परिस्थिति प्रतिबन्ध मिलाउनुको लागि उहाँले लाग्नुपर्ने एकातिर छ भने, अर्कोतिर उहाँले बार त समन्वयकारी भूमिका खेल्नुपर्छ। किन बार र बिनाको अदालत अधुरो अपुरो हुनुको कारणले उहाँहरू शक्तिमा हुनुहुन्छ भन्दैमा, बारको शक्ति बिनाको अदालतको शक्ति केही पनि काम लाग्दैन। त्यसकारणले बारलाई कन्फिडेन्समा लिएर बारसित गरी विभिन्न इस्युहरूमा छलफल गरेर काम गर्नुभयो भनेदेखि मलाई लाग्छ उहाँलाई मौका पनि छ। 6 वर्ष कार्यकाल स्वीकृति कसैले पनि पाउँदैन थियो। यस्तो सुवर्ण अवसरलाई उहाँले सरकारी हस्तक्षेपबाट अदालतलाई मुक्त कसरी गर्ने भन्ने प्रयास उहाँले गर्नुपर्छ, मुक्त गराएरै खाल्नुपर्छ।
10: संसदीय सुनवाईका क्रममा शर्माले न्यायिक सुधार सम्बन्धी आफ्नो कार्ययोजना समेत पेश गरेका छन्। शर्माले न्यायिक सुशासन, पारदर्शिता, व्यावसायिक दक्षता, निष्पक्षता तथा छिटो छरितो न्याय सम्पादन गर्ने आफ्नो कार्ययोजनामा उल्लेख गरेका छन्। शर्माले आफ्नो कार्ययोजना लागू भए प्राप्त हुने उपलब्धिमा न्यायिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगको समुचित स्तर कायम भई प्रविधि मैत्री अदालतको अवधारणा साकार हुने, फरक मुद्दा व्यवस्थापन पद्धतिले निर्दिष्ट गरेको अवधि अनुसार बढ़ीमा 18 महिनाभित्र मुद्दा फर्च्योट हुने लगायत कार्ययोजना पेश गरेको अवस्थामा न्यायपालिका प्रति खस्किँदै गएको जनविश्वासलाई पुनस्थापित गर्न न्यायिक प्रक्रिया र फैसलाहरूलाई पारदर्शी बनाउन
3: बनाउन आवश्यक देखिन्छ। सर्वोच्च अदालतमा रहेका 20,000 भन्दा बढ़ी मुद्दाको चापलाई घटाउनु पनि उत्तिकै आवश्यक छ। न्याय सम्पादनलाई प्रभावकारी बनाउँदै न्यायपालिका प्रतिको भरोसा बढ़ाएर जनविश्वास आर्जन गर्ने दायित्व शर्माको काँधमा आइपुगेको छ। रेडियो कान्तिपुरका लागि तारा ढकाल।
14: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
15: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
14: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
15: हाम्रा सेवाहरू
14: दाँत नदुखाई खोल्ने,
15: दाँत भर्ने, दाँतको आकृति गर्ने,
14: दाँतको एक्सरे सुविधा,
15: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
14: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
15: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
14: ध्यान दिनै पर्ने कुरा,
15: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
14: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
16: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: Extreme Energy Drink. Taste the difference, feel the energy.
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग आमदानीको 39% आयकर बुझाइरहेका नेपालीले पाउने सेवा अत्यन्त न्यून मात्र नभई राजस्व संकलन पनि संकुचित हुँदै गएको छ। आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि पूर्वाधारको कमी र न्यून सामाजिक सेवा र सुरक्षाका कारण सर्वसाधारणमा निराशा बढ़दै गएको छ। नेपालको आयकरको दर दक्षिण एसियामै सबैभन्दा महँगो भएकाले त्यसलाई घटाउनुपर्ने कर विज्ञ एवं चार्टर्ड एकाउन्टेन्ट सुदर्शन राज पाण्डेको सुझाव छ। अन्तर्राष्ट्रिय जगतमा नेपालमा 39% आयकर लाग्छ भन्ने नकारात्मक सन्देश फैलिएको छ, जबकि उच्च दरबाट करिब 4-5 अर्ब मात्र कर उठेको होला। उहाँले भन्नुभयो, करको दर घटाउँदा उपभोक्ताको क्रय शक्ति बढ़छ, क्रय शक्ति बढ़दा खर्च बढ़छ र अर्कोतर्फबाट स्वत समग्र कर पनि बढ़छ। करका दर घटाउँदा समग्र राजस्व नघटेका उदाहरण धेरै देशमा रहेको पाण्डेले बताउनुभयो। युरोपेली राष्ट्रमा उच्च कर भए पनि त्यहाँको करको दर नेपालसँग तुलना योग्य नरहेको पाण्डेको तर्क छ। ती राष्ट्रमा सामाजिक सुरक्षाको अवस्था निकै राम्रो छ, तर नेपालमा आफू मात्रै नभएर सन्ततिका लागि पनि कमाउनु पर्ने बाध्यता रहेकाले अहिलेको करको दर बढ़ी भएको उहाँले बताउनुभयो।
2: कंग्रेस र एमाले प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने गृह कार्यमा जुटेका छन्। सरकारमा आलोपालो नेतृत्व गर्ने 2 वर्षअघिको समझदारी कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताले श्रृंखलाबद्ध संवाद गरिरहेका छन्। प्रदेश सरकारको नेतृत्वमा पालो फेर्न कंग्रेसबाट सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अग्रसरता लिइरहनु भएको छ। कंग्रेसले एमालेसँग समझदारी जुटाउन उपसभापति शर्मालाई जिम्मेवारी दिए पनि सभापति थापाले समेत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको छ। थापा गत आइतबार ओलीलाई भेट्न उहाँकै निवास भक्तपुरको गुण्डु पुग्नु भएको थियो। भेटमा संविधान निर्माणका शक्तिहरू एक ठाउँमा रहेर जाने र प्रदेश सरकारमा सहकारी गर्नेबारे छलफल भएको ओली निकट एक नेताले जानकारी दिनुभयो। कंग्रेस उपसभापति शर्माले भने मंगलबार गुण्डु पुगेर दोस्रो पटक एमाले अध्यक्ष ओलीसँग भेट गर्नुभएको थियो। त्यसअघि 29 वैशाखमा उहाँ सहमहामन्त्री उदय शमशेर राणालाई लिएर गुण्डु पुग्नु भएको थियो। मधेस बागमती गण्डकी र सुदूरपश्चिममा कंग्रेस र कोशी लुम्बिनी र कर्णालीमा एमालेको नेतृत्वमा सरकार छ। कंग्रेसले नेतृत्व गरिरहेको मधेस प्रदेश सरकारमा एमालेसँग सत्ता सहकार्य छैन। 5.5 महिना अगाडि मात्रै पुनर्गठन भएको मधेस प्रदेश सरकारलाई निरन्तरता दिँदै बाँकी 6 प्रदेशमा नेतृत्व अदल बदल गर्ने 2 दलबीच समझदारी बनिसकेको नेताहरूको भनाई छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860-9640-00
5: र 9819-32-77-75।
1: चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि दर र प्रति व्यक्ति कुल गृहस्थ उत्पादन जीडीपीका आधारमा मधेस सबैभन्दा कमजोर देखिएको छ। अनि प्रदेशको तुलनामा मधेसमा कृषि उत्पादन धेरैले घटेको र सरकारी खर्च पनि कम मात्र भएकाले यस वर्ष आर्थिक वृद्धि र प्रति व्यक्ति जीडीपीका आधारमा यस वर्ष प्रदेश सबैभन्दा कमजोर देखिएको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को प्रादेशिक लेखमान तथ्याङ्कको प्रतिवेदनले तुलनात्मक रूपमा मधेसलाई कमजोर देखिएको छ। प्रादेशिक जीडीपीको प्रारम्भिक प्रक्षेपणले चालू आर्थिक वर्षमा बागमतीमा उपभोक्ता मूल्यमा सबैभन्दा बढ़ी 5.40 र गण्डकीमा 5.01% आर्थिक वृद्धि हुने देखिएको छ। दुवै प्रदेशलाई कमजोर देखिएको छ। प्रादेशिक जीडीपीको प्रारम्भिक प्रक्षेपणले चालू आर्थिक वर्षमा बागमतीमा उपभोक्ता मूल्यमा सबैभन्दा बढ़ी 5.40 र गण्डकीमा 5.01% आर्थिक वृद्धि हुने देखिएको छ। दुवै प्रदेशको वृद्धि दर 3.13, मधेशको 1.31, लुम्बिनीको 2.87, कर्णालीको 2.94 र सुदूरपश्चिमको 3.28% रहेको छ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। के एउटै व्यक्ति बेरोजगार अल्छी जति बेला पनि अनलाइन बसिरहने र गनगने हुन्छ? यिनै योग्यता भएका व्यक्तिलाई लक्षित गरी भारतमा कक्रोच जनता पार्टी सीजेपी खोलिएको छ। यसलाई कतिपयले नयाँ राजनीतिक संगठनका रूपमा टिप्पणी गरिरहेका छन् भने कतिले व्यङ्ग्यात्मक राजनीतिक प्रयोग। सीजेपी आफैले भने यसलाई युवाका लागि युवाहरूद्वारा बनाइएको युवाहरूको राजनीतिक मंचका रूपमा दावी गरेको छ। केही दिनमा यस अभियानमा हजारौं युवाहरू जोड़िएका छन्। यस पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयमा जनसम्पर्क पढ़िरहेका 30 वर्षीय विद्यार्थी अभिजित दीपकी हुन्। द हिन्दूका अनुसार उहाँ सन् 2020-23 आम आदमी पार्टी आपको सोशल मीडिया टीममा स्वयंसेवीका रूपमा कार्यरत हुनुहुन्थ्यो। एक्समा 40,000 र इन्स्टाग्राममा 4,20,000 भन्दा बढ़ी फलोअर जोड़िसकेका छन्। सीपेजीले आफ्नो पार्टीमा 1,00,000 सदस्य बनिसकेको दावी गरेको छ। यति मात्र होइन, महुआ मोइत्रा र कीर्ति आजाद जस्ता तृणमूल कंग्रेसका सांसदले पनि ठट्यौली शैलीमा पार्टीमा आबद्ध हुने बताएका छन्। सीजेपीले आफूलाई वर्तमान व्यवस्थाबाट निराश मानिसहरूको आवाज भएको दावी गरेको छ। महुआ मोइत्राले सीपेजीको पोस्ट शेयर गर्दै उहाँ पनि एन्टी नेशनल पार्टीको सदस्य बन्न चाहेको बताउनु भएको थियो। त्यसो त पार्टीको नामले लिएर पनि विभिन्न टीका टिप्पणी भइरहेका छन्। कतिपयले भारतीय प्रधान न्यायाधीश सूर्यकान्तको कथित अभिव्यक्तिमा आधारित रहेको बताएका छन्। सूर्यकान्तले युवा लक्षित यस्तै अभिव्यक्ति दिएका थिए।
3: खेलकुद समाचारको साथमा
4: एलजी लाइफ्स गुड।
5: नेपालले महिला अन्तर्राष्ट्रिय टी20 सिरिजको पहिलो खेलमा जित हात पारेको छ। मलेसियाको बायोमास ओभलमा भएको खेलमा नेपालले घरेलु टोलीलाई 2 विकेटले हराएको हो। जितसँगै नेपालले 2 खेलको सिरिजमा 1-0 अग्रता लिएको छ। मलेसियाले दिएको 68 रनको लक्ष्य नेपालले 17 ओभर 3 बलमा 8 विकेट गुमाएर पूरा गर्यो। नेपालका सम्झना खड्काले 32 र रूबी पोदारले 15 रन जोड़े। मलेसियाकी नूर कलियासाले 3 विकेट लिइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया 16 ओभर 5 बलमा 67 रनमा अल आउट भएको थियो। सिरिजको दोस्रो तथा अन्तिम खेल भोलि हुनेछ।
2: अब मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी मधेश बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। साथै बाँकी पहाड़ी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। त्यस्तै तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी मधेश बागमती र गण्डकीका प्रदेशका थोरै स्थानमा भने चट्याङसहित मध्यम वर्षाको सम्भावना र हिमपातको पनि सम्भावना रहेको छ। यस्तै काठमाडौँ उपत्यकाको केही बेर अघिको न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 26 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। त्यस्तै आज बिहान 5:07 सूर्योदय भयो भने सूर्यास्त भरे साँझ 6:56 हुनेछ।
5: हवस् त, कान्तिपुर डायरी अहिलेलाई यति नै। बिहान 9 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा बिदा हुन्छौ। नमस्कार।
6: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योतिषाङ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादरी संघका सभाको आयोजना तथा झापामेति आँखा अस्पताल बेर्तामोठको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संघ सभाको खादबारीमा मेची आँखा अस्पताल बेर्तामोठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते स्थान खादबारी नगरपालिका 1 सङ्खुवा सभा। नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98-520-60-177 98-520-60-177। नेपाल नेत्र ज्योतिषाङ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा।
7: हिरो एक्सचेन्ज एन्ड इभल्भ नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
8: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभल्भ अफर। फ्री एसेसरिज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन,
7: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
6: स्थान खागरी एक चाँदनी चोक सङ्खुवा सभा, मिति 2083 जेठ 6 गतेदेखि 11 गते सम्म। प्रोप्राइटर किरण दास, सम्पर्क स्वस्तिक मोटर एन्ड वर्कसप, मोबाइल नम्बर 9852551786 र 9871006786।
9: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

गुड मर्निङ अनि नमस्कार। कार्यक्रम गुड मर्निङ संघको सभा लिएर यति बेला स्टुडियोमा म रञ्जना मगर उपस्थित एनआईटेन्ट भइसकेको छ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो संघको सभा 95.5 मेगाहर्जको तरंगबाट। प्रत्यक्ष रूपमा हाम्रो फ्रिक्वेन्सी रेन्जले जहाँ जहाँसम्मबाट केस पिकअप गर्छ त्यहाँबाट तपाईँले हामीलाई रेडियोको तरंगबाट सुन्न सक्नुहुनेछ भने हाम्रो अनलाइनबाट www.radiosanghasabha.com.np लगन अनि हाम्रो पात्रो डिजिटल नेपाल एप्सबाट पनि तपाईँले संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। कार्यक्रम गुड मर्निङ संघको सभा युवसायमा तपाईँको आजको दिन कस्तो रहन्छ अनि के रहन्छ तपाईँको राशिफलको बारेमा म जानकारी गराउनेछु। तर त्योभन्दा अगाडि कार्यक्रमको शुरूआतमा एउटा देशभक्ति आवाजबाट कार्यक्रमको स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसैले तपाईँको लागि यो देशभक्ति आवाज राख्छु। त्यस पछाडि पुनः तपाईँको राशिफलको बारेमा जानकारी लिएर आउनेछु। कार्यक्रम गुड मर्निङ संघको सभा सुन्दै रहनुहोला।

कार्यक्रमको शुरूआतमा यो देशभक्ति आवाज मैले तपाईँको लागि राखिसकेको छु। आज विक्रम सम्वत 2083 साल ज्येष्ठ महिनाको 6 गते मंगलबार शुक्ल पक्षको पञ्चमी तिथि, तदनुसार ईस्वी सम्वत 2026 मई 21 तारीक। अब तपाईँको आजको राशिफल।

पहिलो रहेको छ मेष राशि। आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका भने हुन सक्छ। कृषि पशुपालन तथा घरेलु कामकाजमा बढ़ी प्रवृद्ध भइनेछ। तत्काल फाइदा नहुने काममा समय बेच्नेछ भने दोहोऱ्याएर प्रयत्न गर्दा रोकेको काम सम्पादन हुनेछ र परिश्रमको तुलनामा प्रतिफल कम देखिनेछ। आजको दिनमा मेष राशि हुने श्रोताहरूलाई

मेष राशि पछि दोस्रो राशि रहेको छ वृष राशि। हिम्मत गर्दा काम बन्नेछ भने लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। छोटो समयमा उपलब्धि हात लागि हुनेछ। स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले दैनिकीमा भने परिवर्तन आउनेछ। रोकिएको काम बन्ने र नयाँ काम शुरू गर्ने समय देखिन्छ। उद्योग र व्यापारमा पनि राम्रो फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धालाई पनि सजिलै हराउन सकिनेछ। आजको दिनमा वृष राशि हुने

दोस्रो राशि पछि तेस्रो राशि रहेको छ मिथुन राशि। मान सम्मान पाइने समय देखिन्छ। बोलेको भरमा चिताएको काम बन्नेछ भने विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नुका साथै सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग देखिन्छ। विगतको श्रमबाट पनि प्रशस्त धन लाभ हुनेछ र रोकेका काम सम्पादन हुनुका साथै पठन पाठनमा पनि प्रगति हुनेछ र वैशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ। आजको दिनमा मिथुन राशि हुने श्रोताहरूलाई

मिथुन राशि पछि चौथो राशि रहेको छ कर्कट राशि। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला देखिन्छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बेसिडीको परिवार जनसँग भेटघाट भने हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कुनै कमजोरीलाई पनि सुधार गर्ने मौका देखिन्छ र नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। आजको दिनमा कर्कट राशि हुने श्रोताहरूलाई

कर्कट राशि पछि पाँचौं राशि रहेको छ सिंह राशि। समयमा होसियार नबन्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव भने देखा पर्न सक्छ। बेलायमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् र आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढिने हुन सक्छन्। आजको दिनमा सिंह राशि हुने

सिंह राशि पछि छैटौं राशि रहेको छ कन्या राशि। काम बन्ने अनि ओठ्नु पनि रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। परिश्रम परिता पनि कम प्रतिफल प्राप्त हुनेछ। आवश्यकता पूरा गर्न सरसापट भने लिनुपर्ने हुन सक्छ। पछिका लागि लगानी गर्न सकिनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय पनि देखिन्छ आजको दिनमा कन्या राशि हुने श्रोताहरूलाई।

कनेर पछि सातौं राशि रहेको छ तुल राशि। तारिफले काम गर्दै अरूको उपकार गर्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यापार बढ्नेछ भने कृषि पशुपालन तथा पेसा व्यवसायमा पनि लाभ हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने मौका समेत देखिन्छ। मेहनतले नाम दाम र इनाम दिलाउन सक्छ र भौतिक साधन जुट्नले दिगो योजना प्रारम्भ हुने देखिन्छ। आजको दिनमा तुला राशि हुने श्रोता।

तुलराशि पछि आठौं राशि रहेको छ वृश्चिक राशि। चुनौतीका बीच अवसर प्राप्त हुनेछ भने प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ तर परिस्थितिवश फाइदा नहुने काममा अल्मलिनु पर्ला। श्रम परे तापनि कामको मूल्य भने प्राप्त हुनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् र जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय लाग्नेछ। आजको दिनमा वृश्चिक राशि हुने श्रोताहरूलाई

वैशाख राशि पछि नौ राशि रहेको छ धनु राशि। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। आमदानी रोकिनाले योजना स्थगित हुन सक्छ। लेनदेनको विवादले पनि अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्न सक्छ र सानो कमजोरीले सुनिश्चित प्रतिफल समेत हात पार्न नसकिएला। आजको दिनमा धनु राशि हुने श्रोताहरूलाई

धनुराशि पछि दशौं राशि रहेको छ मकर राशि। गम्भीर तथा मनोरञ्जनको समय देखिन्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा पनि परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आमदानी बढाउने काम शुरू गर्न सकिनुका साथै प्रेम र मित्रताको बन्धन समेत कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ र आर्थिक काममा साथीभाइबाट सहयोग समेत मिल्नेछ। आजको दिनमा मकर राशि हुने श्रोताहरूलाई।

मकर राशिपछि एघार राशि रहेको छ कुम्भ राशि। स्रोत साधन जुट्नले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने देश तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ भने व्यापार लगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले काममा उत्साह जाग्नेछ र मेहनतले प्रतिस्पर्धाको दौड़ समेत जिताउन सक्छ। आजको दिनमा कुम्भ राशि हुने

कर्म राशि पछि अन्तिम अथवा बाह्रौं राशि रहेको छ मीन राशि। अस्वस्थताले काममा बाधा पुग्न सक्छ, साथ दिनेहरू नहुँदा आफै काममा जुट्नु पर्ला। कमजोर विकल्प अगाल्नाले ताकेको मौका गुम्न सक्छ, व्यापार तथा आर्थिक गतिविधिमा पनि मन्दी आउनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय लाग्न सक्छ, चिताएका काम विस्तारै भए पनि सम्पादन हुनेछन् र गुरूजनको मार्गदर्शन मेहनतले मात्र अध्ययन राम्रो हुनेछ। आजको दिनमा मीन राशि हुने श्रोताहरूलाई श्रोता, मैले तपाईँको बाह्रवटा राशिफलको बारेमा जानकारी गराइसकेको छु। तपाईँको आजको राशिफलै राम्रो वा नराम्रो जे जस्तो बताए पनि तपाईँ आफ्नो काम कर्तव्य जिम्मेवारीमा वफादारको साथ लागि रहनुहोस्। तपाईँ आज मात्र होइन सधैँ अनि सबै दिन सफल बन्नुहुनेछ भन्दै कार्यक्रमको अन्तिममा छौ। जाँदा जाँदै तपाईँको लागि यो सुमधुर गीत छोडेर जाँदैछु। आज तपाईँ कहीँ कतै टाढाको यात्रामा हुनुहुन्छ, यात्रा सफलताको शुभकामना। नयाँ कार्यको थलानी गर्दै हुनुहुन्छ, नयाँ कार्य थलानीको पनि शुभकामना छ। अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। र आज जसको जन्मदिन परेको छ, जन्मदिनको पनि धेरै धेरै शुभकामना छ भन्दै कार्यक्रम गुड मर्निङ शङ्ख सभाबाट म रञ्जना पनि बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् अनि सजग पनि रहनुहोस् भन्दै आज्ञा हुन्छु।

0: नेपाल विद्युत प्राधिकरण भोजपुर तथा संकुवा सभा सातभरी वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस आयोजन अन्तर्गत संकुवा सभा जिल्ला सिलेचुङ गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटार लोड सेन्टर, साटेकमा लोड सेन्टर, बेसिन्दा लोड सेन्टर, टेनछोक लोड सेन्टर, याक्सीमा गुगली लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर, यसम खटोल लोड सेन्टर र गोपेनी लोड सेन्टर सम्म नवनिर्मित 11 केभी 11,000 भोल्टको प्रसरण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यहीमित 2083 जेठ 5 गतेबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार पोल ट्रान्सफर्मर एसटी लगायत अन्य विद्युतीय संरचना नछोइदिनु हुन साथै घर पालुवा जनावर जताभावी नछाड्नु हुन र लाइन छेउको रुख बाँस आदि काट्न परेमा नेपाल विद्युत प्राधिकरण खाद्यान्न वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्न हुन। सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ। अन्यथा यो सूचनालाई व्यवस्था गरी धनजनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नोट, माथि उल्लेखित क्षेत्रमा कहीँ कतै आगोको झिल्का देखिएमा, लाइनबाट कुनै आवाज आएमा तथा रुख बिरुवा छुन आएमा तत्काल 029560178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा संकुवा सभा वितरण केन्द्रको सेट कार्यालय टुमलिङटार।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
0: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बेर्तामुठको प्राविधिक सहयोगमा यहीमित 2083 साल जेठ 7 गते संखुवा सभाको खादबरीमा मेती आँखा अस्पताल बेर्तामुठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यहीमित 2083 साल जेठ 7 गते, स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट, यहीमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98-520-60-177, 98-520-60-177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
2: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 का लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन, हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
3: असार पहिलो हप्तादेखि।
2: नोट, एसईई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236119 र 98521612।
4: के भयो? के को हल्ला खल्ला हो यो?
5: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै खाँदारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादबरी 1 प्रगति टोल, खादबरी नगरपालिकाको गेट अगाडि, सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50 770 029553640 र 98007001555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
9: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
10: आयो सबको घर घरमा।
1: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
1: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: पर्खी बसे अहिले सम्म तुमलिङबाट छुट्यो
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: हिरो एक्सचेन्ज एन्ड इभोल्व नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
4: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्व अफर। फ्री एसेसरिज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन।
3: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
5: स्थान खाबरहेट चाँदनी चोक सङ्खुवा सभा मिति 2083 जेठ 6 गतेदेखि 11 गतेसम्म। प्रोप्राइटर किरण दास सम्पर्क स्वस्तिक मोटर एन्ड वर्कसप मोबाइल नम्बर 9852551786 र 9871006786।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
5: कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमोमेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 9761916 9914 9914। सिटी सेन्टर खासबरी नगरपालिका 1 भानुचोक सङ्खुवा सभा।
9: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
9: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
10: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट सेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
10: सम्पर्क नम्बर 0295906667 र 98420226।
9: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180049।
12: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने।

0: 9420226667। ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा एक तला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीमका दाइली।
0: सम्पर्क 0249140084 र 9804045827। घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
3: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
4: कुराकानी र चर्चा अनि परिचर्चाहरू भने हामी गर्ने प्रयास गरिरहेका छौं आफ्नो र अनि आफन्तहरूको बारेमा, विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हरेक दिन कार्यक्रम ज्योतिष दर्पणलाई हामी तपाईसँग 8 बजेबाट 9 बजेसम्म सँगै लिएर आउने गर्छौं। राशिफल, पञ्चाङ्ग अनि अन्य वैदिक नियमहरू र तपाईहरूसँग भएका विभिन्न जानकारीहरू लिएर आउने प्रयास गरिरहेका छौं। कार्यक्रमको शुरूआती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन तपाईले 9845397658 र 9812473601 सीधा सम्पर्कमा रहेर तपाई हामीसँग प्रत्यक्ष कुराकानी गर्न सक्नुहुनेछ। यतिखेर हामी कार्यक्रमको शुरूआती चरणमा छौं। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग र ग्रह गोचरबाट।

मिति 2083 साल जेठ 7 गते आज बिहिबार। तदनुसार ईस्वी सन् 2026 आज मे 21 तारीक नेपाल सम्मत 1146 अनलाथ रौद्रनाम संवत्सर आज श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु अधिक ज्येष्ठ शुक्ल पक्ष छ। आज सूर्य उदयमा परम पवित्र पावन दिन पञ्चमी छ। 22:34 दिनको 14:16 पुनर्वसु नक्षत्र 11:37 9:53 गण्डयुग 28:36 कौलवकर्ण 50:01 आज आनन्दयुगमा सिद्धियुग रहेको छ। आजको दिनमानको समय 33:55 बिहान सूर्य उदय 5:14 जाँदा भयो। साँझ सूर्यास्त 6:48 रहनेछ। पालो आजको

0: ग्रह गोचरको छ। आजको ग्रह गोचरमा सूर्य यतिखेर वृष राशिमा रहेका छन् भने चन्द्रमा भने यतिखेर कर्कट राशिमा रहेका छन्। मंगल मेष राशिमा छन्। बुध ग्रहको अवस्था यतिखेर वृष राशिमा छन्। बृहस्पति मिथुन राशिमा छन्। शुक्र ग्रह यतिखेर मिथुन राशिमा रहेका छन् भने आजको दिनमा हेर्दा शनि ग्रह मीन राशिमा रहेका छन्। त्यस्तै गरेर आजको दिनमा राहु कुम्भ राशिमा छन् र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर राशिफलले के भन्छन्, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका राशिले कसरी अगाडि बढ़ाउँछ आजको दिन भन्ने कुरामा हामी तपाईँलाई जानकारी अवश्य गराउने नै छौ। यतिखेर भने कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर प्रस्तुत गर्छु तपाईँका मेष आदि बार राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि आज सफलतायुक्त दिनहरू छन्। तर चौथो चन्द्रमाले कहिलेकाहीँ मन भने बेचैन रहनेछ। केही काम गर्दाखेरि अलि आफन्तहरू आफ्नो मान्यजनको आशीर्वादद्वारा गरिएको काम शुभ हुन्छ। आफ्नो गोप्य कुराहरूलाई सुरक्षित राख्नु राम्रो हुन्छ। उन्नति र प्रगतिको लागि असाध्य राम्रो दिन छ। पराक्रम बढ्नेछ। जागिरमा पदवृद्धिको सम्भावना असाध्य मिठो देखिन्छ। प्रेममा सफलता। कृषि र पशु चौपायबाट पनि मनक्य धनार्जन गर्न सकिन्छ। आजको काम असाध्य राम्रो रहन्छ। इष्टमित्रहरूले साथ दिन सक्ने योग छ। लामो दीर्घयात्राहरूमा सहज हुन्छ भने आजको मिथुन राशिलाई लग्नमा बृहस्पति भएकाले धर्म कर्ममा पनि रुचि बढ्नेछ। कर्कट राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ। आँटेका ताकेका कामहरूबाट पनि सफलता हात पर्ने युग देखिन्छ। लग्नमा चन्द्रमा सबैले तपाईँको प्रशंसा गर्छन्। सुन्दरतामा निखारिने दिन राशिले देखाएको छ। सिंह राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि आजको राशिमा संकेत सिंह राशिलाई ग्रहहरूबाट संकेत देख्न सकिन्छ। कन्या राशि हुनेको लागि आजको दिनमा आत्मविश्वास असाध्य वृद्धि भएर जाने योग छ। गलत निर्णयहरू नलिनु। आज एकदम धेरै कुरामा सावधानी अपनाउनु राम्रो हुन्छ। व्यापारमा मनज्ञ धनार्जन गर्न सकिए तापनि आफन्तहरूसँग भने टाढिनु पर्ने योग छ। आजको दिनमा ज्ञान धेरै भए पनि आजको परिणाम भने कमजोरी आउन सक्छ। व्यापार व्यवसायमा विरोधी भास अलिकति अरूले कुरा काट्न सक्ने सम्भावना हुन सक्छ। तपाईँको दैनिकी कार्य क्षेत्र भने सफलतापूर्ण राशिबाट संकेतहरू ग्रहमा देख्न सकिन्छ। वृश्चिक राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। मान सम्मानमा तपाईँको लागि सहज हुनेछ। गर्दै आएका हरेक कामबाट सफलता मिल्ने युग छ। मान सम्मानमा पनि वृद्धि आजको राशिहरूबाट वृश्चिक राशिलाई संकेत राशिमा देख्न सकिएको छ। धनु राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ। आँटेका ताकेका कामहरूबाट पनि धेरै कुरामा सफल हुने योगहरू देख्न सकिन्छ। मान सम्मानमा पनि वृद्धि आजको राशिहरूबाट संकेत ग्रहहरूबाट संकेत ग्रहमा देख्न सकिने योग आजको राशिबाट संकेत छ।
1: मकर राशि।
0: लामो दीर्घयात्राहरूमा सहज हुन्छ। इष्टमित्रहरूले साथ दिन सक्ने योगहरू राम्रा छन्। मान सम्मानमा पनि वृद्धि आजको राशिबाट संकेत छ। तर आजको दिनमा मकरलाई भने सातौं घरको ग्रह छ। दाम्पत्य जीवन पनि सुखद बन्ला। सन्तानहरूबाट पनि नयाँ र खुशीका समाचारहरू सुन्न पाउँदा मन गदगद रहनेछ। कुम्भ राशि हुनेको लागि आजको दिनमा सक्षम बन्ने युक्त छ। तर शत्रुहरू धेरै लाग्न सक्छन्। सामान्य स्वास्थ्यमा अलिकति केही खर्च पनि बढ्न सक्ने युग छ। आज आफन्तहरूसँग भेटघाट पनि राम्रो हुने सम्भावना छ। र अन्त्यमा मीन राशि हुनेको लागि भने काममा सफलता मिल्ने छ। इष्टमित्रहरूले साथ दिने खालका योगहरू पनि राम्रा छन्। मान सम्मानमा वृद्धि आजको राशिहरूबाट मीन राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। तपाईसँग नियमित रूपमा कुराकानी गर्ने र तपाईसँग भएका विभिन्न प्रश्नहरूको उत्तर दिने कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर हामी हरेक दिन झैं आज पनि उपस्थित भइरहेका छौं। तपाईलाई केही मनमा लागेका कुराहरू छन् र तपाई हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। हामी एउटा कमेन्टहरू छन्, कमेन्टहरूलाई म पहिले हेरिहाल्छु, कमेन्ट पछाडि म तपाईँहरूलाई जानकारी दिनेछु। आजको कमेन्ट भर्खरै मात्र हामीलाई एउटा कमेन्ट आएको छ हाम्रो पात्रो एप्लिकेशनमा। तपाईँ पनि हामीलाई हाम्रो पात्रो एप्लिकेशनबाट कार्यक्रम सुन्दै हुनुहुन्छ र केही भन्न मन लागेको छ भने लेखी पठाउनु होला। आजका कमेन्टहरू हामी आजै पढ्नेछौँ, हिजोअस्तिका कमेन्टहरू हामी लिने छैनौ। एउटा कमेन्ट छ, राधे राधे गुरु भन्नुभएको छ। राधे राधे, म कृष्ण प्रसाद तिमल सिन्हा हेटौडा 15 जाँते हाल दक्षिणी भारतको केरलाबाट। गुरु, मैले यहाँ धेरै मन्दिरहरूको अवलोकन गरे। यहाँ पुजारीहरूले अथवा पुरोहितले चन्दन र प्रसाद कहिले पनि भक्तजनलाई नछोइकन अलग्गै माथिबाट हातमा खसाल्ने चलन छ। यो नियम हाम्रो नेपालमा पनि ल्याउँदा कसो होला? राधे राधे, कति राम्रो कुरा गर्नुभयो। मैले अस्ति पनि भनेको छु, कसैले कसैलाई छुनुपर्छ भने आफू सरह मान्छे हुनुपर्छ। यहाँ कुनै जातको कुरा आउँदैन, शुद्धताको कुरा आउँछ। फेरि पनि भन्छु, धर्म सबैभन्दा पहिलो धर्म भनेको शुद्ध हो। तपाईँ म धार्मिक हो भन्नुहुन्छ भने तपाईँ घर फोहोर हुन हुँदैन। धार्मिक मान्छेको मन्दिर मात्रै सफा भएर केही हुनेवाला छैन। एउटा आस्था र विश्वास हो मन्दिर, तर घर पुरै सफा त्यो मान्छे धार्मिक हो है। अब लाउने कुरा त्यस्तै सफा हुनु पर्यो, खानेकुरा अनि बोली पनि कति सफा हुनु पर्यो नि, मिठो बोल्नु पर्यो नि होइन। के जाति बोल्न भएन, नराम्रो शब्दहरू बोल्न भएन, जुन शब्दले अरूलाई मन पोल्छ पिरोल्छ त्यस्ता शब्द प्रयोग गर्न भएन। त्यसो गरी हामी बोलौं, एउटा कमेन्ट हाम्रो पात्रोमा आएको थियो, कृष्ण प्रसादजीले लेख्नु भएको थियो। उहाँले कार्यक्रम सुन्नुहुन्छ होला, कुन रेडियोबाट सुन्नुहुन्छ थाहा भएन। कार्यक्रम जस्तो सनातन रेडियो नेटवर्कमा कमेन्ट गर्नुभएको छ, यही रेडियोबाट सुन्नुहुन्छ होला। अर्को कमेन्ट छ, श्री राधे गुरु, गुरु जन्मदिनको दिन के गर्न मिल्छ र के गर्न मिल्दैन गुरु भन्दैछु न। राधे राधे गुरु भन्नुभएको छ। यो जन्मदिन कसलाई मान्ने भने, दिनमा त जे गरे पनि भयो, जन्म तिथिलाई जन्म नक्षत्रलाई लिने हो। वास्तवमा पूजाहरू गर्ने, अष्ट चिरञ्जीवीको पूजा गर्ने हो भने तपाईँहरूको त्यो गते त केक काट्नको लागि हो। अब यहाँनिर एउटा कुरो तपाईँलाई बुझाउँछु ल, जस्तै के हुन्छ भने नि, तपाईँको चाहिँ यो अहिले मलमास किन आएको थाहा छ? तपाईँलाई थाहा छैन होला, यो मलमास किन आयो भने, मलमास चाहिँ सौरमान अनुसार 365 दिन हुन्छ, चन्द्रमान अनुसार एक वर्षमा 351 दिन जति हुन्छ होला सायद, हो 51 कि 55 दिन कति हुन्छ होइन। मैले तपाईँलाई किन भनेको छु भनेको, यो सौरमान कहिले घट्दैन। जस्तै हामी जन्मेको दिन त सधैँभरि आउँछ, फेरि गुरु भन्नु छ दिन धेरै हुन्छ, दिन धेरै हुन्छ त अब कमी हुन्छ भन्नुहुन्छ, कसरी कमी भयो भनेको, तिथि चाहिँ घटबढी हुन्छ। तिथि चाहिँ कहिले छोटो दिन हुन्छ, कहिले लामो दिन हुन्छ, कहिले राति धेरै लामो हुन्छ, कहिले दिन छोटो लामो हुन्छ। त्यस कारणले गर्दा हामीले हेर्नुपर्ने के रहेछ, तिथिमा चाहिँ जन्म उत्सवहरू गर्नुपर्छ है। अब जन्मेको दिन त हामीलाई खासै फरक परेन होइन, उही त एउटा उमेरलाई गणना गर्ने माध्यम मात्रै बन्यो। अन्य कुराहरूको लागि चाहिँ हामीले तिथि नक्षत्र नै लिनुपर्छ है त। यतिखेर हामीसँग जिज्ञासु कोही आउनु भएको छ नम्बरमा, फोन गर्नुभएको मलाई इशारा प्राप्त भएको छ, को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरेँ। राधे राधे हजुर भन्दै थिएँ, उहाँको फोन डिस्कनेक्ट भइसकेछ, फोन आएको छैन, फोन खाली छ। दुईटै नम्बरमा है, एनसीएल र एनडीसी दुईटै नम्बरमा फोन खाली छ, फोन गर्न सक्नुहुन्छ कोही हुनुहुन्छ। राधे राधे हजुर, कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ, कसको आवाज हो यो? दार्चुलाबाट हेमाजी बोल्दै हुनुहुन्छ। कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्थ्यो हेमाजीले, दैनिक रूपमा? अनि आज कार्यक्रम आएको छ कि छैन?
1: आज आएको छैन, आज बैतडी पञ्चायत डेरेसन चार बजे आज बैतडीबाट सुन्छु, दार्चुलाबाट पनि सुन्छु, लिबु लेगमा पनि सुन्छु दाइ, हाम्रो यता चल्छन् रेडियोहरू।
0: ए भनेपछि दार्चुला एफएम पनि सुनिन्छ, बैतडी एफएम पनि सुनिन्छ, लिपुलेग एफएम पनि सुनिन्छ। आज चाहिँ बैतडीमा सुनिरहनु भएको छ, अरू लिपुलेग र दार्चुलामा कार्यक्रम प्रसारण भएको छैन हो? अनि तपाईँ कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले यतिखेर?
1: म आफ्नै गाडीमा हेराउन चाहन्छु।
0: साल महिना गते समय भनिदिनु त।
1: 2063 साल जेठ महिनाको 24 गते राति 2:10 शुक्रबार।
0: के बारको राति के बारको बिहान?
1: हजुर भाइ, त्यो अब मम्मीले शुक्रबार राति 2:10
0: केही थाहा छैन भने मलाई मम्मीसँग फोनमा कुराकानी गराउनु होला। दिउँसो अहिले छुट्टिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। यतिखेर मलाई जहाँसम्म जानकारी प्राप्त भए अनुसार तपाईँहरूले साल महिना गते र समयहरू परिपक्व दिनुहोला, हामी तपाईँको बारेमा जानकारी दिन्छौं। अर्को कुरा, मलाई कमेन्टहरू मेसेज आइरहन्छन्, संखुवा सभा कहिले आउने हो भन्नुभएको छ। अब आउने हो नि, 2-4 दिन पछाडि। कहिले अरे संखुवा सभा? अब 2-4 दिन पछाडि आउँछौ। कसले कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभाबाट, हेर्न चाहनुहुन्छ, हामीलाई भेट गर्न चाहनुहुन्छ, चिनाहरू बनाउन चाहनुहुन्छ भने म पनि है गुरु भनेर एकल फोन गर्नुहोला। भोलि छुट्नु भयो भने हामी जान्दैनौँ है। अँ गुरु आउनु भएछ, हिँडिहाल्नु भएछ, हामीलाई थाहै दिनु भएन, तपाईँले मलाई खोजिनी गर्नु भएन, फेरि खुसुक्क फर्क्यौँ भने बर्बाद होला, किनभने

हामी अब पहिलेको जसरी धेरै मान्छेहरूलाई भेट्ने प्रयास छैन, किनभने हामी तपाईँहरूसँग आउने बस्ने अनि तपाईँहरूले हामीलाई फोनै गर्नु भएन आउनु भएन हामी फर्किनुपर्छ। त्यहाँबाट ज जसले हामीलाई फोन सम्पर्क गरेर म पनि आउँछु है भन्नुहुन्छ उहाँहरूलाई हामी व्यक्तिगत रूपमा फोन गरेर आउनुहोस् है अब हामी आइसक्यौँ भन्ने खबर पनि गर्छौँ। त्यसो भएको हुँदा तपाईँहरू छुट्नु हुँदैन नि त, त्यसो भएको हुँदा दिउँसो फोन गर्नुहोला, अहिले फोन लाग्दैन ठिक छ, तर दिउँसो नम्बरमा फोन गरेर गुरुदेव तपाईँ खासबारी आउनुहुने रहेछ कहाँ आउनुहुने हो मलाई फोन गरेर खबर गरिदिनु होला है भन्नुभयो भने हामी तपाईँलाई फोन गरेर हामी यहाँनिर आउँदैछौँ यहाँनिर बस्दैछौँ भनेर खबर गर्छौँ है। यो चाहिँ शङ्खुब सभाको लागि हो। शङ्खुब सभा आउँदा तेह्रथुमतिर पनि यसो केही बस्ने कि विश्राम गर्ने कि भन्ने पनि अलिअलि चर्चा भइरहेको छ। रेडियो खबरपालिका, रेडियो लालीगुराँस अनि रेडियो भोजपुरका श्रोताहरू हिलेतिर कता आउनुहुन्छ यसो अलिअलि हामी पनि हिलेतिर छौँ भन्दा यसो फोन चाहिँ गर्दै गर्नुभयो भने मान्छे हुनु हुँदो रहेछ भने हामी भेट्नेछौँ। अब मान्छे नै हुनु भएन भने हामी स्वित फर्केर हिँड्छौँ वा तल इटरी झापातिर पनि आउने हो कि भन्ने पनि चर्चा भइरहेको छ। यो बर्खाको बेला के भइरहेको छ, दिउँसो त मजाले घाम लाग्छ यतातिर, शङ्खुब सभातिरको अवस्था कस्तो छ यसो फोन गरेर जानकारी पनि गराउँदै गर्नुहोला। कोही चाहिँ यहाँ सुन्नुहुन्छ राजेश श्याम हजुर कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ प्रभु? मिलनजी आरामै हुनुहुन्छ? अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ हजुर यतिखेर? हजुर तपाईँ कहाँ हुनुहुन्छ, तपाईँ खोइ के भन्ने कहाँ

0: कति दिनको कार्यक्रम सुन्न थाल्नु भएको? ए तपाईँलाई त्यसो भने रेडियो नयाँ कर्णाली भन्ने पनि छ त्यहाँ भन्ने थाहा रहन्छ होइन? होइन त 102.8 MHz कालीकोटको मानमा छ, पानीट्याङ्की नजिकै होइन? भोलिदेखि पनि रेडियो नयाँ कर्णाली सुन्ने गर्नुहोला, बानी गर्नुहोला। अहिले कसको बारेमा हेर्नुहुन्छ अरे? आफ्नो साल महिना गते समय भनिदिनु त। तपाईँको आवाज पुरै अड्किरहेको छ। 48 साल
1: 2068 साल
0: हो त्यही भएर क्लियर छ। कानमा के लाउनु भएको छ त? हेडफोन सेडफोन के लाउनु भएको छ? लाउड स्पिकर पार्नु भएको छ? आवाजै बुझ्दै होइन। 68 साल कुन महिना?
1: वैशाख महिना।
0: कति गते?
1: 28 गते।
0: के बार परेको थियो?
1: बुधबार।
0: कति बजे?
1: बिहान 9 बजे।
0: ठ्याक्कै 9 बजे हो? कुन जिल्लामा जन्मिनु भयो तपाईँ? कालीकोट। कति राम्रो ठाउँ छ है, पहिलेको हुम्ला जिल्ला, पछि बढी छुट्टी र कालीकोट जिल्ला भयो, राम्रो छ। मानमा सदरमुकाम। राशिको नाम माधव हो, सिम्म राशि हेर्नुहुन्छ। के छ नाम? मिलन हुँदैन नि, मा मे मु मे मघा भन्ने हुन्छ। यो मैले तपाईँलाई मघा नक्षत्रको पहिलो पावर नाम जुराएँ, माधव नाम आयो, अब तपाईँले दोस्रो पावर नाम राख्नुभयो भने फेरि फरक पर्न सक्छ। अब यसले तपाईँलाई अलिकति एकवटो बनाउँछ, जिद्दी स्वभाव बनाउँछ हो, पेटको रोगी बनाउँछ र दाम्पत्य जीवनमा असाध्य अशुभ गराउँछ। अहिले सानै उमेरमा प्रेम गर्ने खालको युग छ। भयो प्रेम? प्रेम परिसक्यो? यहाँ त देख्छ त हो, मैले त कस्तो मलाई हेर्ने आएनै क्या छैन आज। कोहीसँग फोनमा बोल्नुहुन्छ होइन? फोनमा बोल्नुहुन्छ, लभ परे छैन होइन त? अनि के हो त लभ पर्नु भने बड्डो? खाना खायो कान्छी, खाना खायो कान्छी, सुत्यौ पढ्यौ के खायो मेरो ज्यान भन्ने चाहिँ अनि त्यही अन्त प्रेम भनेको प्रेम परिसकेको छ। तर प्रेम सफल हुँदैन नि, सातौं घरको राहु छ, राहुको शान्ति गर्नु होला। एकदम मजाले राहु निज भएर बसेको छ। कुकुरलाई हरेक शनिबार शनिबार बिस्कुट खुवाउने अथवा भोजन खुवाउने कामहरू गर्नुभयो भने राम्रो हुन्छ। आफूले खानुभन्दा पहिले खुवाउने है, फेरि आफूले खाएर छोडेको थालमा उब्रिएको भातको डल्लो लगाएर दिने होइन, बुझ्नुभयो कि नानी? पहिले चोखो चिज लगाएर दिएर खाना दिने, नमस्कार गर्ने, अनि आएर आफूले बल्ला खाने। शनिबार शनिबार राम्रो हुन्छ। पढाइमा कमजोरी भयो, अलि मन भएन पढाइमा, तर तपाईँले चाहिँ टेक्निकल विषयहरू लिएर पढ्नुपर्छ, राम्रै हुन्छ है। अरू के छ विशेष जिज्ञासा? ग्रहहरू बिग्रेका छन्, यो राहुको शान्तिहरू गर्नु, पूजा पाठ गर्नु। हजुर, आमा बुवासँगको सम्बन्ध राम्रै हुन्छ। आमाले रोगी रोगी हुनुहुन्छ, मम्मी रोगी हुनुहुन्छ होइन? हो त्यो छ। अरू कुरामा ठिक छ, राहुको शान्ति गर्नु, पूजा पाठ गर्नु है। शनिबार र शनिबार जिन्दगीभरि कुकुरलाई भजन खुवाउनु जति सक्छ त्यति राम्रो है त। छुट्यौ? राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग रेडियो नयाँ कर्णालीबाट, कालीकोटबाट हामीसँग प्रत्यक्ष जोडिनु भएको थियो र हामीसँग प्रत्यक्ष रूपमा तपाईँ सुन्दै हुनुहुन्छ हामीसँग, र हामीसँग तपाईँ कुराकानी गर्दै हुनुहुन्छ भने तपाईँ र हाम्रो कुराकानी रहनेछ, र हामी तपाईँसँग भएका विशेष जानकारीहरू पनि दिने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु हाम्रो लाइनमा फेरि पनि आइसक्नु भएको, मलाई इशारा प्राविधिकबाट इशारा मिलिरहेको छ, को हुनुहुन्छ अनि कहाँदेखि, स्वागत गर्छु। राधे राधे। हजुर,
2: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
2: शङ्खुपसभाबाट
0: को बोल्नुभयो?
2: म शारदा खड्का।
0: शारदाजी, कहाँनिर पर घर?
2: शङ्खुपसभा यो खराङ।
0: खराङबाट? अनि हामी आउने कुरो थाहा पाउनुभयो कि भएन?
2: यता त थाहा पाइनँ त गुरु, मैले
0: रेडियो सुन्नु भएको छैन।
2: कहाँ आउनुहुन्छ गुरु?
0: रेडियो सुन्नु भएको छ कि छैन?
2: खासबारीमा

0: रेडियो सुन्नु भएकै रहन्छ अनि अब सबैलाई अब बर्बाद हुने भयो अब सुन्नुहुन्न अनि अनि म त्यहाँ खाँदबारीबाट फर्केर इटाली आइपुग्न पाएन अनि फेरि सङ्घर्ष कहिले आउने कुरो भन्नु छ तपाईँहरू फेरि के आउँछु भन्दा कसरी व्यवस्था गर्नुहुन्न
1: छोरीले सुने कि अझै नि त गुरु खाँदबारीमा आउनुहुन्छ गुरु भन्दै थिइन्
0: कहिले आउने अरे सोध्नु छोरीलाई थाहा छैन होइन
1: हजुर
0: ल ठिक छ जे भए पनि कार्यक्रममा आउनु भएको छ कुन रेडियो सुन्नुहुन्छ त्यहाँ
1: हजुर
0: कुन रेडियो सुन्नुहुन्छ हजुर
1: शङ्ख सभा गुरु
0: कसको बारेमा हेर्नुहुन्छ अहिले
1: छोराको बारेमा हेर्नु पर्यो गुरु
0: साल महिना गते समय भनिदिनु त
1: 2070 साल वैशाख 24 गते आइतबार 11:20 जाँदा बिहान
0: कुन जिल्लामा भयो जन्म पनि छोरा हो 69 सालको वैशाखको 24 गते आइतबार हो
1: हजुर
0: राशिको नाम तीर्थराज तुला राशि हुन्छ के राशि अनि गर्नु भएको छ
1: तीर्थराजै छ गुरु नरनको पनि तुला राशि नै हेर्ने गरेछ
0: अनि छोरालाई शनि ग्रह चलेको थाहा थियो कि थिएन
1: शनि ग्रह चलेको छ गुरु
0: एक वर्षदेखि छोरालाई एकदम धेरै गाह्रो भएको छ थाहा थियो कि थिएन
1: कहिलेदेखि चलेको कहिलेसम्म गुरु
0: यो 12 वर्ष 8 महिनाबाट प्रारम्भ हुने ग्रह हो है
1: हजुर
0: भर्खरै चलेको छ अब यसलाई शनिले अब 31 वर्षमा एकदम बोधो बनाउँछ पहिले भन्दा बोधो बनाएर आमालाई पनि रोगी बनाउँछ क्या यसले यो एक वर्षदेखि हजुर आमा होइन त आफ्नै मम्मी
1: हजुर
0: तपाईँलाई के भएको छ आजभोलि एक वर्षदेखि केही स्वास्थ्यमा समस्याहरू आउन थाले
1: यस्तै हात खुट्टाहरू दुख्ने
0: छोरो पहिले भन्दा अलिकति फरक भएको हो अलि एकरो भनेको नसुन्ने खालको भएको हो
1: अलि उसको जिद्दी बढी
0: यो एक वर्षदेखि होइन शनि भन्ने ग्रहको शान्ति गर्नु शनि भन्ने ग्रहको पूजापाठ गर्नु यो 31 वर्षसम्म चल्ने शनि भर्खर शुरू भयो शनिले पढाइमा धेरै डिस्टर्ब गर्न सक्छ तर शनि उच्च छ है फेरि उच्च शनिले कमै काम गर्छ राम्रो धेरै गर्छ नराम्रो धेरै कम गर्छ र पनि शनि शनि हो शान्ति गराउनु अनि विद्यास्थानमा राहु रहेछ पढ्न चाहिँ के गर्नु कति पढ्छ बिचरा मेहनत गरेर दिमागमै रहँदैन बिर्सिहाल्छ पञ्चम स्थानको राहुको हो शान्ति गर्नु राहु कवचहरू धारण गर्नु विद्या राम्रो खुल्छ है राज्य परेको छ नेपालमै बसेर सरकारी जागिर खान्छु भन्दा पनि पायो विदेश गएर सम्पत्ति कमाउँछु मरिया भन्दा पनि पायो है तर एउटा के देखिन्छ भने मावली घरमा कोही मान्छे अन्तर्जातीय बिहा गरेको छ तपाईँको माइतमा
1: अहिलेसम्म त कोही छैन त गुरु
0: होला कोही तपाईँको थर्किया अरे
1: हामी पौडेल
0: माइती के थरी
1: दाहाल
0: दाहाल परिवारले तपाईँको दाजुभाइले के थरको बिहे गर्नु भएको छ
1: ठुलाजुले गोदा थापाको छोरी अनि
0: तपाईँ दाल दाल छेत्री हो कि बाहुन हो
1: हामी पौडेल खड्का पौडेल भन्नुहुँदो रहेछ यहाँ
0: माइती भने
1: माइती दाल भनिन्छ अब दाल दाल बाहुन पनि हुन्छन् खोइ बाहुन पनि छन् हाम्रोतिर तर दाल भन्नुहुन्छ
0: हजुर चाहिँ बाहुन कि छेत्री
1: हामी छेत्री हो गुरु
0: अनि छेत्री भन्दा अर्को जात जस्तो ठकुरी बाहुन कसले बिहे गरेको माइतमा
1: कसैले गरेको छैन हामी दिदी बहिनी दाजुभाइ कसैले
0: यहाँबाट त दोष देखिन्छ हजुर
1: हजुर हाम्रो भदा भदैनी कसैले काहीँ गरेको छैन अहिलेसम्म
0: दुइटा बिहे भएको छ कसैको त्यसो भने
1: दिदी बहिनीको कि दाजुभाइको गुरु
0: कसको भयो थाहा छैन माइतीको आफन्तको सानीमा मामा
1: कसैको भएको छैन
0: ग्रहमा दोष देखिन्छ यो बच्चालाई विद्यास्थानमा राहु छ ख्याल गर्नु होला राहुको मात्रै शान्ति गर्नु अनि अहिले शनि चलिएको छ शनि र राहु सम्झिनु है शनिको 23,000 पल्ट राहुको 18,000 पल्ट जप गर्ने रुद्री चन्नी पाठहरू गर्ने राहु कवचहरू लाउनु भयो भने अझ धेरै कुरामा राम्रो हुन्छ है
1: अनि यो कहिले अब यति बेला त अन्धशुक्र छ कहिले गर्नुपर्ने गुरु
0: कसले भनेको अहिले अन्धशुक्र छ भन्दा को फेरि को बौलायो फेरि तपाईँ बौलाउनु भयो कि तपाईँको पण्डितजी बोलाउनु भयो कि हामी बौलायौँ हामीलाई थाहा नभएर
1: खोइ अन्धशुक्र छन् भनेर भनिन्छ म मलाई लाग्छ
0: जे मन लाग्यो त्यही हामी नेपाली यति धेरै सड्यौँ नि हजुर है
1: हजुर
0: म पनि सडेँ क्या त्यही सडेको मध्येमा म पनि परे यति धेरै सड्यौं उसले एक थोक भन्यो भने अर्कोले 400 कुरो बढाएर भनिदिन्छ अर्कोतिर होइन तपाईँलाई अहिलेसम्म को व्यक्तिले ठ्याक्कै भन्नु त नाम लिनुहुन्छ कसले भन तपाईँलाई शुक्र अन्धा छ भन्दा अहिले
1: होइन यहाँ त्यस्तै कुरा गर्दै हुनुहुन्थ्यो
0: कसले कुरा गरेर ठ्याक्कै भन्नु दुलो तपाईँले आफै कुरो बनाएर भन्नुभयो गाउँलेलाई त्यसरी गाउँलेलाई त्यसरी इज्जत छैन लु भन्नु त तपाईँलाई कसले भन्नु तपाईँको कसले कुन चोकमा बसेर शुक्र अन्धा भनेर हल्ला गरेर भन्नु दुलो
1: होइन शुक्र अन्धा छ रे भनेर भन्दै हुनुहुन्छ अनि त्यसरी
0: त्यही त भन्दै हुनुहुन्थ्यो कसले भन्यो गुरुबाले भन्यो
1: गुरुबाले होइन मैले गाउँतिरै सुनेको
0: गाउँतिर तपाईँले कसको मुखबाट सुने भन्नु त त्यो व्यक्तिको नाम
1: त्यो व्यक्ति के उसको नाम पनि
0: बिर्सिहाल्छ कहाँनिर तपाईँ घरदेखि कतापट्टि तलतिर
1: हाम्रो घरदेखि निकै टाढै हो
0: कहाँनिर भन्नु त त्यसै गफला हुन्छ आफै कुरो बिगार्ने अनि भन्दै थिए नेपालीको बानी हो यही कुरोलाई हामीले सुधारौँ न भन्ने मेरो अभियान हो क्या यही कुरोलाई हामीले सुधार गर्यौं हामी अरूकोलाई गाली दिने काम नगरौं आफू बनौ सबैजना म बनौ म बन्छु भनेर सबैजनाले म सबै राम्रो भयो त अरूलाई त दोष दिने ठान छैन है राहुको शान्ति गर्नु शनिको शान्ति गर्नु अहिले छुट्टिन्छु फेरि कुरा गर्नु पर्यो खानपानतिर भेटौँ दिउँसो फोन गर्नु कहाँ आउँछु कि कतिजनासम्म भेट्न मिल्छ भनेर है
1: अनि गुरु त्यसले खोइ खालि पढ्न पनि मान्दैन त्यही राहुले भन्नुभयो पहिले राहुको शान्ति गराइदिनु भन्नुभयो अनि पढ्न त्यति मान्दैन खालि
0: अनि मैले चिना पहिले हेरेर राहुको शान्ति गर्नु भनेको थिएँ
1: राहु र शनिको छ भनेर भन्नुभयो अनि अब राहु र शनिको गराउनु पर्यो
0: अनि पहिले पनि गर्नु भएको थियो
1: पहिले पनि गरेको गर्न त खोइ
0: कतिजना ब्राह्मणले गर्नुभयो
1: पाँचजना
0: ब्राह्मणले राहुको शान्ति गर्दा राहु त ठिक हुनु पर्यो नि त राहु त काम गर्नु पर्यो नि त
1: पोहोर गराएको पाँचजना गुरुहरूलाई राहुको र शनिको गराएको थियो
0: पोहोर भन्दा यसरी केही परिवर्तन भएको छैन
1: खोइ त्यति पढ्न गर्दैन गुरु त्यसले खालि यस्तै बल खेल्ने भनौँ पैसै मात्रै
0: त्यस्तो भयो भने राहुको एउटा कवच पनि ल्याइदिनु मैले भने अब यसपालि त्यो लगाएपछि सुधार हुन्छ यसको लागि खानबारीमा भेट्नु होला तर फोन गर्नु होला आज दिउँसो भोलि दिउँसो पर्सि दिउँसो है अनि बल्ल भेट्न पाइन्छ फेरि छुट्नु होला फेरि है
1: यो शनिको कति वर्षसम्म छ
0: 31 वर्ष 8 महिनासम्म छ
1: शनिको चाहिँ अनि राहु
0: त विद्यास्थानको राहु हो नि राहु चल्या छैन अहिले विद्यास्थानको राहु यो विद्यामा कमजोरी गराउँछ मैले पहिले पनि हेरेको भए त्यही भनेको थिएँ अब शान्ति गर्दा कसरी गर्नुभयो थाहा भएन अहिले छुट्यौँ है राधे राधे
1: शुभ रङ शुभ अङ्क भन्दिनँ गुरु
0: दुई अङ्क राम्रो हुन्छ रातो रङ राम्रो हुन्छ कालो रङ पनि राम्रो हुन्छ पूर्व दिशा राम्रो हुन्छ छुट्टिन्छु राधे राधे
1: दिदी बहिनीसँग
0: ठिक छ अहिले छुट्टिन्छु राधे श्याम
1: हुन्छ गुरु
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी हरेक दिन कार्यक्रम नेपालभरबाट प्रसारण गरिरहेका छौं हामी तपाईंलाई धेरैभन्दा धेरै सम्झिरहेका छौं खादबारीमा आउनको लागि नाम टिपाउनु भएन भने भेट नहुन सक्छ त्यसो भएको हुँदा हामीलाई फोन गर्नको लागि अनुरोध गर्दै कार्यक्रम एकैछिन विश्रामपछि उपस्थित हुन्छु सँगै रहनुहोला
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला
3: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण

0: सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601
1: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
2: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराकानीहरू गर्ने प्रयास गरिरहन्छौं। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँग उपस्थित हुन्छौं। मैले धेरैचोटि भनिसकेका छु, तपाईहरू धर्म धर्म धर्म धर्म धर्म भनेर तपाईँहरू एकदम एकहोरो लाग्नु हुँदैन। धर्म भनेको अनुशासन हो, अनुशासनमा रहनु सबैभन्दा ठूलो धर्म हो, त्योभन्दा अरू छैन। मान्छेले धर्म भनेर पूजै मात्रै गरेर धर्म हुँदैन, ओल्लो घर पल्लो घरलाई पनि सान्त्वना दिने, ओल्लो घर पल्लो घरलाई पनि विशेष गरेर हेरचाह गर्नु नि त्यो पनि धर्म हो है। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गर्छौं। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
1: गोसाङदेखि ममता धानी।
0: ममताजी आरामै हुनुहुन्छ? कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नुभएको छ?
1: आरामै हुनुहुन्छ।
0: ठिकै छ हजुर। कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नुभएको छ?
1: हजुर,
0: कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नुभएको छ? ए हजुर, ममताजीको फोन डिस्कनेक्ट भयो। यतिखेर एउटा कमेन्ट देखे, गुरु राधे राधे, म भारतको गुजरातबाट हाम्रो पात्रको माध्यमबाट सनातन रेडियोबाट कार्यक्रम दैनिक सुन्ने गर्दछु भन्नुभएको छ। नाम के हो? नाम खोलाउनु भएन। गुरु, मेरो एउटा जिज्ञासा थियो, यदि ससुरा बुवा बित्नु भयो भने ज्वाइँलाई कति दिनसम्मको जुठो लाग्छ होला? गुरु जय श्री राधे राधे भन्नुभएको छ। ज्वाइँ कस्तो ज्वाइँ भन्ने कुरो हुन्छ? ज्वाइँ त काकाको के अरे, काका ससुरा पनि ससुरै परे, आफ्नै ससुरा पनि कसैले कन्यादान दिएको ससुरा पर्छन् भने कसैले कन्यादान नदिएको ससुरा पर्छन्, फरक फरक हुन्छ। मलाई मेसेज गर्नुहोला, म जानकारी गराउँछु। प्रष्ट रूपमा लेख्नु क्या, मलाई कन्यादान दिएका ससुरा हुन् अथवा होइनन् सबै खुलाउनु पर्यो, होइन? कन्यादान दिएका छैनन् भने अलिक कम बारे पनि हुन्छ भन्छन्, कन्यादानै दिएका छैनन्, टिकै लगाएका छैनन्, के बारिन्छ नि झुठो, होइन? नियम गर्नु पर्यो नि त सबै कुरा। कहिले काहीँ कहिले त्यस्तो अवस्था पनि आउन सक्छ। कहिले काहीँ काका ससुराको जुठो कति दिन लाग्छ भन्नुहुन्छ। अब काका ससुराको जुठो लाग्छ कि लाग्दैन भन्ने कुरामा पहिलो कुरो लाग्दैन, तर कन्यादान दिएका छन् भने बार्नुपर्छ भन्ने कुरो हो क्या, त्यस्तो चाहिँ हो कुरो है। यसो भएको हुँदा तपाईँहरूले एकदम हेर्नुहोला मजाले, अनि बल्ल हामी तपाईँलाई जानकारी गराउँ।

0: अर्को कमेन्ट छ, राधे राधे गुरु, म शंखुब सभाबाट सुन्दैछु हजुरको कार्यक्रम भन्नुभएको छ, नाम के हो थाहा छैन, अब सधैँ सुन्ने गर्छु, जन्मस्थान काठमाडौँ, लो अब के भन्ने। अब अर्को कमेन्ट छ, गुरु राधे राधे, म एम बहादुर भाट हो, यसरी क्लियर खोला हेर्नु न, तनहुँबाट गुरु मेरो जन्म भन्नुभएको छ, यो अहिले चिनाएर त फोन गर्नुपर्छ नम्बरमा, नम्बर याद छैन कि, नम्बर याद छैन भने हाम्रो पात्रमा नम्बर छोड्नु भन्नु त, म नम्बर भनेको भनै गर्छु दिनमा पाँचचोटि, मैले आजभोलि नम्बर एकदम कम भन्छु किनभने सबैलाई याद छ नि त नम्बर, सबैको मुखमुखमै याद छ नम्बर, ए 98453 97658 भन्नुहुन्छ मलाई, सबैले भेटेको बेला गुरु तपाईँको नम्बर त यादै छ भन्नुहुन्छ, नम्बर सेभ छ कि छैन थाहा छैन, सेभ गर्नुहोला 98453 97658 98453 97658 है। यतिखेर हामीसँग तपाईँ प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँ हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्छौ, तपाईँले क्लियर रूपमा हामीसँग कुराकानी गर्नुहोला। कोही आउनु भएको छ यतिखेर, मलाई इशारा मिलेको छ, राधेश्याम प्रभु, भगवान ईश्वर परमात्मा,
1: गुरु राधेश्याम,
0: इन्द्रजी
1: हजुर, गुरु
0: ठ्याक्कै आवाजबाट चिन्छु म तपाईँलाई,
1: हजुर चिन्नुहुन्छ गुरु,
0: के छ आराम छ ज्यानलाई,
1: हजुर आराम छ गुरु, आज त रेडियो बनेछ राम्रोसँग बजेको छ, खुसी लाग्यो,
0: रेडियो ओखलढुङ्गाबाट आजदेखि कार्यक्रम भयो,
1: होइन त्यो त होइन तपाईँको रेडियो चाहिँ,
0: ए हाम्रो यहाँ त अलिकति के प्राविधिक समस्या थियो, रेडियो ओखलढुङ्गा अहिलेसम्म बजेको छैन,
1: आज चेक गरेको छुइनँ, खै दुई बजीसम्म त बजेको थिएन,
0: ए ल ठिक छ, होइन अहिले कार्यक्रम जो सुन्नु भएको,
1: हजुर सुनिरहेको छु, हिजो अस्ति नै सुन्ने प्रयास त गरेको तर बजेको थिएन,
0: हिजो अस्ति यहाँ अलिकति बाटोमा समस्या भयो अनि पोल सोल सार्ने कुरो भयो, त्यसको कारणले गर्दा अलिकति समस्या भएको थियो, अहिले के छ, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेरौँ अहिले यतिखेर,
1: मेरो खोटाङमा रहनु भएको मेरो दिदीको छोरीको हेराउँथ्यो भान्जीको,
0: दिदीको छोरी भान्जी, साल महिना गतेसम्म भनिहालौँ त,
1: 2067 साल भदौ महिनाको 15 गते मंगलबार बेलुकी 9 बजेको घर
0: भदौको
1: 15 गते मंगलबार बेलुकी
0: 15 गते भन्नुहोस् है, भदौको 15 गते मंगलबार कति बजे,
1: 9 बजे
0: 9 बजे क्या गर त, 9 बजेर
1: 11 मिनट जाँदा खोटाङमा,
0: 9:11 बिहान कि बेलुका हो,
1: बेलुका
0: बेलुका हो, खोटाङमै जन्मे हो,
1: हजुर
0: उहाँले कार्यक्रम सुन्नुहुन्न होला होइन,
1: सुन्नुहुन्छ कोही कोही बेला,
0: राशिको नाम यीबाट नाम आउँछ,
1: हजुर
0: लग्न मेष लग्न आउँछ, वृष राशि हुन्छ, सप्तमीको दिनमा जन्म भएको छ, यो लग्न मेष भएको मान्छे लग्नको मालिक छैटौं घरमा गएर बसेको छ है, अलिक शारीरिक कष्ट हुन्छ भन्छ यसले, लग्ना दिपे रिपो रिगे पाप ग्रह युक्त छिपे विवाह, शत्रु पीड़ा भवे तस्य, शत्रुले धेरै शत्रु हुन्छन् यस्तो मान्छेको भन्छ, राज्य परेको छ सुखी मान्छे, तर भाग्य स्थानमा राहु भन्ने ग्रह निज भएर बस्दा भाग्यहरू बिग्रिन्छन्, कामहरूमा बिग्रिन्छ है, धेरै कुरामा समस्याहरू पर्ने खालको योग छ, भाग्य मार्गित राहुको दोष, राहुको शान्ति गर्ने के भयो तपाईँको फोनमा त्यहाँ आयो इन्द्रजी,
1: राम्रै बोलिरहेको हो गुरु,
0: अलिकति ग्रहमा दोषहरू देखिन्छ, ग्रहको शान्तिहरू गर्नु, अब यो 67 साले मान्छेलाई कति वर्ष हुनुभयो भान्जी थाहा छ, 16 वर्ष हुनुभयो, 16 वर्षको उमेरमा 13 वर्षदेखि नै संकटा भन्ने ग्रह लागेको रहेछ, यो संकटा भन्ने ग्रहको शान्तिहरू गर्ने, संकटाको पूजापाठहरू गर्ने कामहरू गर्दा राम्रो हुन्छ है त, के छ अरू विशेष जिज्ञासा,
1: हाल पढाइमा अलिकति कमजोरी भयो,
0: यो सङ्कटा 13 वर्षदेखि नै भएको, अहिलेदेखि होइन नि पढाइमा कमजोरी भएको त, अब तपाईँले सङ्कटाको शान्ति गर्नु, 15 वर्षदेखि फेरि राहु पनि शुरू भएछ, राहु र सङ्कटाको शान्तिहरू गर्नु, पूजापाठहरू गर्नु राम्रो हुन्छ है, राहु त यसै पनि निच्छ, फेरि जिन्दगीभरि राहुको सेवा गर्ने, शनिबार कुकुरलाई भोजन गराउने गर्दा अझ राम्रो हुन्छ है,
1: कुकुरलाई चाहिँ आफ्नो
0: जुठो चाहिँ नखुवाउनु भन्दै हुँदैन, कुकुरलाई कागलाई गाईलाई जुठो खुवाउने मान्छेलाई त ठुलो पाप लाग्छ नि, मान्छेले कुरो बुझ्दैन नि होइन, अनिखेर चाहिँ ख्याल गरौँ न, पहिले पहिलेका मान्छेले तपाईँको चाहिँ खाना खाइसकेपछि एउटा थालको छेउमा एउटा डल्लो खाना राखेर अनि च्याप्प हातमा पोको पारेर च्यो च्यो भनेर दिन्थ्यो कि, त्यो राम्रो होइन, त्यो कुकुरलाई दिनु त एउटा खाना दिनु राम्रो कुरा हो, तर कुकुर त यमराजको काल भैरवको वाहन हो नि, अनि संकटाको वाहन हो, राहुको वाहन हो, है भैरव देवताको वाहन हो, त्यस कारणले गर्दा सम्मान गरौं। गाईलाई पनि दिन हुँदैन, गोरुलाई पनि खुवाउन, जुठो खुवाउन हुँदैन क्या वास्तवमा, है अरू के छ विशेष भन्नु त? अब यसलाई राहु र संकटको शान्ति गर्ने, पूजा पाठ गर्ने, अगाडि बढ्ने है त।
1: हजुर, एसएलसीमा यसपालि एसएलसीमा अलिकति राम्रो भएन, अब कम्पार्ट जस्तो त पाउनु भएको छ।
0: मैले भने त राहु र संकटा भन्ने ग्रह छ, यसको शान्ति गर्नु, फेरि मैले के भने भाग्य बिग्रिन्छ भनिसके मैले भने भने न, राहु भाग्य स्थानमा निज भएर बसेको छ, यस्तो मान्छेलाई राहुको कवचहरू लगाइदिने, सरस्वतीको कवचहरू लगाइदिने कामहरू गर्नु, राहु मेन कुरा चाहिँ राहु निज भएर बिग्रेको छ, मैले अहिले पनि भने राहुहरूको पूजा पाठहरू गर्नु राम्रो हुन्छ है।
1: कवचहरू लाएर राहुको त्यो शान्ति गरेर अलिक राम्रो पर्नु हो भने यसरी कट्न सक्छ,
0: कट्न सक्छ, अब ढिलो भयो नि त, अब यो असारमा फेरि यासीको परीक्षा छ, अब अहिले शान्ति गर्न मिल्दैन यो मलमासको बेलामा, कवचहरू लाउने भए दिउँसो सम्पर्क गरिहाल्नु होला, छिट्टो गर्नुहोला, चाँडै लाउनु होला, त्यसले केही केही कुराहरूमा प्रभाव पारिहाल्छ, अब भोलि परीक्षा छ, आज लाएर त के हुन्छ र होइन, पढेको कुराहरू दिमागमा अडिनु पर्यो, सुरुमै लाएर त्यसको चाहिँ दिमाग फ्रेस गर्नु पर्यो, सबै कुरा कहाँ हुनुहुन्छ भान्जी अहिले?
1: अहिले उता गाउँतिरै हुनुहुन्छ, त्यो व्यवस्था गर्नुपर्छ।
0: हुन्छ, मलाई एकचोटि दिउँसो फोन गर्नु होला, अहिले हामी अर्को फोनतिर लाग्छौँ, छुट्टिन्छु राधेश्याम। दाजुभाइसँग राहुको दोष परेको छ, राम्रो छैन, बुवा आमासँग ठिकै हुन्छ, बोली वचन सुच्चै बोली हो, प्रष्ट बोल्ने मान्छे हो, अहिले झन् राहु र संकट छ, स्वास्थ्यमा छालाहरू बिग्रिने, महिनावारीमा समस्याहरू हुने खालको योगहरू हुन्छ, यो राहु र संकटको शान्ति गरेपछि ठिक भइहाल्छ।
1: घरको
0: वास्तुको लागि ठिकै छ, नराम्रो छैन।
1: अनि गुरु, एउटा मेरो जिज्ञासा छ,
0: हजुर,
1: त्यो राजयोग परेको मान्छे जोगी सन्यासी पनि हुन्छन् हो गुरु?
0: यस्तो के, यो राजयुग भनेको तपाईँले कुरा के बुझ्नु पर्यो भने, राजयुग भनेको सुखी युग हो क्या, सुख कहाँ हुन्छ मान्छेलाई, त्यही त्यो मान्छे त्यहीं पुग्छ क्या।
1: हजुर,
0: राजयुग भनेको पहिले पहिलेको हिसाबमा चाहिँ सरकारी जागिर खाएर सुख प्राप्ति हुन्थ्यो, आज भोलि सरकारी जागिरलाई सबैलाई कहाँ सुख छ, होइन नि?
1: हजुर,
0: त्यही भएर राजयुग हुने बित्तिकै सबै कुरा मान्छेलाई हुने होइन, तर राजयुग परेको मान्छे राम्रो चाहिँ हुन्छ होइन, तर यसलाई राजयुगले सँगसँगै ग्रहका शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने, गर्दै गर्दै गयो भने धेरै कुरामा राम्रो हुन्छ। जोगी यस्तो हुन्छ, जोगी को को मान्छे बन्यो भन्ने हुन्छ क्या, अब सुरुमै अब काम गर्न अल्छी लगाएर पनि जोगी बन्छन्, कोही कोही मान्छे अन्तिममा केही रहनेछ होइन, अनिखेर चाहिँ अब यो संसार केही रहनेछ, यो कमाएर केही हुँदो रहेछ, मैले चाहिँ साँच्ची के भन्ने हो नि, धर्म कमाउनु पर्ने रहेछ, पारमार्थिक शरीरलाई चाहिँ भोलि त्यागेपछि आत्माले चाहिँ सुख भोग गर्न पाउने खालको काम कमाउनु पर्ने रहेछ भन्ने खालको जसले सोच्यो त्यो वास्तविक सन्यासी भयो होइन, काम गर्न असिलाएर त भएर भएन नि त, त्यो मान्छे सुखी हुन्छ नि त, फेरि उसले पैसा पनि कमा हुन्छ, उसलाई पैसा कमाएर मन अशान्त भइरहेको हुन्छ, त्यस कारणले गर्दा उसलाई के हुन्छ, त्यो भन्दा राम्रो चाहिँ सन्यासी बनेपछि धेरै कुरामा शुभ हुन्छ, त्यो हो क्या, त्यहाँ कहाँ आत्मा रमाउँछ त्यो राजयुग हो क्या। मैले तपाईँको छोराको शान्ति गरेर तपाईँको छोरालाई पढेन भने हुँदैन नि, तपाईँको छोरालाई ग्रहलाई त्यसले पोजिसन राम्रो गरिदिने हो क्या, पढ्नु त आफूले पर्यो नि, परेन हो त है।
1: हजुर, म एउटा उदाहरण दिन्छु है सर, हाल अहिले नेपालको चाहिँ 33 औं प्रधानमन्त्री मनोज कुमार शर्माको चाहिँ काङ्ग्रेसले काट पर्ने दामोदर शर्मा चाहिँ कुनै समय चाहिँ प्रधानमन्त्री जसको गरिमामय पदमा चाहिँ हुनुहुन्थ्यो, उहाँ चाहिँ सेवा सुविधा सांसारिक मोह माया मोह त्यागेर चाहिँ जोगी सन्यासी भएर चाहिँ अहिले वृन्दावनमा बस्नु भएको छ।
0: त्यो मान्छे के हुन्छ, अहिलेलाई उहाँले पैसा पनि कमाउनु भयो, नाम पनि कमाउनु भयो, अब गर्ने के भन्दा, अब भोलि यो पाँच भौतिक शरीर मरेपछि यो शरीर ढल्छ नि त, आत्मा गएपछि त आत्माले त हो पाउने दुःख, शरीर त कि आफन्तले पोलिदिन्छन् लगाएर खोलामा गङ्गाजीमा, कि चाहिँ लगाएर गाडिदिन्छन् होइन, बाटा मरियो भने स्यालले खान्छ भने, आत्मा त यहाँ हुँदैन, आत्मा हो नि त वास्तविक यो ह्यान्डलिङ गर्ने त, आत्मालाई राम्रो गर्न, आत्मालाई भोलि सुरक्षा गर्नको लागि अहिलेदेखि कमाई गर्नुपर्छ, भोलि हामीले आजभन्दा पाँच दिन पछाडि खानाको लागि अहिले म केही कमाउँदिनँ, पाँच दिन पछाडि खाने बेला कमाउँछु भने कसले दिन्छ पैसा?

गरिदिन्छ तपाईँले कुनै एउटा व्यवसाय गर्नु भएको छ, म एउटा ज्योतिषको एउटा यसलाई काम भनौँ व्यवसाय भनौँ जे भने पनि काम गरेको छु, भोलि मैले पनि पेट पाल्नुपर्छ, मैले मान्छेलाई ज्ञान दिएर तपाईँ खोटाङमा हुनुहुन्छ, तपाईँ ओखलडुङ्गामा हुनुहुन्छ, यहाँबाट भनेर पुर्याएर त्यसलाई चाहिँ सात्विक काम गर्ने काम मेरो हो नि त। यो काम गर्दा गर्दै के हुन्छ, यसको पछिल्लो समय हामीले तपाईँहरूसँग फी पनि लिइरहेको हुन्छौँ, तपाईँसँग हामीले त्यो लिएको किन त हाम्रो पनि त घर व्यवहार त चल्नु पऱ्यो।

0: कार्यक्रमको समय अन्तिममा आइपुगेका छौँ, बिदा लिन्छौँ है। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूलाई यहाँ जोड्ने प्रयास गरिरहेका छौँ। तपाईँलाई पनि यस्तै केही मन लागेका कुराहरू व्यक्त गर्न मन लाग्यो भने फोन गर्न सक्नुहुन्छ। चिना टिप्पणी कुण्डलीमा धेरै खालका योगहरू हुन्छन्, जुन हजारौं हजार युगमा हामीले एक दुईवटा युगहरू पढ्या त हो नि, के धेरै पढिया छ र हामीले भने क्या, जसले जतिसुकै फुइफुई लाए पनि खासै धेरै पढ्या त होइन नि। हामीले एउटा विश्वविद्यालयमा डिग्री गर्दैमा पीएचडी गर्दैमा पढाइ पूरा हुँदैन है, फेरि यो पनि जान्नु होला। त्यस कारणले गर्दा तपाईँ हामीले के बुझ्नु पर्यो भने राजयुग हो, राजयुग कुन हिसाबमा राजयुग छ, विद्याको लागि पनि राजयुग हुन्छ कहिलेकाहीँ, कहिलेकाहीँ धनको लागि राजयुग हुन्छ, कहिलेकाहीँ आमा बुवालाई असाध्यै प्यार गर्ने पनि राजयुगै हुन्छ। अनि राजयुग सँगसँगै ग्रह सात्विक ग्रहहरू बलवान छन् कि तामसिक ग्रहहरू राजसिक ग्रहहरू चाहिँ बलवान छन् भन्ने कुरा पनि हुन्छ जन्मकुण्डलीमा। अनि यो मान्छेलाई कसरी अगाडि बढ्ने भन्ने कुरा, त्यो सबै कुरा हेर्नुपर्छ। सबै कुरा हेर्नको लागि हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूको सेवा गरिरहेका छौँ। दिनैभरि पनि 98453 97 658 यो नम्बरमा तपाईँहरूले हामीलाई सम्पर्क चाहिँ गर्नुहोला। अनि खाँदबारी संखुब सभाको खाँदबारी आउँदैछौ, अब रेडियो संखुब सभा सुन्दै हुनुहुन्छ, भेट गर्न मन लागेको छ भने गुरु म पनि आउने है, कता हो कहिले हो भनेर ट्याक्क फोन गर्नुभयो भने तपाईँको नम्बर टिप्छौ, पालो पनि चाँडो आउँछ, भेट पनि हुन्छ, नभएदेखि भेट नहुन पनि सक्छ। त्यस कारणले गर्दा सम्पर्क भने आज र भोलि पर्सिमा गरिहाल्नुहोला। हामी आउने दिन अब नजिकै छ, धेरै दिन छैन, 3-4 दिनमा हामी यहाँबाट प्रस्थान गर्नेछौ, तपाईँहरूसँग भेटघाट गर्नेछौ भन्दै आजको लागि कार्यक्रमको अन्तिम भागमा छु। भोलि बिहान 8 बजे तपाईँ र मेरो भेट पुनः रेडियोमा रहनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस्, छुट्टिन्छु, भोलि बिहान उपस्थित हुन्छु। राधे राधे।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडे कहौ, म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।

0: तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9820569801,
3: जनक पौडेली, 9520258344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
4: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: यस कान्तिपुर डायरीका साथमा
2: हुलास ग्याल्भलम तीन गुणा बढी टिक्छ हुलास भए अरू किन खोज्ने

0: निर्देशन दिएको छ। खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। विभागले बजार अनुगमन तथा निरीक्षणको क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 अन्तर्गत संकलन गरिएको खाद्य पदार्थको नमूना प्रयोगशालामा परीक्षण गर्दा उत्पादित खाद्य पदार्थ न्यून स्तर पाइएको जनाएको छ। विभागले डाबरको हनीलाई बजारबाट तत्काल फिर्ता गर्नुका साथै बिक्री वितरण नगर्न र नगराउन निर्देशन दिएको सूचनामा उल्लेख छ। लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो 1 बजे बस्नेछ। बैठकमा प्रदेशसभा सदस्यहरूले विशेष समयमा समसामयिक विषयमा धारणा राख्ने कार्यसूची रहेको छ। त्यसै गरी आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले बताउनुभयो। त्यस्तै मुख्यमन्त्री चेत नारायण आचार्यले महालेखा परीक्षकको 5 औं वार्षिक प्रतिवेदन 2079 सभामा पेश गर्ने कार्यतालिका छ। महालेखाको 5 औं प्रतिवेदन प्रदेशसभामा पेश गर्न छुटेकाले अहिले पेश गर्न लागेको सचिव पुनले जानकारी दिनुभयो। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापे क्षेत्रको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। साथै बाँकी पहाड़ी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। त्यस्तै तराई भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भने चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
4: महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8350 प्याज सहित। जानकारीका लागि 01597078 सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।

0: Extreme Energy Drink. Taste the difference, feel the energy. Coming up next.
1: The Good Morning Show.
2: वसन्त ऋतुको जारी आरोहण अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरामा हिजो एकै दिन 270 जना भन्दा बढ़ी आरोहीहरूले सफलतापूर्वक पाइला टेकेका छन्। पर्वतारोहण संचालक संघ नेपालका अनुसार यो नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहण मध्येको एक हो। संघका महासचिव ऋषिराम भण्डारीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार सो उपलब्धि नेपालको पर्यटन र साहसिक क्षेत्रका लागि अत्यन्तै गौरवपूर्ण र उत्साहजनक क्षण भएको छ। यसपटक नेपालका कामिदिता शेर्पाको 32 र महिलातर्फ संखुवा सवाकी लाक्पा शेर्पाको 11 पटक सगरमाथा आरोहण लगायतका थुप्रै नयाँ कीर्तिमानहरू कायम भएका छन्। अमेरिकाले क्युबाका पूर्व नेता राउल क्यास्ट्रोमाथि सन् 1996 दुईवटा प्लेन खसालेको आरोप लगाएको छ। अमेरिकाले नेता क्यास्ट्रोमाथि क्युबा र फ्लोरिडा बीच दुईवटा विमान खसालेको, अमेरिकी नागरिकको हत्या गर्ने षड्यन्त्र गरेको र अन्य अपराधको आरोप लगाएको हो। भर्खरै सार्वजनिक गरिएको मुद्दामा क्यास्ट्रो र अन्य 5 जनालाई क्युबा अमेरिकी समूह ब्रदर्स टु द रेस्क्यूको विमानलाई गोली हानेर 3 अमेरिकी सहित 4 जनाको हत्या गरेको आरोप लगाइएको अन्तर्राष्ट्रिय संचार

टिमले जनाएका छन्। र एस्टन भिल्लाले 30 वर्षपछि पहिलो पटक युरोपा लीगको उपाधि जितेको छ। गए राती इस्तानबुलमा भएको लीगको फाइनलमा सी फ्राइबर्गमाथि 3-0 को प्रभावशाली जित निकालेको, यससँगै क्लबले 1996 यता लीग कप जितेपछि पहिलो उपाधि उचालेको हो। कान्तिपुर डायरी अहिले मध्याह 12 बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु, नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संघ सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बेर्दामठको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संघ सभाको खादबारीमा मेती आँखा अस्पताल बेर्दामठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520-60-177 98520-60-177। नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रै खादबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक गानोगोला खाना नपच्ने खाना खान मन नलाग्ने अल्सर जन्डिस दिशाबाट रगत जाने दुख्ने पोल्ने कब्जियत मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खादबरी 1 प्रगति टोल खादबरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425-50-770-29-563-040 र 98-00-1555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
3: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572 67, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
2: नेपाल विद्युत प्राधिकरण भोजपुर तथा सङ्खुवा सभा सरधुरी वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस आयोजना अन्तर्गत सङ्खुवा सभा जिल्ला सिलेचुङ गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटार लोड सेन्टर, साटेकमा लोड सेन्टर, बेसिन्दा लोड सेन्टर, टेनछोक लोड सेन्टर, याक्सीमा गोगनी लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर, यथामखटोल लोड सेन्टर र गोपेनी लोड सेन्टर सम्म नवनिर्मित 11 केभी 11,000 भोल्टको प्रसारण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यमित 2083 जेठ 5 गतेबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार पोल ट्रान्सफर्मर एसटी लगायत अन्य विद्युतीय संरचना नसिदिनु हुन साथै घर पालुवा जनावर जताभावी नचार्नु हुन र लाइन छेउको रूख बाँस आदि काट्न परेमा नेपाल विद्युत प्राधिकरण खैरबारी वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्न हुन। सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ। अन्यथा यो सूचनालाई व्यवस्था गरी धनजनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नोट माथि उल्लेखित क्षेत्रमा कहीँ कतै आगोको झिल्का देखिएमा, लाइनबाट कुनै आवाज आएमा तथा रुख बिरुवा छुन आएमा तत्काल 0295601178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा सङ्खुवा सभा वितरण केन्द्रको सेट कार्यालय तुमलिङ टार।
3: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: त्यसैले कवि भूपी श्रेष्ठले भन्नुभएको थियो, हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए। बस अन्तिममा म यही भन्न चाहन्छु, म गर्छु त मेरो देशको लागि केही गर्न पाऊ, म मर्छु त मेरो देशको लागि यही मर्न पाऊ। धन्यवाद।
1: धन्यवाद कक्षा नौमा अध्ययनरत छात्र दुकाराम खत्रीलाई। हाम्रो विद्यालयले हरेक शुक्रबार आयोजना गर्ने शुक्रबारी कार्यक्रममा छौं, जहाँ विद्यार्थी भाइ बहिनीहरूले आफूसँग भएको प्रतिभा प्रस्तुतन गर्ने गर्दछन्। अबको पालोमा एउटा गीत राख्दछौ, जसको लागि कक्षा दशमा अध्ययनरत भाइ प्रकाश दूतराज र बहिनी भूमिका गिरीलाई बोलाउँदछौ। कृपया हौसलाको लागि सबैले ताली बजाइदिनुहोला।

0: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
1: असार पहिलो हप्तादेखि।
0: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236619 र 98520161612।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
4: लु दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भनेर छ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्खुसभ खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता: बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमो मेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629916, 97629916।

जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि एक जग्गा धनी प्रमाण पूर्जा दुई जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र चार बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र पाँच व्यवसाय दर्ता प्रमाण पत्र छ व्यक्तिगत संस्थागत पान नम्बर सात राष्ट्रिय परिचय पत्र नम्बर नोट सामाजिक सुरक्षा भत्ता लिइरहनु हुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ खागबारी नगरपालिका एक वडा कार्यालय।

0: उम्खानी मेला 2081 गत वर्ष झैं यस वर्ष पनि खेलकुद साथै विभिन्न सांस्कृतिक कार्यक्रमका साथमा भव्य मेला आयोजना हुँदैछ र आज कलाकार सुमित्रा
1: बुढामङ्गलको
2: मनमा लागेको कुकुरी मेट्न मन छ पनि ल्याएर होला नि गरेर जाउँ त केटाहरूलाई बोलाउनु छ
1: त रेडी भएर बस म रेडी भएर आइहाल्छु है
2: मेलामा जानु लागेको बेला पनि जानु लागेको होइन सुटाइस
1: होइन रेडी भएर बस म आइहाल्छु।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

सबै भ्रममा हुनुहुन्छ। उसले मलाई होइन तपाईँलाई माया गर्छ। उसलाई ब्लड क्यान्सर भएको छ। तपाईँबाट टाढा हुनलाई त्यो सब गरिरहेको छ।

ज्यामिरे र बाज कलीको कथा। आज ज्यामिरेको बुबा अर्थात् राउडेको मुखियाको निधन भएको दुई दिन भएको छ र उनीहरूको चलिआएको परम्परा अनुसार आज सबैजना आफ्नो वासस्थान छोडेर नयाँ थालीमा सर्दैछन्। यता सबैलाई बसाइ गराएको चटारो छ, तर बाजकली भने ज्यामिरेको खोजीमा

लगाउने भेषको साफहरूको तर आफ्ना अनि आफ्नोलाई गुमाउनुको पीडा सबैको एउटै हुँदो रहेछ। यही राउटे समुदायको कला, संस्कृति, माया, प्रेम र जीवनको कथा जीवन।

0: खुशीको खबर खुशीको खबर खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
0: हिरो एक्सचेन्ज एन्ड इभोल्भ, नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
5: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्भ अफर। फ्री एसेसरीज अन्तर्गत हेलमेट र 1,00,000 स्क्रच कुपन।
0: त्यस्तो गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
6: स्थान खाबर हिल्स, चाँदनी चोक, संखुवा सभा। मिति 2083 जेठ 6 गतेदेखि 11 गतेसम्म। प्रोप्राइटर किरण दास, सम्पर्क स्वस्तिका मोटर एन्ड वर्कसप, मोबाइल नम्बर 9852051786 र 9841006786।
7: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो संख सभा 95.5 मेगाहर्ज।

0: ठुले यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, दिनेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
0: सम्पर्क 0294040084 र 9804045827।
2: ओहो
3: ला, मरे के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
8: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: ओए क्यो सधैँ केटाहरूसँग बस्तिस, आज त एक्लै बसेको छस्, क्यो त्यही हेरेर क्यो
1: चुप।
2: प्रभु क्यापिटल एप डाउनलोड गरिरहेको छ कि,
3: क्यास्टिबल अफर चलिरहेछ अहिले।
2: यो एप डाउनलोड गरेपछि डाउनलोड गर्नेहरू मध्येबाट लकी ड्र मार्फत एकजनाले 1,00,000 रुपियाँ जित्न सक्छ।
0: माथि हर्के गएका कि भान्जी, हिजो भर्खर पढाइसकेर आयो कि, नाम जुनु
4: जुनु

0: Juke!
1: Hey!
0: Kair!
1: Kapka ju!
0: Kayaan eh!
2: Mano!
1: Wala narukus! Wala narukus!
3: आफूलाई जन्म दिने आमा बाउ भनेको भगवान सरी हुन्। आफ्नै आमा बाउलाई त इज्जत दिन नसक्नेले हुनेवाला श्रीमतीलाई कसरी माया दिन सक्छौ? पहिला आफ्नो आमा बाउको इज्जत गर्न सिका।

नारीले नारीलाई मेरो उपरले दिनको हामी अन्तिम चरणमा छौँ भन्दा पनि अब लगभग सुटिङ समाप्त भएको घोषणा गर्दै हामी प्याक अप भनिन्छौँ यति बेलामा।

Da da da da da da da.

0: ¿eh?
1: Boys, have some chips, eh? Nice.
2: Let's go.

0: कान्छा, अब बाटो भर पर्ने हो भने त यो साल पनि धेरै जाला जस्तो छ।
1: उम्के दाजु, मैले पनि झन् सपनामा देखिरहेको छु, ठिक उसको बालुकी पनि लाछ, उनले पनि सम्झिदिन है।
0: आज त पकाएरै छाड्ने हो, माने ठिकै छ, नमाने त उठाएर भए पनि ल्याउने हो।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: ठटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901055।
3: More style, more design. Total Tailors.
4: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
6: शंका सभावे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गोटिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक, प्रहरी गेट छेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 9842226667।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङ पो हिँडेको हौ? म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860964000
2: र 9819327375।
9: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz।
10: रेडियो संखुवा सभा समय सूचक, अहिले मध्याह्नको 12 बज्यो।
11: यस कान्तिपुर डायरीका साथमा
12: हुलास ग्याल्भलम 3 गुणा बढी टिक्छ, हुलास भई अरू किन खोज्ने।

संसद बैठक शुरू, सांसदहरूले धारणा राख्ने क्रम जारी। पूर्व न्यायाधीशको निधनमा सर्वोच्चमा शोक विदा, आज कुनै पनि इजलास राखिएन। युवाका पूर्व नेता राहुलले दुईवटा प्लेन खसालेर अमेरिकी नागरिकको हत्याको षड्यन्त्र गरेको अमेरिकाको आरोप। र धनकुटामा आगामी आइतबारदेखि शहीद भीम नारायण गोल्ड कप फुटबल प्रतियोगिता शुरू हुँदै।

0: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित. जानकारीका लागि 01-5970-789 सम्पर्क गर्नुहोस्. वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि.
1: नमस्कार, कान्तिपुर डायरीका साथमा देवशिखा र पूजनी समाचार अब विस्तारमा.
2: प्रतिनिधि सभाको बैठक शुरू भएको छ. केही बेर अघिदेखि शुरू गर्न राखिरहेका छन्. आजको बैठकमा निर्वाचन विधि विज्ञान र विकास वित्तसँग सम्बन्धित विधेयकहरू प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ. बैठकमा प्रधानमन्त्री, गृहमन्त्री तथा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले 3 विधेयक प्रस्तुत गर्ने कार्यक्रम छ. मन्त्री गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ. त्यसै गरी आर्थिक क्षेत्रसँग सम्बन्धित वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 पनि सदनमा छलफल हुने कार्यसूची रहेको छ. अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सो विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने

0: पाँच गते मृत्यु भएको अस्पतालले जनाएको छ। सोही गाउँकै 50 वर्षीय यानुमाया जर्गाको मिशन अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। तानसेन नगरपालिका 11 भलुवन घर भई तानसेन नगरपालिका 4 बस्दै आएका एकै परिवारका 4 जना समेत च्याउ खाएर बिरामी परेपछि मिशन अस्पतालमा उपचार भइरहेको छ। यस्तै स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधु भट्टराईका अनुसार निस्ती गाउँपालिका 4 मित्यालका 2 जना विषालु च्याउ खाएर बिरामी भएपछि उपचारका लागि मध्यविन्दु अस्पतालमा लगिएको छ। दुवैजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवनको भरतपुर लगिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
1: बागमती प्रदेश सरकारले स्थायी प्रशासनिक भवन निर्माणको तयारी शुरू गरेको छ। प्रदेश सरकार गठन भएको 7 वर्षपछि पहिलो पटक मन्त्रालय सेवा केन्द्र तथा केही सरकारी निवासलाई एउटै परिसरमा राख्ने गरी एकीकृत प्रशासनिक संरचना निर्माणको योजना अघि बढ़ाइएको हो। यसका लागि हेटौडा क्षेत्रमा रहेका सामुदायिक वनका रूख काट्ने काम शुरू भएको छ। प्रशासनिक भवन निर्माणका लागि 31.2 हेक्टर वन क्षेत्र प्रदेश सरकारलाई भोगाधिकार स्वरूप उपलब्ध गराइएको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ। वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार आयोजनाको क्रममा 5244 रूख काटिनेछन्।
0: सरकारले डावरहनी किनबेच तथा खरिद नगर्न र नगराउन निर्देशन दिएको छ। खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले एक सूचना जारी गर्दै डावरहनीको ब्याच नम्बर NB0477 बिक्री वितरण नगर्न भनेको हो। विभागले बजार अनुगमन तथा निरीक्षणको क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 अन्तर्गत संकलन गरिएको खाद्य पदार्थको नमूना प्रयोगशालामा परीक्षण गर्दा उत्पादित खाद्य पदार्थ न्यून स्तर पाइएको जनाइएको छ। विभागले डाबरको हनीलाई बजारबाट तत्काल फिर्ता गर्नुका साथै बिक्री वितरण नगर्न र नगराउन निर्देशन दिएको सूचनामा उल्लेख छ।
1: सर्वोच्च अदालतमा आज शोक विदा दिएको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनमा आज शोक विदा दिएको हो। शोक विदाका समयमा इजलास सञ्चालन नहुने अदालत प्रशासनले जनाएको छ। सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले अदालतका पूर्व न्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै आज विदाका कारण इजलास सञ्चालन नहुने जानकारी दिए। प्रधानको 97 वर्षको उमेरमा हिजो निधन भएको थियो।
0: लुम्बिनी प्रदेशसभाको 8 अधिवेशन अन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो 1 बजे बस्नेछ। बैठकमा प्रदेशसभा सदस्यहरूले विशेष समयमा समसामयिक विषयमा धारणा राख्ने कार्यसूची रहेको छ। त्यसै गरी आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले बताउनुभयो। त्यस्तै मुख्यमन्त्री चेत नारायण आचार्यले महालेखा परीक्षकको 5 वार्षिक प्रतिवेदन 2079 सभामा पेश गर्नेछन्। महालेखाको प्रतिवेदन प्रदेशसभामा पेश गर्न छुटेकाले अहिले पेश गर्न लागि सचिव पुनले बताउनुभयो।
1: पर्वतारोहण गाइड पासाङ दावा शेर्पाले 31 पटकका लागि आज विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गरेका छन्। सोमबार 30 पटकका लागि सगरमाथा आरोहण गरेका अनुभवी उनी आबद्ध हिमाल आरोहण कम्पनी ट्रैक नेपाल एक्सपीडिशन प्रालीका प्रबन्ध निर्देशक सागर कुमार पौडेलले सो जानकारी दिएका हुन्। पौडेलका अनुसार मौसम अनुकूल रहयो भने शेर्पा भोलि बिहान शिखरमा पुग्ने अपेक्षा गरिएको छ। सोलोखुम्बुको पाङबोचे निवासी 49 वर्षीय शेर्पाले हालै विश्वको सर्वोच्च शिखर 30 पटक सफलतापूर्वक आरोहण गरेका थिए। यससँगै उनी विश्वकै दोस्रो सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिको सूचीमा पुगेका छन्। शेर्पाले पहिलो पटक सन् 1998 सगरमाथा आरोहण गरेका थिए। अघिल्लो वर्ष पनि उनले एकै सिजनमा 2 पटक सगरमाथा आरोहण गरेका थिए।
0: हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

0: अनुसार कोशी मधेस बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। साथै बाँकी पहाड़ी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। त्यस्तै बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी मधेस बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भने चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842505041।

0: नेपाल एनर्जी
1: ब्रेकफास्ट कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग अमेरिकाले क्युबाका पूर्व नेता राउल क्यास्ट्रोमाथि सन् 1996 दुईवटा प्लेन खसालेको आरोप लगाएको छ। अमेरिकाले नेता क्यास्ट्रोमाथि युवा र क्युबा र फ्लोरिडा बीच दुईवटा विमान खसालेको अमेरिकी नागरिकको हत्या गर्ने षड्यन्त्र गरेको र अन्य अपराधको आरोप लगाएको हो। भर्खरै सार्वजनिक गरिएको मुद्दामा क्यास्ट्रो र अन्य पाँचजनालाई क्युबा अमेरिकी समूह ब्रदर्स टू द रेस्क्यूको विमानलाई गोली हानेर तीन अमेरिकी सहित चारजनाको हत्या गरेको आरोप लगाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हाल 94 वर्षीय क्यास्ट्रो त्यसबेला क्युबाको सशस्त्र सेनाका प्रमुख हुनुहुन्थ्यो र दुर्घटनाका कारण अन्तर्राष्ट्रिय निन्दाको सामना गर्नु परेको थियो। यता अमेरिकाले क्युबाको कम्युनिष्ट सरकारमाथि थप दबाव दिन खोजे पनि राष्ट्रपति मिगेल डियाज क्यानले क्यास्ट्रोमाथि लगाइएको आरोपलाई कुनै कानूनी आधार नभएको राजनीतिक प्रतिशोध भएको टिप्पणी गर्नुभएको छ।
2: कान्तिपुर डायरीमा अब खेल प्रसंग धनकुटा सदरमुकाम स्थित तल्लो टुडी खेलमा जेठ 10 गतेदेखि शहीद भीमनारायण गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगिता जेठ 16 गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। शहीद भीमनारायण गोल्ड कप फुटबल प्रतियोगिता आयोजक समितिले आज धनकुटामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी तथा व्यवस्थापनबारे जानकारी दिएको हो। आयोजकका अनुसार प्रतियोगिताको विजेताले उपाधि सहित 6 लाख र उपविजेताले 3 लाख रूपियाँ प्राप्त गर्नेछ। प्रतियोगितामा 7 टोली सहभागी हुनेछन्। प्रतियोगिता सञ्चालनका लागि करिब 45 लाख रूपियाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ। शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा 2055 सालबाट शुरू भएको प्रतियोगिताको यो 18 संस्करण हुनेछ।
1: र भिलाले 30 वर्षपछि पहिलो पटक युरोपा लीगको उपाधि जितेको छ। गैराती इस्तानबुलमा भएको लीगको फाइनलमा सी फ्राइबर्गमाथि 3-0 प्रभावशाली जीत निकालेको हो। यससँगै क्लबले 1996 यता लीग कप जितेपछि पहिलो उपाधि उचालेको हो।
2: अवस्थैले प्रसंगसँगै मध्याह 12 बजेको कान्तिपुर डायरी सकियो। दीपशिखा र पूजनी विदा हुन्छौ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: नेपाल विद्युत प्राधिकरण भोजपुर तथा सङ्खुवा सभा सातभरी वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस आयोजना अन्तर्गत सङ्खुवा सभा जिल्ला सिलेचुङ गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटार लोड सेन्टर, चाटेकमा लोड सेन्टर, बेसिन्दा लोड सेन्टर, टेन्सोक लोड सेन्टर, याक्सीमा गुगनी लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर, यसमखटोल लोड सेन्टर र गोपेनी लोड सेन्टर सम्म नवनिर्मित 11 केभी 11,000 भोल्टको प्रसारण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यहीमित 2083 जेठ 5 गतेबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार पोल ट्रान्सफर्मर एसटी लगायत अन्य विद्युतीय संरचना नसाइदिनु हुन साथै घर पालुवा जनावर जताभावी नथार्नु हुन र लाइन छेउको रुख बाँस आदि काट्न परेमा नेपाल विद्युत प्राधिकरण खैरबारी वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्न हुन। सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ। अन्यथा यो सूचनालाई व्यवस्था गरी धनजनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नोट, माथि उल्लेखित क्षेत्रमा कहीँ कतै आगोको झिल्का देखिएमा, लाइनबाट कुनै आवाज आएमा तथा रुख बिरुवा छुन आएमा तत्काल 029560178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा सङ्खुवा सभा वितरण केन्द्रको सेट कार्यालय टुमलिङटार।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
3: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 का लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसले नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
4: असार पहिलो हप्तादेखि।
3: नोट, एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 026-522-033, 026-523-619 र 98-520-61-612।
1: सुवर्ण अवसर। तपाईँ हाम्रो खाँचबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवाहरू ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादबरी 1 प्रगति टोल, खादबरी नगरपालिकाको गेट अगाडि सुनखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50 770 029 563 0 40 र 98 007 00 1555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ। मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संघका सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बेर्तामुटको प्राविधिक सहयोगमा नियमित 2083 साल जेठ 7 गते संघको सभाको खादबारीमा मेती आँखा अस्पताल बेर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति नियमित 2083 साल जेठ 7 गते। स्थान खादबरी नगरपालिका 1 सङ्खुवा सभा। नोट नियमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520601177 98520601177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी सङ्खुवा सभा।
4: के भयो? केको हल्लाखल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
6: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हिरो एक्सचेन्ज एन्ड इभल्भ, नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
9: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभल्भ अफर। फ्री एसेसरिज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन।
8: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
1: स्थान खादबरी 1 चाँदनी चौक सङ्खुवा सभा। मिति 2083 जेठ 6 गतेदेखि 11 गतेसम्म। प्रोप्राइटर किरण दास, सम्पर्क स्वस्तिक मोटर एन्ड वर्कसप, मोबाइल नम्बर 9852051786 र 9841006786।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्घका सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429981, जनक पौडेली, 98525354, र 029562048।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-1147।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
3: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843347262,
0: 9810555580
1: र वाट्सएप नम्बर 9852028646।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946400
0: र 9819324775।

0: थियो नि सर, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ, शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 029560670।

0: जस्तै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सब खर्चरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमोमेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 997-629-1614 सिटी सेन्टर खाजरी नगरपालिका एक भानुचोक शङ्ख सभा।
4: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा एक नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि एक जग्गा धनी प्रमाण पूर्जा, दुई जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, चार बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, पाँच व्यवसाय दर्ता प्रमाण पत्र, छ व्यक्तिगत संस्थागत पान नम्बर, सात राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका एक वडा कार्यालय।

0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: नेपाल विद्युत प्राधिकरण भोजपुर तथा शङ्खुवा सभा खासभरि वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस आयोजना अन्तर्गत शङ्खुवा सभा जिल्ला सिलेचुङ गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटार लोड सेन्टर, साटेकमा लोड सेन्टर, बेसिन्दा लोड सेन्टर, टेनछोक लोड सेन्टर, याक्सीमा गुगली लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर, यथामखटोल लोड सेन्टर र गोपेनी लोड सेन्टरसम्म नवनिर्मित 11 KV 11,000 भोल्टको प्रसारण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यहीमित 2083 जेठ 5 गतेबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार, पोल, ट्रान्सफर्मर, एसटी लगायत अन्य विद्युतीय संरचना नसिदिनु हुन, साथै घर पालुवा जनावर जताभावी नथार्नु हुन र लाइन छेउको रुख बाँस आदि काट्न परेमा नेपाल विद्युत प्राधिकरण खाद्य वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्न हुन। सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ। अन्यथा यो सूचनालाई व्यवस्था गरी धनजनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नोट, माथि उल्लेखित क्षेत्रमा कही कतै आगोको झिल्का देखिएमा, लाइनबाट कुनै आवाज आएमा तथा रुख विरोचना आएमा तत्काल 029560178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा शङ्खुवा सभा वितरण केन्द्रको सेट कार्यालय टुम्लिङटार।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
3: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
4: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युन्जन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
6: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हिरो एक्सचेन्ज एन्ड इभोल्भ, नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
8: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्भ अफर। फ्री एसेसरिज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन।
7: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
1: स्थान खाबरी एक चाँदनी चोक सङ्खुवा सभा। मिति 2083 जेठ 6 गतेदेखि 11 गते सम्म। प्रोप्राइटर किरण दास। सम्पर्क स्वस्तिक मोटर एन्ड वर्कसप, मोबाइल नम्बर 9852551786 र 9871006786।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
10: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो सङ्खुवा सभा 95.5 MHz।
12: JKB Music Presents नेपाली DJ Blast।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त भनी तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: खुसीको खबर खुसीको खबर खुसीको खबर, नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन 0295572067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
9: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना, वन र डेलो लगाउने पर हुने कानूनी सजाय, राष्ट्रिय वन सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
10: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खाँदारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
3: र 0295901155।
4: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
6: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
5: सम्पर्क 0291404084 र 9804045827।
7: NCSA कम्प्युटर सेन्टर खाँदबारी एक, सङ्खुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा साबित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029516076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनु।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 2 बज्यो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: हिरो एक्सचेन्ज एन्ड इभोल्भ नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
1: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्भ अफर। फ्री एसेसरिज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन,
0: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।

स्थान खबर एक साधन चोक संखुआ सभा मिति 2083 जेठ 6 गते देखि 11 गते सम्म प्रोप्राइटर किरण दास सम्पर्क स्वस्तिक मोटर एन्ड वर्कसप मोबाइल नम्बर 9852051786 र 9871006786 नेपाल विद्युत प्राधिकरण भोजपुर तथा संखुवा सभा कार्यद्वारा वितरण केन्द्रको अत्यन्त जरुरी सूचना यस आयोजना अन्तर्गत संखुवा सभा जिल्ला सिलेचुङ गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटार लोड सेन्टर साटेकमा लोड सेन्टर बेसिन्दा लोड सेन्टर टेनछोक लोड सेन्टर याक्सीमा गोगले लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर यथामखटोल लोड सेन्टर र गोपेन लोड सेन्टर सम्म नवनिर्मित 11 केभी 11,000 भोल्टको प्रसारण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यहीमित 2083 जेठ 5 गतेबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार पोल ट्रान्सफर्मर एसटी लगायत अन्य विद्युतीय संरचना नछोइदिनु हुन साथै घर पालुवा जनावर जताभावी नछाड्नु हुन र लाइन छेउको रूख बाँस आदि काट्न परेमा नेपाल विद्युत प्राधिकरण खैरबारी वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्न हुन सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ अन्यथा यो सूचनालाई व्यवस्था गरी धनझनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ नोट माथि उल्लेखित क्षेत्रमा कहीँ कतै आगोको झिल्का देखिएमा लाइनबाट कुनै आवाज आएमा तथा रुख बिरुवा छुन आएमा तत्काल 029560178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ नेपाल विद्युत प्राधिकरण भोजपुर तथा संखुवा सभा वितरण केन्द्रको सेट कार्यालय टुमलिङटार सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर तपाई हाम्रै खानबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव यहीमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस् यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक गानगोला खाना नपच्ने खाना खान मन नलाग्ने अल्सर जन्डिस दिशाबाट रगत जाने दुख्ने पोल्ने कब्जियत मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खादबरी 1 प्रगति टोल खादबरी नगरपालिकाको गेट अगाडि संखुवा सभा अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9845705070953640 र 9800700155 यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
2: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
3: असार पहिलो हप्तादेखि।
2: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 026-522-033, 026-523-619 र 98-520-61-612।
4: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाई छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843447262,
0: 9010555580
1: र वाट्सएप नम्बर 9852028646।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: मरेको के हो?
3: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल ल उठाउ, लगिहालो लगिहालो यो।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
7: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
8: दाँत खुल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
7: बाङ्गो टिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
8: सम्पर्क नम्बर 0295906667 र 98422267।
9: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: छ्या, यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
10: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-8 जनक पौडेली, 98520-58-344 र 0295-60-248।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
11: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
12: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520-61580 र 99421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा। Thank you.
13: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
13: अब रेडियो संख्या सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
16: वर्स्टाइल सिंगर अर्जुन कौशल।
17: अरे पुरनवा, क्या रे भैया, अरे शादी वादी नहीं गाओ क्या?
18: अरे लड़की मिला ना।
17: लड़की नहीं मिली।
18: अरे क्या
17: भैया,

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
2: सही भन्दैछु।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।

अरूलाई आकर्षित गर्दै नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह र महिला खेलाड़ीहरूको गोप्य भिडियो खिच्ने चेक महिला फुटबल टोलीका प्रशिक्षकको खोजी तीव्र बनाएका छन्। यसअघि सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाब दिने क्रममै प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान लिएका दलहरूको त्यस यताका बैठकमा प्रधानमन्त्रीको खोजी गरिरहेका हुन्। आजको बैठकमा पनि विपक्षीहरूले प्रधानमन्त्रीले संसदलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा आएर जवाफ दिनुपर्नेमा जोड़ दिँदै जवाफ नदिने भए राजीनामा दिनुपर्ने बताउनुभयो। आफूसँग गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न रहेकाले ती मन्त्रालय पनि सम्हालेका प्रधानमन्त्रीबाट प्रश्नको उत्तर आउनुपर्ने उहाँको जिकिर छ। अध्यक्ष राईले प्रधानमन्त्री शाहद्वारा संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन भनी पटक पटक प्रश्न समेत गर्नुभयो। यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुनका लागि रूलिङ गर्न सभामुखसँग माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निष्कल राईले यस्तो माग गर्नुभएको हो। प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउँदै सदनलाई मर्यादित ढंगले अघि बढ़ाउन प्रधानमन्त्री उपस्थित हुनुपर्ने उहाँको भनाइ छ। परम्परा भत्काउँदैछु भन्दै सरकारले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गरेको कांग्रेसको आरोप छ। यसैबीच सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमलाई प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिएपछि उठेर विरोध गरेका छन्। आज देशको पश्चिमी क्षेत्रमा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वी भूभागमा वर्षा भएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भइरहँदा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा पानी परेको हो। पछिल्लो 24 घण्टामा यी चार प्रदेशका सबैजसो ठाउँमा वर्षा भएकोमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने एकाध ठाउँ बाहेक पानी परेको छैन। आज दिउँसो पश्चिम तराईका सबैजसो ठाउँको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। यसै गरी 24 घण्टामा सुनसरीको चतरामा झण्डै 100 मिलिमिटर वर्षा भएको छ भने हिजो झापाको केचनामा झण्डै 2 घण्टामै 152 मिलिमिटर वर्षा भएको थियो। एकै दिन देशको एउटा क्षेत्रमा धेरैतिर पानी पर्दा अर्को क्षेत्रमा प्रचण्ड गर्मी हुनुको मुख्य कारण पश्चिमी वायु र मनसुनी वायु बीचको द्वन्द रहेको त्रिविका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलले बताउनुभयो। पूर्वबाट मनसुनी हावाले पश्चिमबाट पश्चिमी वायुले दबाव दिँदा पूर्वी नेपालमा वर्षा भइरहँदा पश्चिम सुक्खा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अझै 3 दिन तापक्रम बढ़ने र पूर्वी नेपालमा केही दिन वर्षाकै सम्भावना छ। मनसुनी हावाको प्रभाव देखिए पनि यस वर्षको मनसून भने आइसकेको छैन। नेपालमा मनसून आइपुग्ने औसत मिति जून 13 हो। यसपालि औसत मिति भन्दा केही दिन अघि नै आइपुग्ने मौसमविदहरूको अनुमान छ। हिजो एकै दिन 270 जना भन्दा धेरै आरोहीहरू सगरमाथाको शिखरमा पुगेका छन्। पर्वतारोहण संचालक संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गत हिजो 270 जना भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। संघका महासचिव ऋषिराम भण्डारीले विज्ञप्ति निकालेर यो आरोहण नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहण मध्ये एक भएको जानकारी दिनुभएको छ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 भन्दा बढ़ी आरोहीहरूले अनुमति लिएका छन्। यो संख्या पनि एउटा सीजनमा लिएको अहिलेसम्मको धेरै हो। हरेक अनुमति लिने आरोहीका साथमा उनीहरूका सहयोगी समेत रहने भएकाले यसपटक 1000 भन्दा धेरै मानिस सगरमाथाको शिखर चुम्ने प्रयासमा हुनेछन्। बाटो बनाउने टोलीले गएको वैशाख 30 गते शिखरसम्म डोरी टाँग्ने काम सकिएपछि त्यसैता मौसमको अवस्था अनुसार आरोहण भइरहेको छ। बाजुराको बुढी नन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन पुगेकी हुम्लाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हुम्लाको सर्किट गार्ड

0: नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्चाङभित्रका खबर सहित थप खबर बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उप
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: भाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842050541।
5: पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333 493-555।
0: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। मुस्ताङमा चालू आर्थिक वर्षको पहिलो 10 महिनामा झण्डै 6,50,000 भित्रिएका छन्। गएको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी 573,977 पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 10 महिनामा 4,20,086 आन्तरिक र 1,53,891 जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो। म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका 4 घासामा रहेको प्रहरी चेक पोस्टमा प्रविष्ट भएको प्रहरी तथ्याङ्क अनुसार सबैभन्दा कम साउनमा 19,771 र सबैभन्दा बढ़ी वैशाख महिनामा 1,05,503 आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन्। गएको आर्थिक वर्षमा 7,05,779 पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। अब विदेशको खबर। भारतमा कक्रोच जनता पार्टी अर्थात सीजेपी अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। व्यङ्ग्यात्मक शैलीमा शुरू भएको यो डिजिटल राजनीतिक आन्दोलनले केही दिनमै हजारौं युवालाई आकर्षित गरिरहेको छ। स्थापना भएको 5 दिनमै सीजेपीले सत्तारूढ़ भारतीय जनता पार्टीलाई इन्स्टाग्राम फलोअर्समा उछिनिएको छ। भाजपाको 87,00,000 फलोअर्स रहँदा सीजेपीले 1,36,00,000 भन्दा बढ़ी फलोअर्स बनाइसकेको छ। यो पार्टीका संस्था बोस्टन विश्वविद्यालयका जनसम्पर्क पढ़िरहेका 30 वर्षीय विद्यार्थी अभिजित दीपक के हुन्। गएको मे 15 भारतीय प्रधान न्यायाधीश सूर्यकान्तले अदालती सुनवाईका क्रममा बेरोजगार युवा र सामाजिक सञ्जालमा सक्रियहरूलाई कक्रोच अर्थात साङ्लो र परजीवीसँग तुलना गर्नुभएको थियो। यो अभिव्यक्ति विरूद्ध सामाजिक सञ्जालमा आक्रोश फैलिएपछि अभिजितले यदि सबै साङ्लाहरू एकै ठाउँमा आए भने के होला भनेर गरेको ठट्टाले मे 16 कक्रोच जनता पार्टीको रूप लिएको हो। पार्टीले बेरोजगार र व्यवस्थाबाट निराश युवालाई लक्षित गर्दै महिला आरक्षण, प्रेस स्वतन्त्रता र न्यायाधीशको गैर राजनीतिक नियुक्ति लगायतका माग राखेको 5 बुधे घोषणा पत्र सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा म पनि साङ्लो भन्ने ह्याशट्यागले ट्रेन्ड गरिरहेको छ। केहीले यो अभियानलाई नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना गर्न थालेकोमा संस्थापक अभिजितले भने यस्तो तुलना नगर्न आग्रह गर्नुभएको छ। आफूहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाटै असन्तुष्टि व्यक्त गर्ने उहाँको भनाई छ।

अब खेल खबर। आफ्ना खेलाड़ीहरूको गोप्य रूपमा भिडियो खिच्ने चेक रिपब्लिकको महिला फुटबल टोलीका प्रशिक्षक पेट्र भ्याचोस ब्लिस्की आजीवन प्रतिबन्धमा परेका छन्। महिला खेलाड़ीहरूले कपड़ा फेर्ने कोठामा गोप्य भिडियो खिचेको पाइएपछि युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले ब्लाचोस भोस्कीमाथि आजीवन प्रतिबन्ध लगाइएको हो। दुर्व्यवहारको आरोप बारे अनुसन्धानपछि यूईएफएले उनलाई जीवनभर कुनै पनि फुटबल सम्बन्धी गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेको हो। प्रशिक्षकलाई सन् 2025 मे महिनामै दोषी ठहर गरिएको थियो। शुरूमा उनलाई एक वर्षको जेल सजाय र 5 वर्षसम्म घरेलु प्रशिक्षणमा प्रतिबन्ध तोकिएको थियो। पेट्रो भ्यालोस्कोपकी 19 वर्ष मुनिको चेक महिला फुटबल टोलीको प्रशिक्षकका रूपमा पनि काम गरेका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्न अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र, कांग्रेसले सभामुखको रूलिङ माग्यो, कर्तव्य पूरा गर्न नसक्ने भए राजीनामा दिन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराईको सुझाव। पश्चिमी र मनसुनी हावा जुट्दा नेपालमा मौसमको दुई फरक रूप, मध्य र पूर्वमा पानी पर्दा पश्चिममा प्रचण्ड गर्मी। सगरमाथाको शिखरमा एकै दिन 270 भन्दा धेरै आरोही पुगे, वसन्तकालीन आरोहण चल्दै। भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको काक्रोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह। र महिला खेलाड़ीहरूको गोप्य भिडियो खिच्ने चेक महिला फुटबल टोलीका प्रशिक्षकलाई आजीवन प्रतिबन्ध।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
2: र 9819327375।
3: हिरो एक्सचेन्ज एन्ड इभोल्भ, नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
4: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्भ अफर। फ्री एसेसरिज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन।
3: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
5: स्थान खाबर एक चाँदनी चोक सङ्खुवा सभा। मिति 2083 जेठ 6 गतेदेखि 11 गतेसम्म। प्रोप्राइटर किरण दास। सम्पर्क स्वस्तिक मोटर एन्ड वर्कसप, मोबाइल नम्बर 9852551786 र 9871006786। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा सङ्ख्या सभा खासभरी वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस आयोजना अन्तर्गत सङ्ख्या सभा जिल्ला सिलेचुङ गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटार लोड सेन्टर, साटेकमा लोड सेन्टर, बेसिन्दा लोड सेन्टर, टेनछोक लोड सेन्टर, याक्सीमा गोगले लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर, यदमखटोल लोड सेन्टर र गोपेन लोड सेन्टर सम्म नवनिर्मित 11 केभी 11,000 भोल्टको प्रसरण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यहीमित 2083 जेठ 5 गतेबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार पोल ट्रान्सफर्मर एसटी लगायत अन्य विद्युतीय संरचना नछोइदिनु हुन, साथै घरपालुवा जनावर जताभावी नथार्नु हुन र लाइन छेउको रूख बाँस आदि काट्न परेमा नेपाल विद्युत प्राधिकरण खाद्यान्न वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्नु हुन। सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ, अन्यथा यो सूचनालाई व्यवस्था गरी धनजनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नोट, माथि उल्लेखित क्षेत्रमा कहीँ कतै आगोको झिल्का देखिएमा, लाइनबाट कुनै आवाज आएमा तथा रुख बिरुवा छुन आएमा तत्काल 029560178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा सङ्ख्या सभा वितरण केन्द्रको साइट कार्यालय टुमलिङ टार।
6: नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने, यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको, अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको, सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ, साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन, हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म कक्षा सञ्चालन
7: असार पहिलो हप्तादेखि
6: नोट एसईई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा 6 धनकुटा सम्पर्क नम्बर 0265220333 0265236619 र 98520161612
8: लगभग सबैजना आइसक्नुभयो आजको उडास्तरको छलफल सुरु गरौँ हुन त
9: हुन्छ
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
9: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
10: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त ससेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
9: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
9: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
10: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
8: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
11: नेपाल सरकार विज्ञापन
12: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी ₹1350 प्रति बोरा स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी ₹1975 प्रति बोरा चिनी ₹95 प्रति केजी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520
13: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर तपाई हाम्रो खादबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस् यहाँ पायल फिस्टुला फिसरको 4 सूत्र विधिद्वारा सफल उपचार गराइन्छ समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक गानगोला खाना नपच्ने खाना खान मन नलाग्ने अल्सर जन्डिस दिशाबाट रगत जाने दुख्ने पोल्ने कब्जियत मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खादबारी 1 प्रगति टोल खादबारी नगरपालिकाको गेट अगाडि संखुवा सभा अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98-425-50-770-29-563-040 र 98-0700-1555 यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ
14: आयो सबको घर घरमा आयो
12: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
15: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
16: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: र 97499225260
1: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रिया क्लब सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
0: असार पहिलो हप्तादेखि।
1: नोट: एसईई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236119 र 98520161612।
2: MCSA कम्प्युटर सेन्टर खाँदबारी सङ्ख्या सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084। हिरो

0: एक्सचेन्ज एन्ड इभोल्भ, नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
1: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्भ अफर। फ्री एसेसरिज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन।
0: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
2: स्थान खाबर हिल चाँदनी चोक सङ्खुवा सभा। मिति 2083 जेठ 6 गतेदेखि 11 गते सम्म। प्रोप्राइटर किरण दास। सम्पर्क स्वस्तिका मोटर एन्ड वर्कसप, मोबाइल नम्बर 9852551786 र 9841006786।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रै खाँदारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादबरी 1 प्रगति टोल, खादबरी नगरपालिकाको गेट अगाडि, सुनखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50 770 029 563 0 40 र 98 0700 1555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
2: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4 बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाण पत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन 0295752067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: डिभिजन 1 कार्यालय संखुवा सभाको सूचना। वन र डेलो लगाउने पर हुने कानूनी सजाय, राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रुख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै

दुईजना अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मामामेकर एकजना आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 97629164 914 सिटी सेन्टर खादबरी नगरपालिका 1 भानुचोक सङ्ख्या।

0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 76 75।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हिरो एक्सचेंज एंड इवोल्व, नया अंदाज में नया हिरो चर्नु होस्।
3: तपाई पुरानो बाइक वा स्कूटर एक्सचेंज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कंपनी को बाइक वा स्कूटर को लागि हिरो ले ल्याएको छ हिरो एक्सचेंज एंड इवोल्व अफर। फ्री एसेसरीज अन्तर्गत हेलमेट र 1,00,000 सम्म स्क्राच कुपन,
2: त्यस्तै गरी जगदम्बा फाइनेंस मार्फत सजिलो फाइनेंस को पनि सुविधा रहेको छ।
4: स्थान खाबर हिल साधन चोक शंखुआ सभा, मिति 2083 जेठ 6 गते देखि 11 गते सम्म। प्रोप्राइटर किरण दास, संपर्क स्वस्तिक मोटर एंड वर्कशॉप, मोबाइल नंबर 9852051786 र 9841-06786।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शंखुआ सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली 9852058344 र 0295602048।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शंखुआ सभा।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाइ खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेकुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62320 र 9842050541।
9: This is Radio Songkhua Sabha 95.5 MHz.

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ? नमस्कार उपप्रमुख ज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: होइन यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423018049।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843447262,
0: 9810555585
1: र वाट्सएप नम्बर 9852028646।
2: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 9952061580 र 9942108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी एक, सङ्खुवा सभा।
4: हिरो एक्सचेन्ज एन्ड इभोल्भ, नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
5: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्भ अफर। फ्री एक्सेसरिज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन।
4: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
6: स्थान खाँदबारी एक, चाँदनी चौक, सङ्खुवा सभा। मिति 2083 जेठ 6 गतेदेखि 11 गतेसम्म। प्रोप्राइटर किरण दास। सम्पर्क स्वस्तिक मोटर एन्ड वर्कसप, मोबाइल नम्बर 9852051786 र 9841006786।
7: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँदबारी नगरपालिका
8: का एक प्रहरी गेट सेव संखुवा सभा हाल बंद हॉस्पिटल बिल्डिंग को ठक्के अगाड़ी।
1: संपर्क नंबर 0295906667 र 98422267।
9: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: विपक्षी दलको अवरोधका बीच प्रतिनिधि सभाको नियमित कार्यवाही अघि बढ़्यो। प्रधानमन्त्री संघको प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयन गर्न विपक्षीको माग।
0: अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू। अब अनलाइनबाटै निवेदन ट्र्याक गर्न सकिने। भिजिट भिसाको नाममा भइरहेको विकृति अन्त्य गर्न सफल भएको दावी।
1: आफूहरूलाई विकल्प बिना बेघर बनाएको भन्दै सुकुम्बासीको आक्रोश। जग्गा जमिन र उचित बास सहित रोजगारीको ग्यारेन्टी गर्न माग।
0: भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको कक्रोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै डिजिटल विद्रोह मार्फत पोखिएको युवा आक्रोशका रूपमा व्याख्या।
1: र साफ महिला च्याम्पियनशीप खेल्न भारत जाने नेपाली टोलीको विदाई। आईपीएल क्रिकेटमा आज राति गुजरात र चेन्नई खेल्दै।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51-5199 सम्पर्क गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटी इभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियो

0: यही जेठ 13 गते।
1: सम्पर्क फोन नम्बर 9857-3578, 9857-7540, 9865-66788।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। विपक्षी दलहरूको अवरोधका बीच रामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभाको नियमित कार्यवाही अगाडि बढ़ाउनु भएको छ। आजको पहिलो बैठकमा विपक्षी दलले अवरोध गरेपछि 15 मिनट स्थगित गर्नुभएका सभामुख अरियालले प्रधानमन्त्रीलाई भेटेर फर्किएपछि विपक्षी दलको विरोधकै बीच सदन अघि बढ़ाउनुभयो। विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको उपस्थिति माग गरेर बेल घेराउ गरेका हुन्। अवरोधकै बीच प्रधानमन्त्री शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निर्वाचन सम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो। यो प्रस्ताव बहुमतले स्वीकृत भएको छ। यस्तै बैठकले मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत भएको घोषणा गरेको छ। प्रधानमन्त्री र सरकारलाई संसदप्रति उत्तरदायी बनाउन माग गर्दै प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तत्काल संचालन गर्न विपक्षीको आग्रह छ। सरकारले विधि र नीति विपरीत काम गरेकाले आफूहरूले विरोधमा बैठक अवरूद्ध गर्न बाध्य भएको एमालेका प्रमुख सचेतक एन बहादुर महरले बताउनु भएको छ। उहाँले प्रतिनिधि सभा नियमावली 1979 नियम 56 उद्धृत गर्दै हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तरका लागि समय निर्धारण गर्नुपर्ने व्यवस्था अनिवार्य रहेको उल्लेख गर्नुभयो। विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र बनाएका छन्। यसअघि सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाफ दिने क्रममै प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान लिएका दलहरूले त्यस यताका बैठकमा प्रधानमन्त्रीको खोजी गरिरहेका हुन्। आजको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले प्रधानमन्त्री शाह संसदमा आएर जवाफ दिनुपर्नेमा जोड़ दिँदै यदि जवाफ नदिने भए राजीनामा दिनुपर्ने बताउनुभयो। अवरोधकै बीच आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालन लगायतका विधेयकहरू पारित भएका छन्। प्रतिनिधि सभाको अर्को बैठक जेठ बाह्र गते बिहान 11 बजे बस्नेछ।
3: यसैबीच स्वतन्त्र सांसद महावीर पुनले संसद बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उहाँले आफूले 7 वर्ष अघिदेखि नै यसमा काम गर्न खोजिरहेको भए पनि सफल नभएको बताउनुभयो। बरू रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक कम गर्ने कुनै प्रविधि संसारमा कुनै वैज्ञानिकले पनि बनाउन नसकेको पुनको भनाई छ। उहाँले यसको अनुसन्धान अघि बढ़ाएरै काम गर्नुपर्ने र यसका लागि खर्च छुट्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। त्यसअघि बैठकमा बोल्दै प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाले संसद बैठक चल्न नदिने चेतावनी दिनुभएको थियो।
2: नेकपा एमाले व्यवसायी दिनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने प्रस्ताव गरेको छ। आज बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गुरूङले दिनुभएको 10 रोपनी 14 आना जग्गा र शिलान्यास समेत गरिएको घर निर्माण प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने कार्यसूची पेश गर्नुभएको हो। 2081 सालको असोजमा गुरूङले एमालेलाई जग्गा दान दिँदै घर बनाइदिने बताउनु भएको थियो, जसले पार्टीमा ठूलो विवाद सृजना भएको थियो। अब एमाले बल्खुमै रहेको आफ्नो जग्गामा भवन बनाउने तयारी थालेको छ र नयाँ भवन नबनुन्जेल भाडामा घर खोज्ने प्रस्ताव पनि बैठकमा राखिएको छ। 2072 सालको भूकम्पले एमाले मुख्यालय भत्काएपछि पार्टी भाडकै घरमा बस्दै आएको छ। यसैबीच एमाले केन्द्रीय सदस्यहरूलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेको छ। भोलिको सचिवालय बैठकबाट पारित हुने प्रस्ताव अनुसार प्रदीप गेवालीलाई विदेश मामिला विभाग प्रमुख, भानुभक्त ढकाललाई संगठन विभाग, विशाल भट्टराईलाई जनसंगठन समन्वय संयन्त्र प्रमुख र शेरबहादुर तामाङलाई स्कूल विभागको जिम्मेवारी दिने प्रस्ताव छ। यस्तै क्षितिज थेवेलाई राष्ट्रिय युवा संघको इन्चार्ज, रश्मि आचार्यलाई अनराष्ट्रिय इन्चार्ज, नीरज आचार्य निर्वाचन विभाग प्रमुख र सूर्य पाठकलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिने प्रस्ताव रहेको छ।
3: अध्यागमन विभागले डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ। सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल ट्र्याकिङ योग्य तथा पारदर्शी बनाउने उद्देश्यले यो सेवा शुरू गरिएको विभागले जनाएको छ। अध्यागमन विभागका अनुसार सरकारले गएको चैत 13 गते सार्वजनिक गरेको 100 बुँदे शासकीय सुधार अन्तर्गत यो कार्यक्रम संचालनमा आएको हो। शुभारम्भ कार्यक्रममा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले आवेदनको रियल टाइम स्थिति र अनुमान

0: नागरिकको गतिविधिमाथि पनि प्रभावकारी निगरानी थालिएको उहाँले बताउनु भएको छ। आवश्यक कागजात हुँदाहुँदै पनि भिजिट भिसामा विदेश जानबाट रोकिएका नागरिकलाई विभागमा उजुरी गर्न आग्रह गर्दै महानिर्देशक तिवारीले अनुचित रूपमा फर्काएको प्रमाणित भए सम्बन्धित व्यक्तिलाई कार्यवाही गरी पीड़ककै पैसाबाट गन्तव्य देशमा पठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
1: खेलकुद मन्त्रालयले शैक्षिक परामर्श व्यवसायमा देखिएका विकृति र विसंगति अन्त्यका लागि नेपाल प्रहरीको सहयोगमा देशभर शुद्धिकरण अभियान सञ्चालन गरेको छ। शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीले झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थालाई अभियानकै रूपमा कार्यवाही शुरू गरेको मन्त्रालयले जनाएको छ। शिक्षा र गृह मन्त्रालयको निर्देशन र समन्वयमा एजेट 1 गते नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा सञ्चालित 95 शैक्षिक परामर्श संस्थामा एकैसाथ छापा मारेर कार्यवाही शुरू गरेकामा अब देशभर अभियान सञ्चालन गर्न लागेको जनाइएको छ। प्रहरीले छापा मार्ने क्रममा विभिन्न कन्सल्टेन्सीका संचालक र कर्मचारी गरी 69 जनालाई पक्राउ गरेको थियो।
0: आज देशको पश्चिमी क्षेत्रमा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वी भूभागमा वर्षा भएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भइरहँदा गण्डकी बागमती मधेश र कोशी प्रदेशमा पानी परेको हो। पछिल्लो 24 घण्टामा मध्य र पूर्वमा रहेका चारवटा प्रदेशको सबैजसो ठाउँमा वर्षा भएकोमा लुम्बिनी कर्णाली र सुदूरपश्चिममा भने एकाध ठाउँ बाहेक पानी परेको छैन। आज दिउँसो पश्चिम तराईका सबैजसो ठाउँको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस नागेको छ वा 40 डिग्री सेल्सियस आसपास पुगेको छ। त्यस्तै पछिल्लो 24 घण्टामा सुनसरीको चतरामा झण्डै 100 मिलिमिटर वर्षा मापन भएको छ भने हिजो झापाको केचनामा 2 घण्टामा 152 मिलिमिटरसम्म वर्षा भएको थियो। एकै दिन देशको एउटा क्षेत्रमा धेरैतिर पानी पर्दा अर्को क्षेत्रमा प्रचण्ड गर्मी हुनुको मुख्य कारण पश्चिमी वायु र मनसुनी वायुबीचको द्वन्द रहेको त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक एवं मौसमविद विनोद पोखरेलले बताउनुभयो। पूर्वबाट मनसुनी हावाले र पश्चिमबाट पश्चिमी वायुले दबाव दिँदा पूर्वी नेपालमा वर्षा भइरहँदा पश्चिम सुक्खा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अझै 3 दिन तापक्रम बढ़ने र पूर्वी नेपालमा केही दिन वर्षाकै सम्भावना छ। मनसुनी हावाको प्रभाव देखिए पनि यस वर्षको मनसून भने आइसकेको छैन। नेपालमा मनसून आइपुग्ने औसत मिति जून 13 तारीक हो। यसपालि औसत मिति भन्दा केही दिन अघि नै मनसून आइपुग्ने संबितको अनुमान छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। सरकारले बस्ती हटाउँदा विस्थापित भएका काठमाडौँ उपत्यकाका सुकुम्बासीका समस्या बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड
6: नेपाल।

0: पहिलो बैंक
1: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ बेटर अप्लायंसेस बेटर को बानी लाग्छ
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विपक्षी दलको अवरोधका बीच प्रतिनिधि सभाको नियमित कार्यवाही अघि बढ़्यो। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयन गर्न विपक्षीको माग, नेकपा एमाले व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने, अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू, अब अनलाइनबाटै आवेदन ट्र्याक गर्न सकिने, भिजिट भिसाको नाममा भइरहेको विकृति अन्त्य गर्न सफल भएको दावी, आज देशको पश्चिमी क्षेत्रमा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वी भूभागमा वर्षा लगायतका खबर प्रस्तुत गर्यो।
3: बाँकी प्रसंग सरकारले काठमाडौँ उपत्यका सुकुम्बासी बस्ती हटाएपछि त्यहाँ बस्दै आएका नागरिक चिन्तामा छन्। सरकारले तत्काललाई अस्थायी रूपमा बस्ने र खाने व्यवस्था गरेको छ, तर सरकारको मात्रै भर परेर लामो समय बस्न नसकिने विस्थापितहरू बताउँछन्। स्थायी समाधान खोज्न विस्थापित नागरिकले माग गरिरहेका छन्। थप जानकारी सहित साथी सम्झना महर्जन।
4: थापाथलीमा बस्दै आएको घर डोजरले भत्काएपछि माइली तामाङले दिदीको साथ छोड्नु पर्यो। सरकारले उहाँलाई नागार्जुनको रानी वनमा लगेर राख्यो अनि दिदीलाई चाहिँ किर्तिपुरमा। दिदी बहिनी छुट्टिएर बस्दाको पीड़ासँगै स्थायी बसोबासको उहाँलाई चिन्ता छ। सरकारले घर जग्गा नहुनेलाई छानबिन गरेर व्यवस्था गर्छ भन्नेमा भने उहाँ आशावादी हुनुहुन्छ।
5: अब कोट कता उहाँ बर्गाजी भइहाल्यो, कोही सामान कता कोही सामान कता मान्छे कता, एउटै परिवार पनि छरबुट भयो है। अब छानबिन अब कहिले हुन्छ, छानबिन गरेपछि अब सरकारले के गर्नुहुन्छ त्यही अब सरकारले अब व्यवस्था गर्छु भन्दै नहुनलाई त दिन्छु भने छ त हाम्रो केही पनि छैन है, नहुनलाई त दिनु पर्यो नि है।
4: 26 वर्षको उमेरमा चार सन्तानकी आमा भएकी एकल महिला हरिमाया जिम्बाले ज्यामी र सरसफाईको काम गरेर गुजारा चलाउँदै आउनु भएको थियो। गएको वैशाख 12 गते डोजरले घर भत्काएपछि उहाँले काम गर्न पाउनु भएको छैन। उहाँलाई अझै लखेट्ने हो कि भन्ने चिन्ता छ।
6: छिटो छिटो यहाँबाट व्यवस्था गरिदिनु, कहाँ लानुपर्ने, जानु पनि तयार छु। थापाथली छोडेर यही अब माथि खोलाको किनारबाट खोला तल खोलाको किनारमा आएर राखेको छ, बसेको छ। सरकारले जहाँ हिँड्नु भने त्यहीँ लागेको छ। छानबिनको नामले सरकारले न हामीलाई कता कता के गरिदिने हो कि त्यसमा डर छ हामीलाई ठुलो।
4: काठमाडौँको सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई सरकारले किर्तिपुर, इचंगो नारायण, भक्तपुर र बनेपामा समेत लगेर राखेको छ। सरकारले अपायक ठाउँमा राखेपछि धेरैले काम गर्न पाएका छैनन्। यसै मध्येका हुनुहुन्छ सुरेश राई। घरमा रहेको काम गर्ने मेसिन समेत झिक्न नपाउँदै डोजरले भत्काएपछि उहाँ नियमित काममा फर्कन पाउनु भएको छैन।
7: यत्रो दिन बसिसके, अब काममा जानु कसरी जानु, काममा यहाँ होल्डिङ सेन्टरमा यति बजी आउनुपर्छ उति बजी आउनुपर्छ भन्छ, काममा पनि जानु पाएको छैन। जाने पनि कसरी, सामान छैन, मेरो नलहरू च्याबलहरू सबै फुट्यो क्या। रोजगार पनि चाहिन्छ, ठाउँ मात्र भएर भयो त, खानु परेन लाउनु परेन। हामीलाई लालपुरै चाहिन्छ भन्ने छैन क्या, एउटा ठाउँमा निश्चित ठाउँमा दियोस् जग्गा लट्टी भएर यहाँ बस ढुक्कसँग भन्ने पनि भइहाल्यो, हामी आफै बनाएर बस्छौँ।
4: काभ्रे रोशी गाउँपालिकामा जन्म भएका कृष्ण बहादुर तामाङ अहिले इचंगुको अस्थायी आवासमा हुनुहुन्छ। श्रीमतीको साथमा उहाँले 2 दशकदेखि थापाथलीमा सानो पसल राखेर गुजारा चलाउँदै आउनु भएको थियो। घर भत्काउनु अघि सरकारले पर्याप्त समय नदिएकोमा उहाँको दुखेसो छ। अब फेरि जग्गा मात्र दिएर झन अर्को बिचल्ली पार्ने हो कि भन्ने उहाँको चिन्ता छ।
8: सरकारले घर बनाइदिएर अब ल तिमीले भनेर राशन पानी भरिदिएर एक दुई महिनालाई राशन पानी भरिदियो भने त कमाउने अब अप्सन पायो। अब जग्गा चाहिँ दियो ल तिमीलाई व्यवस्था गरेर खा जे गर्यो भने अब त्यति बेला अब अप्ठ्यारो हुनुभयो त निकालेर खाउँ, पैसा छैन। अब त्यहाँनिर बसेको ठाउँमा अब चिन्न नजान्ने त एकैचोटि उधार कसैले दिँदैन भने त्यति बेला अप्ठ्यार पनि
4: लमजुङबाट विस्थापित भएका बल बहादुर खाती 2063 सालदेखि थापाथलीमा बस्दै आउनु भएको थियो। अरूको जस्तै उहाँको घर पनि डोजरले भत्कायो। गरीबलाई उठीवास लगाएर देशको विकास कहिले हुन्छ भन्ने उहाँको प्रश्न छ।
9: ऋण धन गरेर दुःख गरेर खाइ नखाइ जोडेर बनाएको हो, हाम्रो नि त परिश्रम गरेर बनाएको हो। अब त्यसलाई क्षति भयो, त्यसको हर्जन बिहे चाहियो, त्यसपछि चाहिँ छानबिन होस् कुन ठाउँमा जग्गा दिने हो। प्रत्येक घरलाई हर्जन बिहे 15 लाखको दर चाहियो, त्यही कमाएको नि त्यही खर्च भएको छ, दिन्छु मात्रै भनेर हुँदैन। यो अन्याय भयो, हामीलाई न्याय कसले दिने?
3: यसैबीच सरकारले उपत्यकाको नदी किनारबाट हटाइएका सुकुम्बासीलाई एकमुष्ट 25,000 र 3 महिनासम्म प्रति परिवार 15,000 दरले खर्च दिने घोषणा गरेकोमा पनि विस्थापितहरूले गुनासो गरेका छन्। प्रति परिवार एक रोजगारी तथा काठमाडौँमा बासको व्यवस्था सरकारले सुनिश्चित गरेपछि मात्रै आफूहरू होल्डिङ सेन्टरबाट बाहिर निस्किने कतिपय सुकुम्बासीले बताएका छन्। सरकारले होल्डिङ सेन्टरबाट व्यक्तिहरू कोठा भाडामा बस्न जाउन् र त्यो बीचमा स्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्य रहेको बताए पनि सुकुम्बासीहरू स्थायी व्यवस्थापनपछि मात्रै होल्डिङ सेन्टरबाट निस्कने बताउँछन्। उपत्यकाका नदी किनारबाट हटाइएका मध्ये 2,608 परिवारले नाम टिपाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले अहिले किर्तिपुर नयाँ बस पार्क र माछा पोखरी क्षेत्रका होटल तथा भक्तपुरमा रहेका 2 सरकारी स्वामित्वको तालिम केन्द्रमा होल्डिङ सेन्टर बनाएर सुकुम्बासीलाई खाने बस्ने व्यवस्था गरेको छ।
2: विज्ञहरूले अर्थतन्त्र चलायमान बनाउनका लागि ब्याज दर घटाउन, व्यक्तिगत आयकर छूटको सीमा बढ़ाउन र कर तथा ऋण व्यवस्थापनमा संरचनागत सुधार गर्न सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बजेटमाथिको छलफल क्रममा करविद रूप खड्काले 13% ब्याज दरलाई घटाएर 12, 11 वा 10% ल्याउनु उपयुक्त हुने बताउनुभयो। उहाँले बजारमा माग बढ़ाउन सकारात्मक व्यावसायिक वातावरण सृजना गर्न कर संरचनामा समग्र विश्लेषण आवश्यक रहेको बताउनुभयो। अर्थविद चन्द्रमणि अधिकारीले मध्यम वर्ग र निम्न मध्यम वर्गको बढ़दो जीवन यापन खर्चलाई ध्यानमा राख्दै व्यक्तिगत आयकर छूटको सीमा कम्तीमा 10-12 लाख रूपियाँसम्म पुर्याउनु पर्ने बताउनुभयो। अहिले दम्पतिको लागि 6 लाख र एकल व्यक्तिका लागि 5 लाख रूपियाँ मात्र कर छूटको सीमा रहेकोमा यो अत्यन्त न्यून भएको उहाँको भनाइ छ। पूर्व सचिव दीर्घराज मैनालले आन्तरिक ऋण उठाएर तलब भत्ता तथा चालू खर्चमा प्रयोग हुने अहिलेको प्रवृत्तिलाई सुधार गर्दै ऋणलाई निश्चित आयोजना वा कार्यक्रमसँग जोडेर उठाउने प्रणाली विकास गर्नुपर्ने बताउनुभयो। विज्ञहरूले बजारमा माग घट्दै गएको, मध्यम वर्गको जीवनयापन महँगिएको र उद्योग मैत्री वातावरण कमजोर रहेको भन्दै आउँदो बजेट मार्फत कर संरचना र वित्तीय संघीयतामा सुधार आवश्यक रहेको बताउनु भएको छ।
3: हिजो बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से 12.36 अंकले घटेर 2,742.11 बिन्दुमा झरेको हो। आज म्यूचुअल फण्ड र व्यापार समूह बाहेक सबै समूहका सूचक घटेका छन्। आज 188 कम्पनीको शेयर घट्दा 72 बढ़ेको छ। त्यस्तै 9 कम्पनीको शेयर घटबढ़ भएन। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3,82 करोड़को कारोबार भएकोमा आज 348 कम्पनीको 89,55,000 किट्टा शेयर 3,89 करोड़ रूपियाँमा किनबेच भएको छ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड़, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
11: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
10: हाम्रा सेवाहरू
11: ओपीडी सेवा,
10: विशेषज्ञ ओपीडी सेवा,
11: निशुल्क औषधि वितरण,
10: सशुल्क फार्मेसी सेवा,
11: फिजियोथेरापी सेवा,
10: अकुपंचर सेवा,
11: योग परामर्श सेवा,
10: क्रियाकल्प सेवा,
11: पूर्व कर्म पंचकर्म सेवा,
10: छार सूत्र सेवा,
11: जलौका सेवा,
10: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
11: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
10: विस्तृत जानकारीका लागि
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696-98514-2403।
12: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन पुगेकी हुम्लाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हुम्लाको सर्केगाड गाउँपालिका एकी 19 वर्षीय ललिता नेपालीलाई 6 दिनदेखि सुत्केरी व्यथा लागेर बच्चा जन्मिन नसकेपछि आज सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। गर्भवतीको अवस्था जटिल भएपछि कोल्टी आधारभूत अस्पतालले सुविधा सम्पन्न अस्पताल रिफर गरेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो।
2: सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्व न्यायाधीश हर गोविन्द सिंह प्रधानको योगदानको स्मरण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ। प्रधान न्यायाधीश सहित न्यायाधीशहरूको आज बसेको पूर्ण बैठकले पूर्व न्यायाधीश प्रधानको निधनप्रति शोक व्यक्त गरेको हो। बैठकले हिजो 95 वर्षको उमेरमा निधन हुनुभएका पूर्व न्यायाधीश प्रधान न्यायालयमा हुँदा न्याय तथा कानून क्षेत्रमा राष्ट्रलाई पुर्याउनु भएको योगदानको स्मरण गर्दै उच्च सम्मानका साथ स्मरण गरेको हो। स्वर्गीय प्रधान 2048 साल भदौ 14 गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भई 2051 साल पुष 5 गतेसम्म कार्यरत हुनुहुन्थ्यो।
3: हिजो एकै दिन 270 जना भन्दा धेरै आरोहीहरू सगरमाथाको शिखरमा पुगेका छन्। पर्वतारोहण संचालक संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गत हिजो 270 जना भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक टेकेका हुन्। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 जना भन्दा बढ़ी आरोहीले अनुमति लिएका छन्। यो संख्या पनि एउटा सिजनमा लिएको सबै अहिलेसम्मकै धेरै हो। बाटो बनाउने टोलीले गएको वैशाख 30 गते शिखरसम्म डोरी टाँग्ने काम सकिएपछि त्यसताको मौसमको अवस्था अनुसार आरोहण भइरहेको छ।
2: काली गण्डकी करिडोर अन्तर्गत बेनी जोन्सन कोरोला सड़क आयोजनाले उत्तर दक्षिण जोड़ने कोरोलाको जोमसोम कागबेनी खण्डको स्तरोन्नति शुरू गरेको छ। आयोजनाले साल बसाली ठेक्का सम्झौता अनुसार झण्डै 7 करोड़ लागतमा जोमसोम कागबेनी 9 किलोमिटर सड़क खण्डको स्तरोन्नति शुरू गरेको हो। राष्ट्रिय गौरवको कोरोला सड़क आयोजना अन्तर्गत 2076 साल अघि निर्माण सम्पन्न भइसकेको जोमसोम कोरोला सड़क अन्तर्गत पहिलो खण्डको जोमसोम कागबेनी कालोपत्र सड़क वर्षा पहिरो लगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तरोन्नति थालिएको हो।
3: नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा कक्रोच जनता पार्टी अर्थात सीजेपी अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। व्यंग्यात्मक शैलीमा शुरू भएको यो डिजिटल राजनीतिक आन्दोलनले केही दिनमै हजारौं युवालाई आकर्षित गरिरहेको छ। स्थापना भएको 5 दिनमै सीजेपीले सत्तारूढ़ भारतीय जनता पार्टीलाई इन्स्टाग्राम फलोअर्समा उछिनेको छ। भाजपाको 88 लाख फलोअर्स रहँदा सीजेपीले 1.50 करोड़ भन्दा धेरै फलोअर्स बनाइसकेको छ। इन्स्टाग्राममा भाजपालाई उछिनेको केही घण्टामै भारतमा यो पार्टीको एक्स खाता बन्द भएको छ। यो अभियान अहिले लाखौं भारतीय युवाको बेरोजगारी, राजनैतिक निराशा र सामाजिक आक्रोशको प्रतीक बनेको छ। पछिल्ला महिनाहरूमा विभिन्न सरकारी तथा प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिएका घटनाले युवामाझ ठूलो निराशा सिर्जना गरेको छ र विश्लेषकहरूका अनुसार यही असन्तुष्टिले पार्टीलाई व्यापक समर्थन दिलाएको हो। भारतमा हरेक वर्ष 80 लाख भन्दा बढ़ी स्नातक उत्पादन हुने भए पनि शिक्षित युवामाझ बेरोजगारी दर अत्यन्त उच्च छ। पार्टीका संस्थापक बोस्टन विश्वविद्यालय विद्यालयमा जनसम्पर्क पढ़िरहेका 30 वर्षीय अभिजित दीपके हुन्। गएको मे 15 भारतीय प्रधान न्यायाधीश सूर्यकान्तले अदालती सुनवाईमा बेरोजगार युवा र सामाजिक सञ्जाल प्रयोगकर्तालाई कक्रोशसँग तुलना गरेपछि सामाजिक सञ्जालमा आक्रोश फैलियो। यसैको प्रतिक्रियामा अभिजितले मे 16 कक्रोश जनता पार्टी स्थापना गरे। पार्टीले महिला आरक्षण, प्रेस स्वतन्त्रता र न्यायाधीशको गैर राजनीतिक नियुक्ति लगायत माग समेटिएको 5 बुझे घोषणा पत्र सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा म पनि साङ्लो ह्याशट्यागले ट्रेण्ड गरिरहेको संस्थापक अभिजितले भने आफूहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाटै असन्तुष्टि व्यक्त गर्ने बताउँदै यो अभियानलाई नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह गर्नुभएको छ।
2: सन् 2025 विश्वभरका द्वन्द क्षेत्रमा हरेक 14 मिनटमा एकजना सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ। बाल बालिका तथा आम नागरिकहरू घर, विद्यालय, सड़क लगायतका क्षेत्रमा सुरक्षा खोजीमा भाग्ने क्रममा ज्यान गुमाउन बाध्य भएका छन्। विस्फोटक हतियारहरूले मानवीय जीवनसँगै पावर ग्रिड, पानी सञ्जाल, विद्यालय र अस्पताल जस्ता अत्यावश्यक संरचना नष्ट गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघले गएको वर्ष विश्वका 18 द्वन्दग्रस्त क्षेत्रमा चिकित्सा सेवामाथि 1350 भन्दा बढ़ी आक्रमण रेकर्ड गरेको छ। साथै द्वन्दले निम्ति आएको बढ़दो भोकमरी संकटतर्फ औल्याउँदै झण्डै 14.70 करोड़ मानिसहरू तीव्र खाद्य असुरक्षामा रहेको बताएको छ। खानाको अभावसँगै द्वन्दरत पक्षीहरूको शत्रुताका कारण मानवीय सहायता वितरणमा अवरोध सृजना हुनु यस संकटको मुख्य कारण रहेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ।
3: नेपाल दर्पणमा अब केही खेल खबर। साफ महिला च्याम्पियनशीप खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला टोलीको विदाई भएको छ। सिंहदरबारमा एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारी लगायतले आज टोलीलाई विदाई गरेका हुन्। आउँदो सोमबारदेखि भारतको गोवामा शुरू हुने साफ महिला च्याम्पियनशीपमा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै भूटान र श्रीलंका छन्। समूह बीमा साविक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन्। नेपालले समूह चरणको पहिलो खेलमा जेठ 11 गते भूटानसँग र दोस्रो अन्तिम खेलमा जेठ 17 गते श्रीलंकासँग खेल्नेछ। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। प्रतियोगिताका लागि गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपाली टोली घोषणा भएको छ।
2: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे अहमदाबादको नरेन्द्र मोदी रंगशालामा शुरू हुनेछ। प्ले अफमा पुगिसकेको गुजरात 13 खेलमा 16 अंक सहित तालिकाको दोस्रो स्थानमा छ। चेन्नई 13 खेलमा 12 अंक सहित 7 स्थानमा छ। प्ले अफमा पुग्ने सम्भावना कायमै राख्न चेन्नईले यो खेल जित्नुपर्नेछ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 9 पटक भेट भएकामा गुजरात 5 र चेन्नई 4 खेलमा विजयी भएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: विपक्षी दलको अवरोधका बीच प्रतिनिधि सभाको नियमित काम कारवाही अघि बढ़्यो। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयन गर्न विपक्षीको माग।
2: अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू। अब अनलाइनबाटै आवेदन ट्र्याक गर्न सकिने। विविध भिसाको नाममा भइरहेको विकृति अन्त्य गर्न सफल भएको दावी।
3: आफूहरूलाई विकल्प बिना बेघर बनाएको भन्दै सुकुम्बासीको आक्रोश। जग्गा जमीन र उचित बसवास सहित रोजगारीको ग्यारेन्टी गर्न माग।
2: भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको कक्रोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै डिजिटल विद्रोह मार्फत पोखिएको युवा आक्रोशका रूपमा व्याख्या।
3: र साफ महिला च्याम्पियनशीप खेल्न भारत जाने नेपाली टोलीको विदाई। आईपीएल क्रिकेटमा आज राति गुजरात र चेन्नई खेल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बसेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

मुद्दा चलाउने उमेर कम्तीमा 12 वर्ष बनाउने गरी ऐन संशोधनका लागि मस्यौदा निर्माण। भारतमा व्यवस्था विरुद्धको व्यङ्ग्यात्मक अभियानका रूपमा उदाएको कक्रोच जनता पार्टीको तहलका सामाजिक सञ्जाल मार्फत लाखौंको समर्थन। गर्मीका कारण भारतको जनजीवन प्रभावित, गर्मी अझै बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह। र साफ महिला च्याम्पियनशीप खेल्न जाने नेपाली राष्ट्रिय टोलीको विदाई, पहिलो खेलमा भूटान विरूद्ध प्रतिस्पर्धा गर्नेछ।

0: रेकर्ड नेपाली पेन्ट कम्पनी चौथी पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: दैनिक रु 197 मा रु 50 लाख रुपियाँमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: नमस्कार कान्तिपुर डायरीका साथमा शिखर नवीन समाचार अब विस्तारमा
4: प्रतिनिधि सभामा विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति माग गरेर वेल घेराउ गरेका छन् आज बसेको दोस्रो बैठकमा सभामुख डोलप्रसाद अर्यालले विपक्षीको अवरोध बीच प्रधानमन्त्री गृहमन्त्री विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सविता गौतमलाई विधेयक प्रस्तुत गर्न दिएपछि एमाले नेकपा राप्रपा लगायत दलका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका हुन् विपक्षीको नाराबाजीका बीच बैठक कार्यसूचीमा प्रवेश गराइएको छ प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै पहिलो बैठकमा पनि विपक्षी दलहरूले विरोध जनाएका थिए पहिलो बैठकमा विपक्षीको अवरोध नहटेपछि सभामुख अर्यालले 15 मिनट बैठक स्थगित गर्नु भएको थियो बैठकमा विधेयक पेश गर्ने समय आएपछि विपक्षी दलहरूले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित गराउन सभामुखबाट रूलिङ माग गरेका थिए प्रधानमन्त्रीबाट गम्भीर विषयमा समेत विषयान्तर गर्न खोजिएको विपक्षी दलहरूको आरोप छ नियमावलीमा गरिएको व्यवस्था कार्यान्वयनका लागि सभामुखले प्रधानमन्त्रीलाई रूलिङ गर्नुपर्ने राप्रपा सांसद खुशबू ओलीले माग गर्नुभयो उहाँले भन्नुभयो
5: यसमा सुकुम्बासीको विषय आयो उहाँको पहिरनमा हाम्रो कन्भर्सेसनहरू डाइभर्ट भयो विषयान्तर निकै हुँदैछ सभामुख महोदय त्यही भएर यी महत्वपूर्ण विषयहरूलाई सम्बोधन गर्नको लागि उहाँसँग सोध्नुपर्ने प्रश्नहरू छन् र प्रश्न सोध्नु भनेको समस्यालाई सम्बोधन र समाधान निकाल्न खोज्नु हो यो विरोधाभास होइन यस्ता विषयहरू छन् जुन प्रधानमन्त्रीको गम्भीरता हामीले खोजेका हौ परिच्छेद 9 लेखिएको कुरा प्रधानमन्त्री आउनुपर्ने महिनाको एक पटक 15 जनाको उत्तर दिनुपर्ने प्रश्नको भन्ने कुरालाई यहाँ अस्वाभाविक मान्नु चाहिँ गलत हुन्छ त्यही भएर यहाँ निर्धारण गर्ने सभामुखबाट भनिएको छ यहाँले रूलिङ गर्नुहोस् भनेर हामी यहाँसँग निवेदन गर्न चाहन्छौ
4: यस्तै श्रम संस्कृति पार्टीका सचेतक आर्यन राई एमालेका सचेतक ऐन बहादुर महर नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि प्रधानमन्त्रीलाई नियमावलीको व्यवस्था कार्यान्वयन गर्नका लागि सदनमा बोलाउन माग गरेका छन् यसैबीच विपक्षी दलहरूले सदन अवरोध गरेपछि आजको पहिलो बैठक 15 मिनटका लागि स्थगित गरेर सभामुख डीपी अर्यालले आजै प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्नु भएको थियो
3: महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बालबालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ मस्यौदामा जन्मदर्ता बाल न्याय प्रणाली सजाय निर्धारण बाल सुधार गृह लैंगिक समानता र अदालतको अधिकार क्षेत्र सम्बन्धी विभिन्न व्यवस्था परिमार्जन प्रस्ताव गरिएको छ बालबालिकालाई हुने सजाय घटाउने सुधार अवधि कम गर्ने र कानूनी प्रक्रिया अथवा बालमैत्री बनाउने उद्देश्यसित सरोकारवाला पक्षसँग सुझाव संकलन भइरहेको मन्त्रालयले जनाएको छ प्रकृति दहले तयार पारेको एक सामग्री
6: जन्मदर्ताका विषयमा ऐनको दफा 4 को 3 रहेको बाल बालिकाको आमाले चाहेमा भन्ने शब्दावली हटाएर बाल बालिकाको आमाले र आमाको मृत्यु भएको वा पत्ता नलागेका अवस्थामा परिवारको अन्य सदस्य वा संरक्षकले चाहेमा भन्ने व्यवस्था मस्यौदामा राखिएको छ हाल ऐनको दफा 4 को 3 जबरजस्तीकरणी वा प्रचलित कानून बमोजिम सजाय हुने हाड नाताकरणीबाट जन्मिएका बाल बालिकाका आमा ले चाहेमा आमाको नाम मात्र उल्लेख गरी जन्म दर्ता गरिदिनुपर्नेछ भनिएको छ मस्यौदामा आमा वा संरक्षकले जन्म दर्ता गर्न नसके सम्बन्धित स्थानीय बाल अधिकार समितिको सिफारिशमा पंजीकरण पदाधिकारीले जन्म दर्ता गरिदिनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ मूल ऐनको दफा 5 को 2 छोरा छोरी शब्दावलीमा पनि संशोधन गरी लैंगिक समानता झल्किने गरी छोरा छोरी छोरा छोरा र छोरी छोरी शब्दहरू राख्न प्रस्ताव गरिएको छ हाल ऐनको दफा 5 को 2 कसैले पनि बाल बालिकाको पालन पोषण शिक्षा स्वास्थ्योपचारमा छोरा छोरी छोरा वा छोरी छोरी वा अघिल्लो पति वा पत्नी वा पछिल्लो पति वा पत्नीबाट जन्मेका छोराछोरी बीच कुनै भेदभाव गर्न पाइने छैन भनिएको छ दफा 11 को 3 रहेको प्रावधानमा बाल अदालत प्रहरी कार्यालय संरक्षक अभिभावक र अन्य निकायबाट भन्ने वाक्यांश मस्यौदा दफामा हटाइएको छ। गोपनीयताको अधिकार रहेको सो दफामा हाल बाल अदालत, प्रहरी कार्यालय, संरक्षक, अभिभावक वा अन्य निकायबाट कसुरजन्य कार्यको आरोप लागेका वा पीड़ित बाल बालिकाको नाम, थर, उमेर, लिंग, पारिवारिक पृष्ठभूमि, सो लगायत बाल बालिकाको विवरण कानून बमोजिम बाहेक अन्यत्र प्रयोग गरिनु हुँदैन भन्ने उल्लेख छ। ऐनको दफा 24 पूर्वपक्ष सम्बन्धी व्यवस्था पनि संशोधन गरिँदैछ। दफा 24 हाल 5 उपदफा रहेकामा एक उपदफा थप्न प्रस्ताव गरिएको छ। उपदफा 5 कसैको जिम्मा लगाइएको बाल बालिकाले बाल अधिकारद्वारा तोकिएका शर्तको पालना नगरेमा निजलाई बाल सुधार गृहमा राखी मुद्दाको पूर्वपक्ष गर्न सकिने उल्लेख छ। मस्यौदाको उपदफा 6 दफा 5 जुनसुकै कुरा लेखिएको भए तापनि कसुरजन्य कार्यको अभियोग लागेको बाल बालिका 18 वर्ष उमेर भएपछि फेला परेमा वा बाल अदालतमा हाजिर हुन आएमा बाल अदालतले त्यस्तो व्यक्तिलाई प्रचलित कानून बमोजिम धरौटी वा जमानत माग गर्न मुद्दाको पूर्वपक्षका लागि थुनामा राख्न बाधा पर्ने छैन भनिएको छ। दफा 27 रहेको अनुसन्धान र अभियोजनको अधिकार सम्बन्धी व्यवस्था पनि संशोधन गर्न लागि 10,000 रूपियाँसम्म बिगो वा 1 वर्षसम्म कैद हुने कसुरमा अनुसन्धान अधिकारीले निर्णय गर्न सक्ने र 30,000 रूपियाँसम्म बिगो वा 3 वर्षसम्म कैद हुन सक्ने कसुरमा सरकारी वकिलको अधिकार रहने व्यवस्था मस्यौदामा राखिएको छ। हाल ऐनमा दिशान्तर गर्न सक्ने व्यवस्था अन्तर्गत 5,000 रूपियाँसम्म बिगो भएको वा 2,000 रूपियाँसम्म जरिवाना वा 1 महिनासम्म कैद हुन सक्नेमा अनुसन्धान अधिकारीले 10,000 रूपियाँसम्म बिगो भएको वा 5,000 रूपियाँसम्म जरिवाना वा 3 वर्षसम्म कैद हुन सक्नेमा सरकारी वकिलले र जतिसुकै बिगो भएको वा जतिसुकै जरिवाना वा कैद हुन सक्ने बाल अदालतको जिम्मेवारी हुने उल्लेख छ। दफा 36 सजाय सम्बन्धी व्यवस्थामा बाल बालिकाको उमेर सम्बन्धी व्यवस्था परिवर्तन गर्न प्रस्ताव गरिएको छ, जसमा बाल कसुरमा फौजदारी जिम्मेवारी 10 वर्षको सट्टा 12 वर्ष कायम गर्ने भनिएको छ। हाल कसुरजन्य कार्य गर्दा बाल बालिकाको उमेर 10 वर्ष भन्दा कम भए निज उपर कुनै प्रकारको मुद्दा नचलाइने र निजलाई कुनै किसिमको सजाय नहुने व्यवस्था छ। बाल बालिकालाई हुने कैद सजाय वयस्कलाई हुने सजायको आधा भन्दा बढ़ी 5 वर्ष ननाग्ने तथा 2/3 सजाय गर्दा 7 वर्ष भन्दा बढ़ी नहुने व्यवस्था प्रस्ताव गरिएको छ। हाल 14 वर्ष वा सो भन्दा माथि र 16 वर्ष भन्दा कम उमेरको बाल बालिकाले कुनै कसुरजन्य कार्य गरेको भए निजलाई कानून बमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय हुने कानूनी व्यवस्था छ। 16 वर्ष वा सोभन्दा माथि र 18 वर्ष वा सोभन्दा कम उमेरको बाल बालिकाले कुनै कसुरजन्य कार्य गरेको भए निजलाई कानून बमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको 2/3 सजाय हुने पनि ऐनमा उल्लेख छ। विधेयकको मस्यौदामा दफा 38 अन्तर्गत बाल सुधार गृहमा रहेका बाल बालिकाको सुधार अवधि घटाउन, छूट दिन वा प्यारोलमा राख्न सकिने व्यवस्था थप गरिएको छ। राम्रो आचरण, शिक्षा तथा सिप विकासमा निरन्तरता वा गम्भीर रोग लागेको अवस्थामा अदालतमा सिफारिश गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको हो। हाल ऐनमा बाल अदालतको निर्णय बमोजिम बाल सुधार गृह कुनै संस्था व्यक्तिको संरक्षण वा निगरानीमा बसेका बाल बालिकाको व्यवहारमा सन्तोषजनक सुधार आए बाल कल्याण अधिकारीले त्यस्तो बाल बालिकाको सुधार अवधि घटाउन वा छूट दिन बाल अदालत समक्ष सिफारिश गर्न सक्ने व्यवस्था छ। दफा 42 18 वर्ष पूरा गरेका व्यक्तिले बाल सुधार गृहभित्र फौजदारी कसुर गरेमा अनुसन्धानका लागि अदालतको अनुमति लिएर प्रहरी हिरासतमा राख्न सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। हालको ऐनमा विवादमा परेका कुनै बाल बालिकालाई नेल वा हत्कडी लगाउन वा एकान्त कारावास वा थुना वा कैदमा राख्न नमिल्ने उल्लेख छ। दफा 43 उपदफा 3 थप गरिएको छ, जस अनुसार बाल सुधार गृहभित्र सुरक्षा चुनौती उत्पन्न भए सुरक्षाकर्मी प्रवेश गरी आवश्यक बल प्रयोग गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। तर हाल ऐनमा बाल अदालतले आफ्नो प्रादेशिक क्षेत्राधिकारभित्र स्थापना भएका बाल सुधार गृहको अनुगमन तथा निरीक्षण गर्न त्यस्तो बाल सुधार गृहलाई आवश्यक निर्देशन दिन र बाल सुधार गृहमा रहेका बाल बालिकाको सुधारको स्थितिका सम्बन्धमा त्यस्तो बाल सुधार गृहलाई प्रतिवेदन पेश गर्न लगाउन सक्ने उल्लेख छ। ऐनको दफा 56 संस्थाको प्रमुख जिम्मेवार हुने दफामा कुनै संस्थाले संरक्षकको जिम्मेवारी पाएको भए त्यस्तो संस्था प्रमुख बाल बालिकाको हेरचाह तथा पालन पोषणका लागि अन्तिम जिम्मेवार मानिने उल्लेख छ। तर संशोधित मस्यौदामा अन्तिम जिम्मेवारी शब्दावली हटाएर पूर्ण जिम्मेवारी राखिएको छ। दफा 65 1 उच्च अदालतको सट्टा बाल अदालत शब्द प्रयोग गर्ने प्रस्ताव गरिएको छ। हाल ऐनमा बाल बालिकाको अधिकार उल्लंघन गरेमा वा बाल बालिकाको दायित्व पूरा नगरेमा अधिकारको प्रचलन वा दायित्व पूरा गराउनका लागि सम्बन्धित बाल बालिका वा सरकारवालाले सम्बन्धित उच्च अदालतमा सोझै निवेदन दिन सक्ने उल्लेख छ। दफा 83 बाल बालिकाको उमेर कायम गर्ने अधिकार सम्बन्धी व्यवस्था पनि संशोधन गर्ने तयारी छ। त्यसमा अदालतबाट जारी बाल बालिकाको जन्म दर्तामा उल्लिखित जन्म मिति भन्ने खण्ड क झिकिएको छ। मन्त्रालयले दिशान्तर सम्बन्धी कानूनी व्यवस्थालाई संशोधन मार्फत फराकिलो बनाउन लागि जनाएको छ। बाल सुधार गृहभित्र हुने तोडफोड, आगजनी, भाग्ने प्रयास तथा मानव अधिकार हनन रोक्न पनि कानूनी व्यवस्था आवश्यक रहेको निष्कर्ष सहित संशोधन अघि बढ़ाइएको मन्त्रालयको भनाइ छ। मन्त्रालयका बाल संरक्षण तथा विकास शाखा प्रमुख दुर्गा प्रसाद चालिसेले ऐन संशोधनका लागि सम्बन्धित निकाय, सरकार पक्ष र मन्त्रालयहरूसँग राय, सल्लाह तथा सुझाव लिने प्रक्रिया जारी रहेको बताए। संशोधन प्रक्रिया अन्तर्गत सार्वजनिक सूचना जारी गरेर सुझाव मागिएको छ। विभिन्न क्षेत्रबाट सुझाव आइरहेको छ। उनले भने सुझाव अनुसार मस्यौदा परिमार्जन गरेपछि कानून मन्त्रालय पठाउँछौ, त्यसपछि मन्त्री परिषदबाट स्वीकृत गरेर विधेयक संसदमा लगाउँछ।
4: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
7: कान्तिपुर सविस्तार।
4: भारतमा अहिले एउटा मीम अर्थात मजाकबाट राजनीतिक मुभमेन्ट शुरू भएको छ। पहिचान, जातीयता, गरीबी, धार्मिक, वर्गीय उत्पीड़न जस्ता विषयलाई सम्बोधन गर्दै विगतमा राजनैतिक दल खुलेका प्रशस्त उदाहरण छन्। तर कुनै आन्दोलन, र्याली, प्रदर्शन बिना शुरू भएको डिजिटल मीमले त्यहाँ कक्रोच जनता पार्टी सीजेपी नामक राजनैतिक पार्टी नै खोलिएको छ। जेनजीले मीमलाई भाइरल बनाइदिएका छन्। खास गरी जेनजी पुस्तामा चर्चित रहेको सो पार्टीले के आम जनताले भोगिरहेका महँगी, बेरोजगारी, सुरक्षा लगायतका विषयलाई सम्बोधन कसरी गर्ला भन्ने प्रश्न उठ्न थालेका छन्।
8: राजनीतिक दल र सरकारको रवैयाप्रति असन्तुष्ट समाजका एक तबका युवाको एउटा आम भाषा हुने गर्छ। उनीहरू भन्छन्, मलाई राजनीति मन पर्दैन, आई डोन्ट लाइक पोलिटिक्स, आई हेट पोलिटिक्स। त्यसैले उनीहरू राजनीतिक दल, नेताहरू र सरकारका काम कार्यवाहीप्रति बेखबर रहन्छन्। मानौ ती विषयले उनीहरूको जीवनमा कहीँ कतै छुदैन, तर राजनीतिलाई व्यवस्था गर्दैमा त्यसले नछुने भन्ने हुँदैन। त्यसो त राजनीति मान्दिन, मन पराउँदिन, घृणा गर्छु जस्ता विचारधारा राख्नु पनि राजनीतिक शास्त्रका अनुसार आफैमा एउटा राजनीतिक धारणा हो, जसले राजनीतिक सिद्धान्तको निश्चित धारणालाई पक्षपोषण गर्छ। भारतमा राजनीति प्रति व्यवस्था गर्ने युवा पंक्ति मध्येको एक तबका अहिले राजनीतिक विषयमा प्रवेश गरेको छ। कक्रोच जनता पार्टीको नामले चिनिने सो पार्टीमा अधिकांश जेनजी समूहका युवा आकर्षित भएको पाइन्छ। मीम अर्थात मजाकबाट शुरू भएको विषयले अहिले कसरी भारतमा राजनीतिक मुभमेन्ट शुरू गरेको छ, त्यसबारे सर्वत्र चासो र चर्चा छ। प्राय सिद्धान्त, जातीय समीकरण, धर्म, क्षेत्रीय पहिचान जस्ता विषयले राजनीतिक पार्टीहरूको उदय हुने गर्छ। अहिले भारतमा त्यसको ठिक विपरीत राजनीतिक मुभमेन्ट शुरू भएको छ। त्यो सड़क, र्याली र प्रदर्शनमा नभई सामाजिक सञ्जाल इन्स्टाग्राम, एक्स र मीम पेजको कमेन्ट सेक्सनबाट शुरू भएको छ। यो पार्टीको प्रतीक शक्ति र सत्ता होइन, बरू अस्तित्व हो। पार्टीले आफूलाई सगर्व कक्रोच जनता पार्टी सीजेपी भन्दै चिनाएको छ। पार्टीले बेरोजगार, अल्छी, जति बेला पनि अनलाइन बसिरहने र गनगन गर्ने युवाका लागि पार्टी बनाएको आफ्नो मिशनमा लेखेको छ। यसको अर्थ पार्टीको सदस्यको योग्यता बेरोजगार, अल्छी, जति बेला पनि अनलाइन बसिरहने र गनगने युवा रहेको बुझ्न सकिन्छ। हो, हुन त पार्टीको नाम सुन्न साथ हाँस उठ्दो लाग्छ, तर यो हाँस्यको पछाडि ठूलो आक्रोश, नैराश्यता र भारतमा व्याप्त बेरोजगारी हो, र यसले त्यो पुस्तालाई देखाउँछ जसलाई सशक्त बनाउनु पर्ने प्रणालीले नै निरन्तर उपहास गरिरहेको महसुस गराउँछ। त्यसैले यसलाई कतिपयले नयाँ राजनीतिक संगठनका रूपमा टिप्पणी गरिरहेका छन् भने कतिले व्यङ्ग्यात्मक राजनीतिक प्रयोग। त्यसो त यो अरू विषय जस्तै इन्टरनेटमा ट्रेन्डिङ मिम भएकोले सूचनाको बाढ़ीमा 24 घण्टाभित्र हराउने अपेक्षा गरिएको थियो। सर्वोच्च अदालतको सुनवाईको क्रममा भएका टिप्पणीहरूबाट शुरू भएपछि यो घटनाले नयाँ मोड़ लिएको छ। भारतीय प्रधान न्यायाधीश सूर्यकान्तले केही बेरोजगार युवाहरू साङ्ला र परिजीवी भएको भन्दै अभिव्यक्ति दिएपछि त्यो अनलाइनमा भाइरल भयो। सूर्यकान्तले भनेका थिए, केही युवा कक्रोच जस्तै हुन्छ, जो जागिर पाउँदैनन्, उनीहरू मीडिया, सोशल मीडिया वा आरटीआई अभियन्ता बनेर सिस्टममाथि आक्रमण गर्छन्। पछि उनले आफ्नो भनाई नक्कली डिग्री लिएका र गैर जिम्मेवार ढंगले संस्थाहरूमा आक्रमण गर्ने व्यक्तिलाई लक्षित गरी भनेको स्पष्टीकरण दिएका थिए। यद्यपि त्यो ढिलो भइसकेको थियो। सामाजिक सञ्जालले एउटा शब्द लिन भ्याइसकेको थियो जुन थियो कक्रोच, र आजको इन्टरनेट युगमा एउटा शब्द सम्पूर्ण आन्दोलन सिर्जना गर्न पर्याप्त छ। त्यसपछि के भयो जुन कसैले अपेक्षा गरेका थिएनन्? चुपचाप अपमानित हुनुको सट्टा हजारौं भारतीय युवाले अपमानलाई पहिचानमा परिणत गर्ने निर्णय गरे। उनीहरूको तर्क थियो, यदि प्रणालीले बेरोजगार युवा कक्रोच देख्छ भने अब भेला भएको छ कक्रोचहरूले आफूलाई संगठित गर्ने। ठिक त्यस्तै भयो। कक्रोच पार्टी वा सीजेपीको जन्म मे 16 आसपास अनलाइनमा भयो। स्वर व्यङ्ग्यात्मक, डार्क ह्युमर र कटु यथार्थ कक्रोचको पहिचान बन्यो। उनीहरूको सदस्यता लिनेलाई मजाकको शैलीमा प्रश्नहरू सोध्छन्। के तपाईँ व्यावसायिक रूपमा आक्रोश पोख्न सक्नुहुन्छ? के तपाईँ रिल र नैराश्यतामा बाँच्न सक्नुहुन्छ? तपाईँका आफन्तहरूले तपाईँलाई भाइ बहिनी हो, जागिर कहिले खान्छौ भनेर सोधेका छन्। यी विषयले इन्टरनेटमा युवाको मन छोयो। क्षणभरमै यो विस्फोट भई मीम बन्यो र भाइरल बन्यो। प्रयोगकर्ताले प्रोफाइल चित्र परिवर्तन गर्न थाले र हास्यको रूपमा शुरू भएको विषय चाँडै नै डिजिटल क्रान्तिमा परिणत भयो। कक्रोच जनता पार्टीलाई 5 दिनमा इन्स्टाग्राममा 1,17,00,000 फलो गरेका छन्। पार्टीका संस्थापक 30 वर्षीय अभिजित दिप्के हुन्। उनले कक्रोच जनता पार्टीको संस्थापक भएको नाताले प्रधान न्यायाधीश सूर्यकान्तको स्पष्टीकरणको निन्दा गर्छु भन्दै मजाक गरेका थिए। त्यसो त सीजेपीले एआई जेनेरेटेड एन्थम पनि जारी गरेको छ, जहाँ भनिएको छ, वी आर कक्रोच पार्टी, वी आर चिल्ड्रेन अफ अ बर्निङ सिटी। सीजेपीले भर्चुअल रूपमै पहिलो जेएनजी सम्मेलन गर्ने पनि बताएको छ। पछिल्लो समय भारतीय राजनीतिलाई तरंगित बनाइरहेको राष्ट्रिय योग्यता र प्रवेश परीक्षा नीट र सीबीएसआई जस्ता परीक्षामा प्रश्न पत्र आउट हुनु र गडबडीका बारेमा पनि सीजेपीले आवाज उठाएको छ। सीजेपीले 5 बुधे घोषणा पत्र पनि सार्वजनिक गरेको छ। उसको माग छ, अवकाशपछि कुनै पनि प्रधान न्यायाधीशलाई राज्यसभा सीट दिइने छैन। भारतका 46 प्रधान न्यायाधीश रंजन गोगोई अवकाशको केही समयमै राज्यसभा सांसद बनेका थिए। त्यस्तै सीजेपीको अर्को घोषणा छ, यदि कुनै पनि वैध मतदातालाई मतदाता सूचीबाट हटाइए प्रमुख निर्वाचन आयुक्तमाथि यूएपी एक्ट कानून अन्तर्गत कार्यवाही हुनुपर्छ। संसद र क्याबिनेटमा महिलालाई 50% आरक्षण र प्रेस स्वतन्त्रताको ग्यारेन्टी पनि सीजेपीले घोषणा पत्रमा उल्लेख गरेको छ। त्यस्तै दल बदल्ने सांसद र विधायकलाई 20 वर्ष चुनाव लड्न नदिने व्यवस्था ल्याउने पनि उसको घोषणा छ। कक्रोच जनता पार्टीका संस्थापक अभिजितले आफूहरूको आन्दोलन नेपाल र बंगलादेशका जेएनजीहरूको जस्तो नहुने पनि बताएका छन्। उनले भनेका छन्, यसमा म प्रश्न पार्न चाहन्छु, यस्तो तुलना गरेर भारतका जेएनजीको अपमान नगर्नुहोला। यो देशका युवा धेरै परिपक्व, सचेत र राजनीतिक चेतना भएका छन्। उनीहरूलाई आफ्नो संवैधानिक अधिकार थाहा छ। लोकतान्त्रिक र शान्तिपूर्ण रूपमा असहमति राख्ने तौर तरिका पनि राम्रैसँग थाहा छ। भारतमा युवाहरूमा देखिएको यो उत्साह र उभारको आयतन दक्षिण एसियाका अन्य देशमा समेत देखिन्छ वा देखिँदैन, त्यो भने हेर्न बाँकी छ। अन्तर्राष्ट्रिय संचार माध्यमको सहयोगमा सुनिता लोहनी।
4: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आकृति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
11: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हातलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
12: नेपालको हटेस्ट डेलिसियस टेस्टको लागि तयार हो भने आउनुहोस्, म तपाईँको नजिकैको पसलमा छु। डेभिल्स हट चिकन नुडल्स।
3: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसङ्ग। शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार 1 गतेबाट कक्षा 11 को पठन पाठन शुरू गर्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा एक महिनाभित्र प्रकाशित भएपछि मन्त्रालयले कक्षा 11 को पठन पाठन असार 1 गतेबाट शुरू गर्ने निर्णय गरेको हो। यो निर्णय अनुसार सूचना प्रवाह गर्न सम्पूर्ण विद्यार्थीहरू र स्थानीय तहहरूमा पत्राचार समेत गर्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई मन्त्रालयले निर्देशन दिएको छ। यसअघि एसईई को नतिजा कहिले प्रकाशन हुने र कक्षा 11 को पठन पाठन शुरू हुने भन्ने अन्यलता रहेको थियो। विद्यार्थी र अभिभावकको अन्यलता चिर्दै शैक्षिक सुशासन कायम गरी पठन पाठनलाई प्रभावकारी बनाउन मन्त्रालयले एसईई को नतिजा चाँडै प्रकाशन भएकाले पठन पाठन पनि समयमै शुरू गर्न लागेको हो। कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि आरम्भ गर्दा विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि हुने साथै विद्यालय तहका सबै कक्षाको पठन पाठनमा एकरूपता कायम हुने गरी व्यवस्था गरिएको छ।
4: पौडी खेल्ने क्रममा फेवातालमा हराएका 27 वर्षीय रिवाज गुरूङ मृत अवस्थामा भेटिएका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 नम्बर गणकालिका कास्कीबाट खटिएको टोलीले आज गुरूङको शव फेला पारेको हो। सशस्त्र प्रहरीको गोताखोर टोलीले गैराती रातभर खोजी अभियान सञ्चालन गर्ने क्रममा आज बिहान गुरूङलाई अचेत अवस्थामा फेवातालबाट उद्धार गरेको थियो। गुरूङलाई तत्काल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको भए पनि चिकित्सक जाँचपछि मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
13: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुम्लेकतिर पो हिँडेको हौ म त।
13: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
15: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
14: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
15: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
14: सम्पर्क नम्बर 9860946000
15: र 9819326775।
3: ब्रेकपछि कान्तिपुर डायरीमा भयो आर्थिक प्रसंग।
16: आर्थिक समाचारको साथमा
17: गर्मीमा नयाँ ट्रेन्ड, रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स, चिसो हरेस।
3: शेयर कारोबार मापक नेप्से परिसूचक 12.3 अंकले घटेको छ। 0.44% गिरावटपछि 2742.11 अंकमा कायम भएको छ। कारोबारमा आएका मध्ये 72 कम्पनीको शेयर मूल्य बढ़्यो, 188 कम्पनीको मूल्य घट्यो भने 9 कम्पनीको मूल्य स्थिर रहेको छ। सामूहिक लगानी कोषको 0.03 अंकले शेयर मूल्य बढ़्यो भने व्यापार उपसमूह स्थिर रह्यो। होटल तथा पर्यटन 68.33, निर्जीवन बीमा 46.14, जलविद्युतको 26.65 अंकले मूल्य घटेको छ। आज भएका 44744 पटकको शेयर कारोबारमा 89,55,545 किता शेयर किनबेच भएका छन्। ती किनबेचमा 3,89,84,00,00 रूपियाँको कारोबार भएको छ।
18: दैनिक रु 197मा ₹50,00,000 बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। भारतका विभिन्न भागमा अत्याधिक गर्मी बढ़ेसँगै दिउँसो सड़क र बजार सुनसान हुन थालेका छन्। चर्को तापक्रमबाट बस्न केही किसानहरूले रातीको समयमा खेतीपातीको काम गर्न थालेका छन्। भारतको मौसम विभागले राजधानी नयाँ दिल्लीमा अधिकतम तापक्रम 45 डिग्री सेल्सियस पुग्ने अनुमान गरेको छ। अत्याधिक गर्मीका कारण मानिसलाई राहत दिन स्थानीय प्रशासनले अस्थायी कूलिङ जोन सञ्चालनमा ल्याएको छ। मौसम विभागका अनुसार उत्तर भारतका धेरै क्षेत्रमा आगामी केही दिनसम्म गर्मीको लहर जारी रहने सम्भावना छ। तापक्रम सामान्य भन्दा धेरै माथि रहने भएकाले नागरिकलाई अत्याधिक गर्मी हुने समयमा घरभित्रै बस्न र गर्मीजन्य रोगबाट बस्न सावधानी अपनाउन आग्रह गरिएको छ। भारतमा समथर भूभागमा तापक्रम 40 डिग्री सेल्सियस वा त्यसभन्दा बढ़ी पुगेमा तथा पहाड़ी क्षेत्रमा 30 डिग्री सेल्सियस वा सोभन्दा माथि पुगेमा हिट वेभ घोषणा गर्ने गरिएको छ। अत्याधिक गर्मीका कारण उत्तर भारतका धेरै राज्यको दैनिक जनजीवन प्रभावित भएको छ। भारतकै सबैभन्दा बढ़ी जनसंख्या भएको उत्तर प्रदेश राज्यका केही क्षेत्रमा दिउँसो सड़क र बजार बन्द जस्तै भएका छन्। मानिसहरू घरभित्रै बस्न थालेपछि व्यापारीहरूले बिहानै काम सक्ने व्यवस्था गरेका छन्। गर्मीका कारण विद्यालय संचालनमा समेत असर परेको छ।
3: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
16: खेलकुद समाचारको साथमा
19: एलजी लाइट्स गुड।
3: आगामी सोमबारबाट भारतमा हुने सात महिला च्याम्पियनशीप फुटबल खेल्न जाने नेपाली राष्ट्रिय टोलीको विदाई गरिएको छ। आज एक कार्यक्रमका बीच शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले महिला टोलीको विदाई गरेका हुन्। मन्त्री पोखरेलले नेपाली टोलीले प्रतियोगिता जितेर आउने विश्वास व्यक्त गरेका छन्। छ टोली सहभागी च्याम्पियनशीपको समूह एमा नेपाल, श्रीलंका र भूटान तथा समूह बीमा आयोजक भारत, बंगलादेश र मालदिव छन्। नेपालले आफ्नो पहिलो खेल जेठ 11 भूटान विरूद्ध खेल्दा दोस्रो खेल श्रीलंकासँग जेठ 17 खेल्नेछ। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल जेठ 23 हुनेछ।
4: र अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा जेठ 14-17 गतेसम्म 42 राष्ट्रिय टेबल टेनिस प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता काठमाण्डौ स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र लैनचौरमा हुने महासचिव कुबेर प्रकाश सिंहले जानकारी दिए। राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि सातै प्रदेश तथा तीन विभागीय टोली सहभागी हुनेछन्। प्रतियोगितामा पुरूष र महिलातर्फ गरी 11 विधामा प्रतिस्पर्धा हुने संघले जनाएको छ।
3: हवस् यसरी कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन यही नै सकिन्छन्। भोलि बिहान 6 बजे नियमित बुलेटिनका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मी सहित दीपशिखा र नवीन बिदा हुन्छौ। नमस्कार।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिन जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रो खाँदबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादरी 1 प्रगति टोल, खादरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50 770 029 563 40 र 98007001555। यहाँ डिएफएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
2: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईबीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 औं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
3: असार पहिलो हप्तादेखि।
2: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 026522033, 026523619 र 98521612।
4: खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू: 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: हिरो एक्सचेन्ज एन्ड इभोल्भ, नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
6: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्भ अफर। फ्री एक्सेसरीज अन्तर्गत हेलमेट र 1,00,000 सम्म स्क्राच कुपन।
5: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
1: स्थान खाबर हिल्स चाँदनी चोक शङ्खुवा सभा। मिति 2083 जेठ 6 गतेदेखि 11 गते सम्म। प्रोप्राइटर किरण दास। सम्पर्क स्वस्तिक मोटर एन्ड वर्कसप, मोबाइल नम्बर 9852551786 र 9871006786।
7: ए दाई, ए दाई, पक्नुहोस् त पक्नुहोस्। के गर्नु भएको?
8: देख्नु भएन, औषधि हालेको।
7: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: हस् नानी, मैले बुझेँ।

0: कार्यालय सङ्खुवा सभा
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: खुशीको खबर। तपाई हाम्रै बजार खाँदबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: जवाब दिनुपर्ने
2: 5-6 प्रश्न हामी सोध्न चाहन्छौ, ती प्रश्नहरूको उत्तर जनतालाई चाहिँ दिनुपर्ने बाध्यता उहाँहरूको कर्तव्य हो त्यो।
1: सगरमाथामा ऐतिहासिक आरोहण, एकै दिन 270 आरोही शिखरमा, बाँदर नियन्त्रणका लागि अनुसन्धान र बजेटको माग, आगामी आर्थिक वर्षको बजेट 20.5 खर्ब आसपासमा हुनुपर्ने सुझाव।
3: अहिलेको भन्न पुँजीगत खर्च नभएको परिस्थितिमा र इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौं।
1: कोशी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, पर्यटन, कृषि र सुशासनमा जोड, लुम्बिनीको बजेटमा उत्पादन र रोजगारमुखी अभियान, डिजिटल शासनमा जोड़ दिइने, भिजिट भिसा विकृति नियन्त्रण भएको सरकारको दावी
4: भनेका छौं, यो ट्रेकिङ परमिट लगायतका कुराहरू हामीले पूर्णतया अनलाइन गरेका छौं।
1: र होर्मुजबाट फेरि तेल ढुवानी शुरू भएको छ।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: वर्तमान समयमा भू राजनैतिक अवस्था अत्यन्त जटिल र अस्थिर रहेको छ। विश्वका विभिन्न स्थानमा भइरहेको युद्ध र शक्ति राष्ट्रहरू बीचको खिचातानीको असर नेपालमा पनि प्रत्यक्ष पर्छ। यस्तो अवस्थामा सरकारले कुनै पनि निर्णय लिँदा छिमेकी राष्ट्रसँगको सम्बन्ध र क्षेत्रीय सन्तुलनलाई ध्यान दिनुपर्ने देखिन्छ।
6: विपक्षी दलहरू रुस्टम घेराउका बीच प्रतिनिधि सभाबाट 3 विधेयक बहुमतले स्वीकृत भएको छ। सभामुख डोलप्रसाद अर्यालले विपक्षीको अवरोधपछि 3 विधेयक अगाडि बढ़ाउनु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस सहित विपक्षी दलले संसदमा अवरोध गरेका थिए। अवरोधका बीच सदनमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बहुमतले स्वीकृत भएको छ।
7: अब म प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णय प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
6: प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढ़ाएपछि विपक्षी दलका नेताले त्यसको विरोध गरेका छन्। बैठकको शुरूमै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सदनमा उठेका प्रश्नको जवाब नदिनु भन्नु प्रधानमन्त्रीले संसदीय मर्यादा पालना नगरेको बताउनुभयो। उहाँले संसद नियमावलीमा भएको व्यवस्था नै मान्दिन भन्न नमिल्ने भन्दै सदनको ध्यानाकर्षण गराएको छ।
2: जनताप्रति सरकार जवाफदेही हुनै पर्छ, बन्नै पर्छ, किनभने जनताकै तपाईँको छ नि के अरे भोट लिएर हामी यहाँ आएका छौँ। जनताको प्रश्न राख्ने सदन हो यो, जनताको प्रश्नहरू सोधिने सदन हो। त्यो सदनमा सरकार नआउनु, सरकारको प्रतिनिधि नआउनु, यसले के जनाउँछ सभामुख महोदय? त्यसो भएको कारणले गर्दाखेरि यहाँले कडा तरिकाले रूलिङ गरेर सरकारको पक्षका मानिसहरूलाई पनि लिएर, मन्त्रीजीहरूलाई पनि लिएर चाहिँ यहाँनिर प्रश्नोत्तर गर्ने 5-6 प्रश्न हामी सोध्न चाहन्छौ, ती प्रश्नहरूको उत्तर जनतालाई चाहिँ दिनुपर्ने बाध्यता उहाँहरूको कर्तव्य हो त्यो।
6: आज बसेको प्रतिनिधि सभाको बैठकमा बाँदर आतंकको विषयलाई लिएर रोचक बहस बनेको छ। बाँदर आतंकले किसानलाई हैरानी दिएको भन्दै केही सांसदले सरकारले समाधानको बाटो खोज्नुपर्ने धारणा राखेका छन्। स्वतन्त्र सांसद महावीर पुनले बाँदर धपाउने प्रभावकारी प्रविधि संचारमै विकास नभएको उल्लेख गर्दै अनुसन्धानका लागि बजेट छुट्याउनु पर्ने बताउनुभयो। तर बाँदर समस्याबारे बोल्दा केही सांसद हाँसेपछि राप्रपाकी सांसद खुशबु ओलीले नियममा आपत्ति जनाउनुभयो। वहाँले बाँदर आतंकका कारण किसान घरबार छोड्न बाध्य भएको अवस्था रहेको बताउँदै संसद गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो। अर्को बैठक मंगलबार अर्थात जेठ 12 गते 11 बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। पूर्व अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटको आकार 20.5 खर्ब हाराहारी हुनुपर्ने बताएका छन्। आज अर्थमन्त्री डाक्टर सोरिङ बाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि 8 जना पूर्व अर्थमन्त्रीहरूसँग गर्नुभएको छलफलमा उहाँहरूले खुद्रे आयोजनामा पूर्व तयारी बिना बजेट नराख्न सुझाव दिएका छन्। यस्तै निजी क्षेत्रलाई विद्युत व्यापारमा खुला गर्न, राजस्व वृद्धिमा सीमितता राख्न र राष्ट्रिय गौरवका आयोजनामा मनपरी रोक्न सुझाव दिएका छन् भने आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न समेत सुझाव दिएको छ। बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, वर्षमानपुन युवराज खतिवड़ा, डाक्टर शंकर कोइराला, सुरेन्द्र पाण्डे, डाक्टर प्रकाश चन्द्र लोहनी, रामेश्वर रिजाल र डाक्टर प्रकाश रण महतको सहभागिता रहेको थियो। बैठकमा भएका छलफलबारे सीआईएमसँग कुरा गर्दै पूर्व अर्थमन्त्री पाण्डेले भन्नुभयो,
8: साना झिना मसिना आयोजनालाई कार्यक्रममा समावेश गर्ने तिर नजानुहोस्, त्यसले उपलब्धि दिँदैन आदि कुराहरू चाहिँ हामीले सल्लाह दियौं। मैले पनि अरू केही साथीहरूले पनि त्यस खालको सल्लाह दियौं। तपाईँहरू एउटा चान्सेस छ कि तपाईँको सरकार सांसदहरूको त्यति ठुलो दबाव त हुँदैन। अहिले तपाईँहरूले अब यो हुन्छ नि कतिपय बेलामा तोड्न नसकेका खर्चको सीमालाई घटाउँ भन्दा भन्दै पनि तोड्न नसकेका पक्षहरूलाई तोडेर जान सक्ने तपाईँहरूसँग राम्रो चान्स छ यसपालि, त्यसलाई राम्ररी प्रयोग गर्नुहोस्। व्यवसायहरू आतंकित हुनेर क्यापिटल फ्लाइट भयो भनेदेखि त्यसले हाम्रो इकोनोमीलाई धक्का दिन्छ। योतर्फ ध्यान दिएर बजेट बनाउँदाखेरिमा अहिलेको भन्न पुँजीगत खर्च नभएको परिस्थितिमा र इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौं।
6: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन, कृषि, पर्यटन, पूर्वाधार, विकास र रोजगारी सृजनालाई मुख्य प्राथमिकतामा राखेको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीयता सुदृढीकरणका लागि अन्तरप्रदेश समन्वय र सहकार्य बढ़ाइने बताउनु भएको छ। सरकारले बढ़दो बसाइसराईलाई चुनौतीका रूपमा लिँदै हिमाली तथा पहाड़ी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारका अवसर विस्तार गर्ने नीति लिएको छ। नीति कार्यक्रममा कोशी प्रदेश भ्रमण वर्ष संचालन, विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पहल समेटिएको छ। कृषि क्षेत्रमा चिया, अलैची, कफी, दूधजन्य पदार्थ र जड़ीबुटी उत्पादन तथा निर्यात प्रवर्धन गरिने उहाँले बताउनुभयो।
9: स्रोतको दिगो व्यवस्थापन सुनिश्चित गर्न नीतिगत तथा संस्थागत सुधार गर्ने, भौगोलिक सन्तुलन, जनसंख्याको वितरण, लैंगिक समानता, गरीबी न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै स्रोतको सन्तुलित र परिणाममुखी परिचालन मार्फत बढ्दो बसाइसराईलाई न्यूनीकरण तथा दिगो बसोबास सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने।
6: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट उत्पादन वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ। आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रस्तुत गर्दै सीमित स्रोत बीच यथार्थपरक र परिणाममुखी बजेट ल्याइने बताउनुभयो। वहाँले चालू खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढ़ाइने, वित्तीय अनुशासन कायम गरिने र आयोजना छनौटलाई रणनीतिक महत्वका आधारमा अघि बढ़ाइने उल्लेख गर्नुभयो।
10: प्रदेशको सीमित आन्तरिक स्रोत, राजस्व प्राप्तिको वर्तमान अवस्था, वित्तीय तथा वित्तीय दायित्वलाई मध्यनजर गर्दै बजेटलाई यथार्थपरक, सन्तुलन र कार्यान्वयनयोग्य बनाइनेछ। चालू खर्चलाई आवश्यक सीमाभित्र राखी पूँजीगत खर्चको प्रभावकारिता अभिवृद्धि गरिनेछ। सार्वजनिक खर्चमा मितव्ययिता वित्तीय अनुशासन, पारदर्शिता तथा उत्तरदायित्व कायम गरिनेछ। लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाले निर्धारण गरेका सोच, लक्ष्य, रणनीति र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिनेछ।
6: अध्यागमन विभागले भिजिट भिसाको नाममा हुने विकृति, अनियमितता तथा मानव तस्करीसँग जोडिएका गतिविधि नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दावी गरेको छ। आज डिजिटल टाइम कार्ड शुभारम्भ कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीले पछिल्ला 8-10 महिनादेखि विभागलाई पुनसंरचना मिशनका रूपमा अघि बढ़ाएको बताउनुभयो। वहाँले भिजिट भिसाको दुरूपयोग, विभेदपूर्ण व्यवहार तथा अध्यागमन प्रक्रियामा हुने कमजोरी अन्त्य गर्न विभाग सक्रिय रहेको बताउनुभयो।
4: हाम्रा सेवाग्राहीहरूले चाहिँ आफूले एप्लाई गरेको जुनसुकै सेवा विभागमा एप्लाई गरेको, आफूले एप्लाई गरेको आफ्नो काम कहाँ पुगेको छ, त्यो कामको स्टाटस के छ भन्ने कुरा जहाँसुकै बसेर कसैले यहाँ आएर एप्लिकेसन गर्यो, अब चिया खान सिंहदरबारमा गयो भने मेरो एप्लिकेसन चाहिँ त्यतैतिर हुँदैछ भने पनि आफ्नो मोबाइलबाट मेरो काम सकियो कि, एप्लिकेसन कति देर लाग्दैछ, कहाँ पुग्यो भनेर हेरेर सकियो भनेपछि आउन पनि सक्ने भयो। त्यसले मानिसहरूको अरू अतिरिक्त समयको पनि बचाव हुने भयो भने हामीले पनि म्यानेजरियल पर्सपेक्टिभबाट कुन कर्मचारीले कति सेवा दियो, कसरी रोक्यो भन्ने कुरा सबै अडिट गर्न पनि सकिने भयो। तोकिएको टाइममा हुने एक्सपिरियन्स टाइप भनेका छौँ र यो ट्रेकिङ पर्मिट लगायतका कुराहरू हामीले पूर्णतया अनलाइन गरेका छौँ।
6: साझा खबरमा अब विदेशका खबर। पश्चिम एसियाको संवेदनशील समुद्री मार्ग स्ट्रेट अफ हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ। दुई महिना भन्दा बढ़ी समय खाडी क्षेत्रमा रोकिएका तीन ठूला सुपर ट्याङ्कर हर्मुज पार गर्दै बाहिरिएका छन्। ती जहाजमा करिब 60 लाख ब्यारेल कच्चा तेल रहेको अन्तर्राष्ट्रिय ढुवानी तथ्याङ्कले जनाएको छ। अब खेल खबर। मंगोलियाको उलान बतारमा भइएको प्रतियोगितामा प्रेम लिम्बु र आयेसा साकेले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जित्नु भएको छ। टेक्वान्डो खेलाड़ी दय प्रेम र आयसाले नवौं एसियाली पुम्से टेक्वान्डो च्याम्पियनशीपमा रजत पदक जित्न सफल हुनुभएको हो। प्रतियोगितामा प्रेम र आयसाले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जित्नु भएको हो।
1: लामो समयदेखि प्रतीक्षामा रहेको कमला ढल्केवर पथलैया सड़क विस्तार शुरू।
11: यतापट्टि महोत्तरी र भूमिस्तरलाईमा 6 पुलहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्नै पर्ने अवस्था छ, किनभने डाइभर्सन दिन त्यो ठाउँहरूमा जाडो छ।
1: सड़क विस्तारसँगै आशा र चुनौती सँगसँगै रिपोर्टसँगै संसदमा दलका प्रमुख सचेतकको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
13: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
14: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
15: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
13: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
16: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
14: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
16: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
14: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
15: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा अन्धानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सगरमाथाको शिखरमा एकै दिन 270 जना आरोहीले सफल आरोहण गरेका छन्। पर्वतारोहण संचालक संघका अनुसार यो सिजनमा एकै दिन 270 भन्दा बढ़ीले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। पर्वतीय पर्यटनको इतिहासमा एकै दिन ठूलो र ऐतिहासिक आरोहण भएको संघले जनाएको छ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 भन्दा धेरै आरोहीले अनुमति लिएका छन्। लामो समयदेखि प्रतीक्षामा रहेको पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केबर पथलैया सड़क पूर्वी खण्ड अहिले स्तर उन्नति हुँदैछ। सड़क विस्तारको काम शुरू भएसँगै यस क्षेत्रमा विकासको नयाँ आशा पलाएको छ। तर यात्रुहरूले भने अस्वस्थता महसुस गरिरहेका छन्।
17: पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केवर पतलैया सड़क पूर्वी खण्ड अन्तर्गत कमलादेखि बागमतीसम्म 74.75 किलोमिटर सड़क विस्तार भइरहेको छ। हालसम्म करिब 30% काम सकिएको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ।
11: यतापट्टि आर्थिक वर्ष सम्पन्न गर्नुपर्ने अवस्था छ, किनभने कलभर्ट सम्पन्न हुन्छ हाम्रो। यसपालि जम्मा जम्मी असारसम्म 29 जलको काम सम्पन्न हुन्छ।
17: अहिलेको 2 लेन सड़कलाई एसएलएली मापदण्ड अनुसार 4 लेन अर्थात 18 मिटर चौडाईमा विस्तार गर्ने सरकारको योजना छ। सड़कको बीचमा 4 मिटरको मेडियन राखेर व्यवस्थित बनाइनेछ। यो आयोजना विश्व ब्याङ्कको करिब 18.60 अर्ब रूपियाँ सहयोगमा निर्माण भइरहेको हो। कमला बडरी खण्ड भारतीय कम्पनी, बडरी फुलजोर र फुजोर बागमती खण्ड चिनिया र नेपाली कम्पनीको संयुक्त टोलीले निर्माण गरिरहेका छन्। निर्माण कम्पनीका प्रतिनिधि विश्वमित्र रिजालका अनुसार मूल्यवृद्धिले केही चुनौती भए पनि वर्षायाम अघि काम तीव्र गतिमा अघि बढ़ाइएको छ।
11: यदि आकाशमा मुनाइ भए पनि हामीले कलवर्डद्वारा कलवर्डहरूमा चाहिँ जुन डाइभर्सन सञ्चालन भएका कलवर्डहरू चाहिँ अहिले पनि हामी काम गरिरहेका छौँ।
17: विभिन्न स्थानहरूमा कलवर्ट निर्माण भइरहेको छ भने सवारी सञ्चालनका लागि अस्थायी डाइभर्सन बनाइएको छ। तर यही डाइभर्सन अहिले यात्रुका लागि समस्याको कारण बनेको छ। ठाउँ ठाउँमा जाम लाग्ने धुलो र हिलोले सवारी चलाउन गाह्रो हुने समस्या देखिएको छ। स्थानीय माधव प्रसाद खरेल कमला र बागमती नदीमा बन्ने अत्याधुनिक सिग्नेचर पुलको काम भने अझै शुरू भएको छैन। पुल निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको र छिट्टै काम शुरू गर्ने तयारी भइरहेको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ।
11: बागमतीको पुल बाहेक जुन 75 किलोमिटरको सड़क र सो अन्तर्गत पर्ने पुल र कलभर्टहरू जुन छ त्यो निर्माण काम भइरहेको छ। यसमा मूलत यो 4 लेनको डेडिकेटेड 4 लेन सड़क भन्छ बनाउनु पर्ने। डेडिकेटेड भन्ने बित्तिकै के हुन्छ, निर्माण रूपमा गाड़ी सञ्चालन हुने, यसमा चाहिँ बाधा अवरोध कम हुने हो। त्यस कारणले बाधा अवरोध कम गर्नले सहरी क्षेत्रमा तपाईँको सर्भिस लेन पनि छ, त्यहाँ 6 लेनको निर्माण हुन्छ।
17: आयोजनाको अनुसार बजार क्षेत्रमा सड़क अझ फराकिलो बनाइनेछ। वीरेन्द्र बजार, लालबन्दी, हरिहुन लगायतका स्थानमा 6 लेन सड़क, फ्लाइओभर र अण्डरग्राउण्ड निर्माण गरिनेछ। यो सड़क स्तरोन्नति परियोजना पूरा भएपछि यातायात सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। प्रकाश मैनाली, सीआईएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा प्रमुख सचेतकको भूमिका।
18: अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ संसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो।
1: औपचारिक भन्दा बढ़ी राजनैतिक विश्वासमा आधारित जिम्मेवारी संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
19: ग्लासिस टेक को वाईफाई 6 राउटर नाम एक हार्मन एक शक्तिशाली 4 एंटीना वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी और फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपी टिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
21: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर 1 निर्वाचित सांसद वासना थापा हुनुहुन्छ। हार्दिक स्वागत छ। व्यस्तता अलि बढी जस्तो देखिन्छ किनकि तपाईँसँग हामीले भेट्न नै अलि पहिलेदेखि खोजिराखेका थियौँ। अहिले अलि कम भयो कि कस्तो छ?
22: कम त भएको छैन, अझै अधिवेशन चलिरहेको छ।
21: संसदमै केन्द्रित हुनु परिरहेको छ कि अथवा पार्टी अथवा समिति? के छ त्यहाँ त्यस्तो तयारी गर्नुपर्ने बढी व्यस्त भइरहेको?
22: अब यो विकासी अधिवेशन शुरू भइरहेको छ हामीले। अब यो भनेको एक वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ, त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौँ।
21: अनि पार्टीले संसदमा लिएको लाइनको विषयमा त्यो बारेमा निरन्तर सांसदसँग पनि अथवा पार्टीको नेताहरूसँग पनि त्यो संवाद गरिराख्नुपर्ने, त्यसमा तपाईँ प्रमुख सचेतक पनि हुनुभयो, झन् व्यस्तता त्यसले पनि बढाएको होला।
22: हजुर, केही पार्टीहरूसँग पनि लिनु पर्यो, केही आफ्नै त्यहाँ भएको सांसदहरूसँग उहाँहरूको पनि लिनु पर्यो, सबैजना बसेर कसरी जाने भन्ने योजना बनाउनु पर्छ।
21: प्रमुख सचेतक भएपछि खास के गर्नु पर्दो रहेछ जिम्मेवारी सांसद बाहेक?
22: जिम्मेवारी त सबै सांसदलाई बराबरी नै हुन्छ, प्रमुख सचेतक मात्रले होइन, तर पनि अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो, त्यहाँ कति अहिले देखिया छ जो पनि जुरुक्क उठ्ने नियमावलीमा नटेकेर जे मनलाई त्यही बोल्ने त्यस्तोहरू चाहिँ भइरहेको छ। तर हाम्रो पार्टीमा चाहिँ नियमसम्मत नियमावलीमा टेकेर संविधानमा टेकेर अगाडि बढ्ने रुल एन्ड रेगुलेसनमा चाहिँ राख्नको लागि चाहिँ प्रमुख सचेतकको चाहिँ ठूलो भूमिका हुँदो रहेछ।
21: तपाईँले अघि कुरा उठाउनुभयो पछिल्लो समयमा संसदभित्रका गतिविधिहरू संसदभित्रै प्ले कार्ड लगेर देखाउने त्यस्तो खालको अलि नयाँ ढङ्गबाट, यसलाई चाहिँ तपाईँहरूको बुझाइ कस्तो हो? यो अस्वाभाविक स्वाभाविक यसलाई कसरी राख्नुहोस्?
22: अब यस्तो छ, नियमसम्म चाहिँ छैन, तर पनि सबै चिज त्यहाँ हजुरको नियमसम्मतै गइरहेको पनि छैन। त्यो भइसकेपछि एकपल्ट उहाँहरूले के भन्न खोज्नु भएको हो, के गर्न खोज्नु भएको हो भनेर उहाँहरूलाई संसदमा बोल्न दिन चाहिँ पर्ने थियो। तर भन्छन् हजुरको के त्यही दिन राख्नु नभएको, दिन पर्ने चाहिँ हो, कुरा राख्न पाउने ठाउँ हो नि त त्यो, राख्न दिन पर्ने चाहिँ हो, त्यहाँ नदिइरहनु भएको छ, त्यसमा चाहिँ हाम्रो पनि अब्जेक्सन छ।
21: हालसालैको कांग्रेसको बैठकले संसदमा रहेका प्रतिपक्ष दलसँग संवादको लागि अर्जुन चिङ्केसीलाई त्यो एउटा जिम्मेवारी दिएर सुनाउने गर्ने भन्ने पनि थियो, त्यो खालको संवाद चाहिँ के को लागि कहाँसम्म पुगिरहेको छ अहिले?
22: त्यो अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन, आवश्यक परेको खण्डमा भनेर एउटा हामीले टिम त बनाइराख्न पर्छ होइन, गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन। अब हिजो अस्तिकै देखिसक्नुभयो हजुरले त्यहाँ होइन, अब संविधानभन्दा ठूलो नियमावलीमा टेकेर कति डिसिजनहरू भइरहेछन्, हिजोको अभ्यासहरू देख्नुभयो, हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो संसदमा प्रधानमन्त्रीज्यूको, जुन त्यो त हजुरहरू पनि अनभिज्ञ हुनुहुन्न। अब यस्ता कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो।
21: विपक्षी दलसँगको संवाद चाहिँ कस्तो भइरहेछ त संसदमा? तपाईँहरूको एउटै अडान अथवा एउटै राम्रै भइरहेको छ कि अथवा
22: एउटै भन्नाले एउटै छैन, आफ्नो आफ्नो हिसाबले गरेका छौँ हामीले, त्यस्तो हुँदैन। हामीले कसैको एउटा पक्षमा होला, कोही पार्टीको कसैको अर्को भ्युज होला, सबैको भ्युज एउटै मिल्दैन, केही भ्युज मिल्छ होला कुनै काम गर्दाखेरि, केही भ्युज मिल्छ, केही त सरकारसँग पनि मिलेको छ, हामीले त्यसलाई प्रोत्साहन गरेरै हामी। अब हिजोको दिनमा उहाँहरूले नीति नियमहरू लिइराख्दाखेरि जुन किसिमको अहिले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ, त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेका छौँ, किनभने हजुरलाई थाहा छ गगन थापाले पहिला नै कितिगुरको डाँडामा बसेर आइटी कमाउँछ भन्ने कुरा त अहिले सत्य साबित भयो नि, उहाँहरूले राख्नु सत्य साबित भएको पनि छ, हुँदै पनि छ अरू पनि अनि यस्ता कुराहरूलाई हामीले समर्थन गर्दै गएका छौँ। जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामीले चाहिँ अब्जेक्सन गर्दै पनि गएका छौँ।
21: नेपाली कांग्रेस एक्लैर अरू प्रतिनिधि दलसँग पनि त्यसबारेमा चाहिँ तपाईँहरूको संवाद हुन्छ। अनि अहिले संसदमा अघि तपाईँले जसरी सांसद र केही राजनैतिक दलको उपस्थितिको विषयलाई लिएर कुरा गर्नुभयो, त्यो बाहेक अरू के विषय चाहिँ राम्रो भयो, के अझै सुधार्नुपर्छ जस्तो देखिराख्नु भएको छ अहिले?
22: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेका कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेको छु। हजुरको हाम्रो पार्टीको धारणा मात्रै नभएर व्यक्तिगत धारणा र एउटा सांसदले र एउटा देशको जनप्रतिनिधिले गर्नुपर्ने सुधार र सरकारले हेर्नुपर्ने कुरालाई चाहिँ मैले त्यहाँ प्रश्न पारि पनि सकेको छु। अब उहाँहरूले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञा पत्रसँग मिल्ने कुराहरू नै आएछ, त्यसले गर्दाखेरि मैले त्यहाँ धेरै कुराहरू उठाएन अस्ति
21: हजुर
22: सरकारले गरेको, किनभने हाम्रो प्रतिज्ञा पत्र मा मिल्ने कामहरू छ। सायद अर्थमन्त्री हिजोको दिनमा कंग्रेससँग अलिकति आबद्ध हुनुभएको भएर होला भ्युवर्स मिलेको छ, होइन त्यही एउटा फाटो छुट्टै छ, खुसी पनि लागेको छ, राम्रो पनि गर्दै सरकारले शुभकामना दिन चाहन्छ। र केही चिजहरूमा प्रष्ट नभएको जस्तो चिजहरू छ कि, जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेछ, त्यो निजी क्षेत्रको कुरा प्रष्ट भएको छैन। सहकारीको कुराहरू छ त्यहाँ, त्यो पनि प्रष्ट रूपमा छैन। महिलाहरूको आवाजहरू जस्तो जति आउन पर्ने हो महिलाहरूको सवालमा, त्यो कुराहरू त्यहाँ प्रष्ट रूपमा आइरहेको छैन। त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति पनि सदनबाट पनि भनिरहेको छु र म यही हजुरको मञ्चबाट पनि भइरहेको छु, यसलाई चाहिँ सरकारको विशेष ध्यान जाओस् भन्न चाहन्छु।
21: सभामुखसँग पनि तपाईँहरूको संवाद छलफल निरन्तर हुन्छ कि त्यही ज्यादा भेटिने मात्रै हो?
22: हाम्रो हुन्छ।
21: कसरी अगाडि बढ्ने अथवा तपाईँहरूको केही त्यस्तो सरकारको विशेषहरू सम्बोधन गर्नु पर्यो भने
22: त्यस्तो चाहिँ हुँदैन, तर कार्यविधि बनाउँदाखेरि हामी उहाँहरूसँग बस्ने मिलाउने कुराहरूमा चाहिँ हुन्छ। प्र्याक्टिकल रूपमा पनि जाउँ, सबै नियम कानुन कानुनमा मात्र नजाउँ भनेर मुखले भन्दा चाहिँ भनिराखेको छ होइन भन्नलाई चाहिँ, तर सरकारलाई सहज हुने चाहिँ प्र्याक्टिकल रूपमा गइन्छ। जब सरकारलाई सहज नहुँदाखेरि चाहिँ उहाँलाई नियमावलीमा टेकेर जानुपर्छ होइन। हिजोको अभ्यासमा अब अस्ति नै एउटा अभ्यास के हो भने प्रधानमन्त्रीले जवाफ दिनपर्ने ठाउँमा होइन हामीले त नियमावलीभन्दा माथि संविधानलाई राखेर हेरेका छौ नि त, तर उहाँले संविधानलाई भन्दा माथि नियमावलीलाई राखेर धारा 38 उसमा टेकेर जानुपर्छ भन्ने कुरा गर्नुभयो। अनि त्यहाँ चाहिँ हिजोको दिनदेखि अभ्यास भइरहेको चिजलाई चाहिँ पालना गर्न परेन होइन। फेरि त्यो 38 के पनि भनिएको छ भने यदि प्रधानमन्त्री विदेश गएको खण्डमा, यदि प्रधानमन्त्रीको मन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा, या त्यस्तै आपतकालीन कुनै घटना घटेको अवस्थामा प्रधानमन्त्री स्वयं आफू उपस्थित भएर जवाफ नदिए खण्डमा अर्को अर्को मन्त्रीलाई पठाउन सकिने छ भनेर लेखिएको पनि छ। फेरि जनताप्रति उत्तरदायित्व नभएको हो कि प्रधानमन्त्री, यो प्रधानमन्त्री आफैले ल्याएको पनि हो कि होइन, न बोल्नु भएको छ न हामीले देख्न पाएको छ भने आम नागरिकहरूमा एउटा प्रश्न चिन्ह उठ्या छ नि त।
1: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। विपक्षी दलहरू रोस्तम घेराउमा उत्रे पनि प्रतिनिधि सभाबाट 3 विधेयक बहुमतले स्वीकृत भएको छ। विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढ़ाएको भन्दै विरोध भएको छ। पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षको बजेटको आकार बढ़ाउन सुझाव दिएका छन्। कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन र कृषिलाई प्राथमिकता दिएको छ। अध्यागमन विभागले विविध विषयको नाममा हुने विकृति र मानव तस्करी रोकिएको बताएको छ। सगरमाथाको शिखरमा एकै दिन 270 जना आरोहीले सफल आरोहण गरेका छन् र पश्चिम एसियाको संवेदनशील सामुद्रिक मार्ग स्ट्रेट अफ हर्मुजको हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 8 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN उच्च गति भरपर्दो
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz
2: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको सृजनात्मक तथा अतिरिक्त क्रिया क्लब सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
3: असार पहिलो हप्तादेखि।
2: नोट एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 026522033 026523619 र 98521
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्खु सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामोमेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97-629-16-9-14 सिटी सेन्टर खादबारी नगरपालिका 1 भारत चोक संखुवा सभा।
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
6: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
7: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
9: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
10: नेपाल सरकार विज्ञापन हो।
11: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
12: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1. जग्गा धनी प्रमाण पूर्जा, 2. जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3. पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4. बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5. व्यवसाय दर्ता प्रमाणपत्र, 6. व्यक्तिगत संस्थागत पान नम्बर, 7. राष्ट्रिय परिचय पत्र नम्बर। नोट: सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका एक वडा कार्यालय।
13: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्कार वडाध्यक्षज्यू।
6: नमस्ते, नमस्ते। के भन्दाहरू भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि एक सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
8: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
9: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
9: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
13: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
14: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन्ड भीमकदाइली।
0: सम्पर्क 0249140084 र 98040045827।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
10: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: छटाल टेलरिङ सेन्टर, खाँदारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
10: डिजाइनर सुमन ठटाल, 98615-39444
9: र 0295901155।
11: More style, more design. Total Tellers.

0: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0935605080, 9852160580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा। हिमालय व्यवस्थापन समिति संगठन सम्बन्धी हिमालय मावि खाँदारीको अत्यन्त जरुरी सूचना। हिमालय मावि खाँदारीको विद्यालय व्यवस्थापन समितिको यमित 2083 जेट 4 गतिको निर्णय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्र अनुसार हिमालय मावि खाँदारीको विद्यालय व्यवस्थापन समितिको गठन यमित 2083 जेट 10 गति आइतबार गरिने भएकोले हाम्रा नानी बाबुहरूका सम्पूर्ण अभिभावकहरूमा बिहान 10 बजे विद्यालयमा उपस्थित भई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। सम्पूर्ण अभिभावकहरूलाई नानी बाबुहरूको हातमा पत्र पठाइसकेको हुँदा यदि प्राविधिक कारणले छुट भएको भए वा पत्र प्राप्त नभएको भए यसै ठेगानालाई आधार मानि उपस्थित भइदिनु हुन पुनः अनुरोध गर्दछौ। मिति यमित 2083 जेठ 10 गति आइतबार, स्थान हिमालय माध्यमिक विद्यालय खाँदारीको प्राङ्गण, समय बिहान 11 बजे, प्रधानाध्यापक तारा बहादुर बुढाथोकी। हिमालय व्यवस्थापन समिति संगठन, हिमालय मावि खाँदारी, सङ्खुवा सभा।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा संसदमा प्रधानमन्त्रीको खोजी, विपक्षीको अवरोधका माझ सभामुखद्वारा प्रक्रिया चालू,
1: संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु, धन्यवाद।
0: के अब विपक्षीहरूले यही विषयमा अवरोध जारी राख्ला?
2: हाम्रो विरोध गर्ने कुनै पनि संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने चाहँदैन।
0: अनि हिरासतमा दुर्व्यवहार खेपेका गाजा अभियान कर्मीहरूलाई गिज्याएका इजरायली मन्त्रीको चौतर्फी निन्दा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विद्रोहीहरूको नियन्त्रणमा रहेको पूर्वी कंगोको साउथ किबु प्रान्तमा पहिलो इबोला संक्रमण पुष्टि भएको छ। M23 सशस्त्र समूहका प्रवक्ताले प्रान्तीय राजधानी बुकाबुमा संक्रमण देखिएको बताएका छन्। परीक्षणको नतिजा आउनु अघि नै संक्रमित 28 वर्षका व्यक्तिको मृत्यु भएको थियो। उक्त क्षेत्रमा आपतकालीन सहायताका लागि जान असुरक्षित हुने र सशस्त्र विद्रोही समूह आफैले संक्रमण नियन्त्रणमा लिन नसक्ने चिन्ता व्यक्त भएका छन्। अधिकारीहरूका अनुसार हालसम्म 159 जना भन्दा धेरैको मृत्यु भएको छ भने संक्रमित हुनेहरूको संख्या 600 नागेको छ। नैरोबीबाट बीबीसी संवाददाता रिचर्ड कागो भन्छन्, नयाँ संक्रमण पुष्टि भएसँगै इबोलाको प्रकोप केन्द्रबिन्दु इतोरी प्रान्तभन्दा टाढासम्म पनि फैलिरहेको चिन्ता बढ़ाएको छ। हिरासतमा रहेका प्यालेस्टाइन पक्षधर अभियान कर्मीहरूलाई दुर्व्यवहार गरिएको, तनावपूर्ण अवस्थामा राखिएको र मन्त्री पुगेर गिज्याएको भिडियोका कारण इजरायलका राष्ट्रिय सुरक्षा मन्त्रीप्रति 20 भन्दा धेरै देशले निन्दा गरेका छन्। मन्त्री इतमार बेन गभीरले आफै उक्त भिडियो पोस्ट गरेका थिए। इटलीले मानवाधिकार उल्लंघन गरेको भन्दै ती मन्त्रीमाथि प्रतिबन्ध लगाउन युरोपेली संघसँग माग गरेको छ। इरान र अमेरिका बीचको शान्ति वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानका सेना प्रमुख आज तेहरान पुग्न लागेको विवरण आएका छन्। इरानी सरकारी संचार माध्यमहरूले असीम मुनिरले इरानका उच्च अधिकारीहरूसँग वार्ता र परामर्श अघि बढ़ाउने उल्लेख गरेको छ। पाकिस्तानी आन्तरिक मामिला मन्त्री मार्फत हिजो प्राप्त भएको पछिल्लो अमेरिकी प्रस्ताव अध्ययन भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा सहमतिका लागि आफूले अझै केही दिन इरानलाई पर्खने बताएका छन्। हिजो 270 जना भन्दा धेरै सगरमाथाको चुचुरोमा पुग्दा एकै दिनमा सबैभन्दा धेरै मानिसले विश्वको सर्वोच्च शिखर आरोहण गरेको नयाँ कीर्तिमान बनेको छ। यसअघि नेपालतर्फबाट 223 जनाले आरोहण गरेको अभिलेख छ। सगरमाथा आधार शिविर स्थित पर्यटन विभागको सम्पर्क कार्यालयका अनुसार यो वर्षको वसन्त ऋतुको आरोहण याम शुरू भए ता हालसम्म 600 जनाले सगरमाथाको सफल आरोहण गरिसकेका छन् र भारतमा व्यङ्ग्यात्मक रूपमा थालनी भएको कक्रोच जनता पार्टीले इन्स्टाग्राममा 1,47,00,000 फलोअर बटुलेको छ। भारतका प्रधान न्यायाधीश सूर्यकान्तले पत्रकारिता र अभियानमा लागेका बेरोजगार युवाहरूलाई साङ्ला र परजीवीसँग तुलना गरेको आरोपपछि व्यङ्ग्यका लागि अनलाइनमा यो पार्टी बनाइएको थियो। सूर्यकान्तले पछि आफूले नक्कली डिग्रीधारीलाई मात्रै भन्न खोजेको प्रष्टीकरण दिएका थिए। चर्चामा रहेको यो पार्टीमा आबद्ध हुन अल्छी, बेरोजगार र इन्टरनेटको कुलतमा फँसेको हुनुपर्ने भनिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रश्नोत्तरमा भाग लिनुपर्ने भन्दै आज विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्। प्रधानमन्त्री नियुक्त भएदेखि नै प्रतिनिधि सभालाई सम्बोधन नगरेको भनेर विपक्षी सांसदहरूले प्रधानमन्त्रीको निरन्तर आलोचना गरिरहेका छन्। सत्तापक्षले चाहिँ नियमानुसार प्रधानमन्त्रीले जिम्मेवारी दिएको मन्त्रीले उनको तर्फबाट बोलिरहेको भनेका छन्। अवरूद्ध बैठक केही बेर स्थगन गरेर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई भेटे पश्चात बसेको बैठकमा विपक्षीहरूले नाराबाजी र वेल घेराउ गरेका थिए। एक रिपोर्ट।
4: माननीय मन्त्रीज्यू अगाडि बढ्नुहोस्।
1: सामान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु, धन्यवाद।
0: K केही बेर स्थगन भएपछि बसेको बैठकमा सभामुख अर्यालले विपक्षीहरूको घेराउ तथा नाराबाजीका बीच विधेयकका प्रक्रिया सम्बन्धी कार्यवाही अगाडि बढ़ाएका थिए। यही दिन यता नियमित जस्तो देखिएको दृश्य आज पनि प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै दोहोरियो। शुरूमै श्रम संस्कृति पार्टीका प्रमुख हर्क साम्पाङले प्रधानमन्त्रीसँग आफूले केही सोध्न चाहेको भन्दै उनको उपस्थितिको माग गरे।
5: म प्रश्न गर्न चाहन्छु हाम्रो प्रधानमन्त्रीज्यूलाई, सभामुखज्यू मार्फत म प्रश्न गर्न चाहन्छु, उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन? यो देशमा पार्लियामेन्ट छ कि छैन? हामी सबैजनाले लोकतन्त्र, यो संसदको गरिमालाई हामीले जोगाइराख्नुपर्छ कि पर्दैन, कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन? यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो।
0: नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले त प्रधानमन्त्रीको संसदप्रति अपनत्वमाथि नै प्रश्न उठेको बताए।
6: उहाँ स्वयं आफू यो संसदको अङ्ग हो कि होइन सभामुखजी, मैले चाहिँ थाहा पाएको छैन। उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको नै अभिन्न अङ्ग हो, त्यतातर्फ पनि म ध्यान आकर्षण गर्न चाहन्छु।
0: उनीहरूले उठाएको विषयमा त्यसपछि लगभग सबै विपक्षी दलका सांसदहरूले समर्थन मात्र जनाएनन्। आजको संसदको कार्यसूचीमा रहेको प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्रीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न लाग्दा उभिएरै विरोध प्रकट गरे। प्रतिनिधि सभाको विद्यमान नियमावली अनुसार प्रधानमन्त्रीले अनिवार्य रूपमा प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिन संसद आउनुपर्ने नेकपा एमालेका सांसद ऐन महरले बताए।
7: प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको 7 गते भित्रको कुनै एक दिनको बैठकको पहिलो 1 घण्टा निर्धारण गर्नेछ, अनिवार्य विषय हो। त्यसैले आज चेत महिनाको 7 गते भइसक्यो, शून्य समय पनि सक्यो, आकस्मिक समय पनि सक्यो, विशेष समय पनि सक्यो, प्रधानमन्त्रीज्यूको अत्तपत्तो भएन।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले सत्तापक्षका सांसदको सुनवाईका निम्ति पनि प्रधानमन्त्री उपस्थित हुन जरूरी रहेको बताइन्।
8: सदनमा प्रश्न उत्तर कार्यक्रममा प्रश्न 15 जनाले सोध्न पाइन्छ प्रधानमन्त्रीज्यूलाई महिनाको एकपटक। त्यो 15 जना प्रतिपक्ष मात्रै होइन, सत्तापक्षको प्रश्नहरू पनि हुन सक्छ। सदन छल्दै गर्दा प्रतिपक्षलाई मात्रै छलेको होइन, उहाँले सत्तापक्षका प्रश्नलाई र सरकारको विषयलाई पनि छलेको हो।
0: तर सत्तापक्षका सांसद अशोक चौधरीले प्रधानमन्त्रीका तर्फबाट जवाफ दिन अरू मन्त्री खटाइएको औल्याए।
9: सामान्य प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामला मन्त्रीज्यूलाई जिम्मेवार तोकेर पठाइसकेको छ। हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50 को 4 पनि उल्लेख गरेको छ।
0: आजै सभामुख अर्यालले प्रधानमन्त्रीलाई भेटेपछि प्रतिनिधि सभाका दलहरूका प्रमुख सचेतक तथा सचेतकहरूसँग त्यसबारे कुराकानी गरेका थिए। यसै सिलसिलामा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरलाई हामीले सम्पर्क गरी प्रधानमन्त्रीले के जवाफ दिएको भनेर सभामुखले तपाईँहरूलाई जानकारी दिए भनेर सोधेका छौं।
2: उहाँको खास सभामुखजीको खास जवाफ थिएन त्यसमा। उहाँको प्रधानमन्त्री मेरो भेटघाट भयो, मैले उहाँको सबै गतिविधिहरू यहाँका विषयमा यहाँका बारेमा उहाँलाई जानकारी गराए र तर म जुन आउँछु भनेर भन्नुभयो, तर कहिले आउने विषयमा त्यो पनि कस्तो भन्नुभयो, छिटै आउनु मात्र भन्नुभयो। अनि हामीले भन्यौँ कि 5 वर्षमा छिटो आउने भन्ने त्यसो होइन होला, अर्को सभा नियम अनुसार सदन चल्दैको बेला महिनाको पहिलो हप्ता आउनुपर्छ भन्ने होइन, यो नियमावली अनुसार जानुपर्ने होला। त्यसरी एक दिन आउँछु एक छुट्टी आउँछु भन्ने कुराले कहाँ हुन्छ, कहिले आउने, के गर्ने? आज बरू चाहिँ त्यो उहाँको प्रश्नोत्तरको समय राखेर जाउँ, प्रश्नोत्तरको लागि प्रश्नहरू पनि लिने कुरा हुन्छ, त्यो पनि गरौँ भनेको सभामुखी यसमा मन लिनु पऱ्यो। उहाँ कन्फिडेन्स हुनु हुन्थेन हातमा लाग्छ, प्रधानमन्त्री उहाँलाई त्यति चाहिँ सकारात्मक जवाब दिएन जस्तो लाग्छ मलाई।
10: अब जुन डाक्नु भएको छ मंगलबार अर्को बैठक होइन, त्यो बैठकमा नि तपाईँहरूले चाहिँ विरोध यसै गरी गर्नुहुन्छ? आज
2: हाम्रो विरोध गर्ने कुनै पनि रहर होइन, हामी संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने चाहँदैन। हामी संसद सुधार होस्, जनताका आवाजहरू, जनताका समस्याहरू त्यहाँ बुलन्द हुन्, सरकारलाई जवाब दिए गरौँ, संविधान र लोकतन्त्रलाई चाहिँ कायम कार्यान्वयन गरौँ, जनताका पनि समस्याहरूलाई चाहिँ समाधान गर्न जाउँ, त्यसका लागि संसद निर्णय हुन जरुरी छ भन्ने कुरामा हामी सचेत छौँ र यसप्रति हामी हुन जिम्मेवार पनि छौँ।
10: अब सत्तापक्षहरूको चाहिँ भनाइ के छ भने प्रधानमन्त्रीको तर्फबाट जिम्मेवार मन्त्रीहरूलाई जवाफ दिन खटाइएकै छ, यो हुँदाखेरि प्रधानमन्त्री आए पनि नआए पनि त्यति फरक पर्दैन भन्ने उहाँको जिकिर छ। लगातार यही विषयमा तपाईँहरू अल्झिरहँदाखेरि समय खेर फाले जस्तो होला नि त। फेरि
2: कार्यक्रम समयमा प्रधानमन्त्री उपस्थित हुनुपर्छ भन्यो, उहाँले प्रतिसभा नियमावलीको दुहाइदिनु भयो। प्रतिसभा नियमावलीको अफिसले प्रधानमन्त्रीको चाहिँ अर्को वारिस त अर्को मन्त्री पनि हुन्छ, नियमावलीको तयार यो नियमावली अनुसार यसो गरेको हुन्छ। यद्यपि संसारमा कोही पनि मित्रमा कार्यक्रमको जवाब दिन प्रधानमन्त्री बहादुर मन्त्री आएको छैन, अहिलेसम्म नेपालमा पनि अरू आएको छैन। मनमोहनले भन्नु छ, सुप्रिमले भन्नु छ, जिल्ला प्रसाद कोइरालाले हस्पिटलको बेलबाट भए पनि उहाँले पनि जवाब दिनुभएको छ। अहिलेसम्म कुनै पनि सरकारले कुनै पनि प्रधानमन्त्री मित्र कार्यक्रममा प्रधानमन्त्री चाहिँ जवाब दिन पठाएको छैन, तर उहाँले त्यो नियमावलीको दुहाइदिनु भयो, मन्त्रीले दिन पाएको छ भन्नुभयो। अनि आज त्यही नियमावलीको 56 चाहिँ यो थियो, प्रधानमन्त्री प्रत्येक महिना संसद चलेको चाहिँ बेलामा प्रत्येक महिनाको पहिलो हप्ताभित्र प्रधानमन्त्री अनिवार्य जवाब दिनुपर्ने व्यवस्था गरेको थियो, अनि त्यो चाहिँ कार्यान्वयन गर्नु पर्दैन। आज आउनु पनि आज जेठ 7 गते पहिलो हप्ताको अन्तिम दिन हो. आजसम्म पनि आज पनि थिएन. हामीले शून्य समय विशेष समय आर्थिक समय चाहिँ हुँदैन. अझै पनि प्रधानमन्त्रीको प्रश्न तर प्रधानमन्त्री आउनुहुन्छ भन्ने हामीलाई अपेक्षा थियो.
0: उनी थिए एमालेका प्रमुख सचेतक ऐन बहादुर महर. अब एउटा अन्तर्राष्ट्रिय प्रसंग. प्यालेस्टाइन समर्थक गाजा अभियान कर्मीहरूलाई गरिएको व्यवहारलाई लिएर इजरायलले अन्तर्राष्ट्रिय निन्दाको सामना गरिरहेको छ. इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन गभीरले हात पछाडि ब्लगेर बाँधिएको अवस्थामा देखिएका अभियान कर्मीहरूलाई गिज्याएको भिडियो सार्वजनिक भएपछि कैयौं देशले आक्रोश जनाएका छन्. बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट.
3: इजरायलका कट्टरपन्थी मन्त्रीको व्यवहारप्रति अमेरिका, युके, फ्रान्स, इटली र क्यानाडा सहितका देशहरूले रोष व्यक्त गरेका छन्. इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि उक्त कार्य इजरायली मान्यता अनुरूप नभएको भन्दै आलोचना गरेका छन्. इजरायलले हिरासतमा लिएका अभियान कर्मीमाथि शारीरिक दुर्व्यवहार गरिएको र गम्भीर चोटपटक लागेको उक्त समूहका प्रतिनिधिले बताएका छन्. इजरायली अधिकारीहरूले आरोपबारे कुनै प्रतिक्रिया जनाएका छैनन्. अस्ट्रेलिया, इटली, फ्रान्स, द नेदरल्याण्ड्स, बेल्जियम र स्पेन सहितका कैयौं देशहरूले आफ्नो देशमा रहेका इजरायली राजदूतलाई बोलाएर बेन गभीरका कार्यको निन्दा गरेका छन्।
0: अब अन्त्यमा देशभित्रकै एउटा प्रसंग. पोखरामा पहिलो पटक अटिजम भएका बालबालिकाका लागि लक्षित गरेर सामुदायिक विद्यालयमा अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको छ. यसअघि अटिजम भएका बालबालिकाका लागि निजी क्षेत्रले केयर सेन्टर र कक्षा सञ्चालन गरे पनि सामुदायिक विद्यालयमा पहिलो पटक अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको पोखरा महानगरपालिकाका अधिकारीले बताएका छन्। अटिजम भएका बालबालिकाका शिक्षाका निम्ति उचित व्यवस्था नभएका हुँदा सरकारले हालै एक निर्णय गर्दै सातै प्रदेशमा अटिजम भएका बालबालिकाका निम्ति नमूना विद्यालय स्थापना गर्ने जनाएको थियो. पोखराबाट कृष्णमणि बरालले पठाएको रिपोर्ट सुनौ.
11: पोखरा पालिकेचोकी राधा मल्लका जुम्ल्या छोरी र छोरा छन्. सामान्य रहेकी छोरी नियमित विद्यालयमा जाने गर्दछिन्. अटिजम भएका छोरालाई स्कूलहरूले निगालिदिएपछि स्कूल फेरिरहनु पर्ने बाध्यता रहँदै आएकोमा पोखराको जानकी माविमा गत भदौदेखि अटिजम स्रोत केन्द्र सञ्चालन भएर कक्षा शुरू भएपछि सहज भएको राधा बताउँछिन्.
12: नबोल्ने बच्चालाई डेकेरहरू जति नै छ होइन, बोल्ने बच्चा लेख्ने बच्चालाई चाहिँ नर्मल स्कूलले चाहिँ नसक्ने भयो. सरहरूले सहयोग गर्नुहुन्छ, प्यारेन्ट्सहरूले यस्तो बच्चा ल्याएको भन्नुहुन्छ. प्यारेन्ट्सहरूले सहयोग गर्नुहुन्छ, हाम्रो यत्रो लगानी गरेको डुब्छ भन्नुहुन्छ. कि मेरो त चारवटा पाँचवटा स्कुल फेरिसक्यो. अहिले चाहिँ अब यहाँ थाहा पाएर ल्याउँदैछु. यहाँ त अब सुरुवात हो है, अब उहाँले गर्दै हुनुहुन्छ.
11: विद्यालयमा कसरी पढाइ सुरु भएको छ त जानकी अटिजम सेन्टर पोखराका इन्चार्ज कमल प्रसाद आचार्य.
13: अटिजम भएको विद्यार्थीहरूलाई मात्रै हामीले भर्ना लिन्छौँ. सुरुवाती चरणमा भएको हुनाले हामीले सबै कुरा व्यवस्थापन गर्न गरिरहेका छैनौँ. तालिमको अवधिमै छौँ र यसमा चाहिँ अब दुई चारजना प्यारेन्ट्स र अनि त्यसपछि शिक्षकहरू ट्रेनर हुनुहुन्छ, उहाँहरूको सहायताले हामी क्लास चलाइरहेका छौँ.
11: अटिजम कस्तो समस्या हो, अटिजम भएको कसरी थाहा पाउने त? पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बाल रोग विशेषज्ञ प्रोफेसर डाक्टर रामचन्द्र बास्तोला.
14: अटिजम हाम्रो देशलाई पनि व्यापक रूपमा असर पारेको एउटा रोग हो, जुन नेपाल अटिजम सोसाइटीको प्रारम्भिक आकलन अनुसार 1000 जनामा 5-8 जना बच्चाहरूमा भएको समस्या हो. यो प्राय जसो 4-5 वर्षमा हामीहरूले डायग्नोसिस कन्फर्म गर्छौँ भने 2 वर्षबाट नै हामीहरूलाई लगभग शंका लाइसकेको हुन्छ. अब कसरी पत्ता लाउँदै यो भन्दा यो असामान्य खालको आनी बानी हुन्छ, जस्तो धेरै हात चलाउने, हल्लाउने, एउटै चिज हातमा राखेर खेलाइराख्ने, कुनै चिज परिवर्तन गर्न खोजियो बाबुबाट भने त्यसको चाहिँ प्रतिकार गर्ने र यसको उपचारमा बिहेभियर थेरापी, स्पिच र ल्याङ्ग्वेज थेरापी र अकुपेसनल थेरापी तीनटा चाहिँ मुख्य हुन्. तर नेपालको परिवेक्षमा भन्नुहुन्छ भने यो लभ थेरापी अर्थात माया गर्ने, मायाले जित्ने हो.
11: अटिजम भएका बाल बालिकाका लागि थप स्रोत कक्षा सञ्चालनका लागि के कस्ता कार्यक्रम छन् त? पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य.
15: सुरुमा हामीले एउटा क्लास 40 जनाको लागि यो सुरुवात गरेका हौ. त्यसमा चाहिँ धेरैजना वेटिङमा हुनुहुन्छ. यो वर्ष हामी त्यसको क्षमता बढाउने, विद्यार्थी संख्या र अरू त्यसलाई चाहिने इन्फ्रास्ट्रक्चरहरू सँगसँगै मेन पावर पनि बढाउने गरिकन योजना बनाएका छौँ.
11: अटिजम भएका बाल बालिका र अभिभावकलाई पर्ने मनोवैज्ञानिक दबाव अन्त्य हुने गरी सरकारले कार्यक्रम ल्याउनु पर्ने मनोचिकित्सकले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी, पोखरा.
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
16: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज.
17: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

0: घर घर आयो हजुर सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

नाचन मोहन नाचन झुनमुन झुनमुन गर्दै बाजित कम्मर भाचन मनको वेदन हर्दै नाचन मोहन नाचन झुनमुन झुनमुन गर्दै बाजित कम्मर भाचन मन

0: आज विक्रम सम्बत 2083 साल ज्येष्ठ 8 गते शुक्रबार, ज्येष्ठ शुक्ल षष्ठी 22 मई सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रधानमन्त्रीको हट र विपक्षीको विरोधले संसद मुठभेद उन्मुख, अवरोधकै बीच विधेयकहरू पारित, भट्ट र अग्रवाल सहित 29 जना विरूद्ध मुद्दा चलाउन सिफारिश, विवादित जग्गा फिर्तादेखि नयाँ कार्य विभाजनसम्मका निर्णय गर्दै एमाले सर्वोच्च शिखर सगरमाथामा एकै दिन अहिलेसम्मकै धेरै 274 जना पुगे लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको बाझो बलौटी जमीनमा हरियो सुन शीर्षकको शुभ समाचार।
0: पोखरा महानगरपालिका 13 बगरकोट कसेरी स्थित विजयपुर खोलाको किनारमा लामो समयदेखि बाँझो रहेको बलौटे जमीन अहिले हराभरा तरबुजाका लहराले ढाकिएका छन्। यही जमीनमा व्यावसायिक तरबुजा खेती गर्दै किसानहरूले लाखौं आमदानी गर्न थालेपछि स्थानीय युवाको आकर्षण बढ़दै गएको छ। पोखरा 22 पुम्दी भूमदीका 22 वर्षीय सुन्दर बरालले 25 रोपनी क्षेत्रफलमा सरस्वती जातका 3,500 बिरूवा रोपेर व्यावसायिक तरबुजा खेती शुरू गर्नुभएको हो। गत फागुनमा रोपिएका बिरूवाले अहिले उत्पादन दिन थालेका छन्। उहाँका अनुसार दैनिक औसत 200 केजी तरबुजा बिक्री भइरहेको छ। प्रति केजी 60 का दरले दैनिक करिब 12,000 को कारोबार भइरहेको बरालले बताउनुभयो। तरबुजाको बजारका लागि खासै चिन्ता गर्नु पर्दैन, व्यवसायीहरू बारीमै लिन आउँछन्। उहाँले भन्नुभयो यस वर्ष 15 लाख बराबरको कारोबार गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ। बरालले पहिलो वर्ष परीक्षणका रूपमा 2 रोपनीमा गरिएको खेती सफल भएपछि क्षेत्र विस्तार गरिएको जानकारी दिनुभयो। वर्षमा 1 बाली धान खेती मात्र हुने र बाँकी समय बाँझे रहने खेतमा छोटो अवधिमै राम्रो आमदानी हुने भएकाले तरबुजा खेती रोजिएको उहाँको भनाइ छ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। सँगैसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: rubber bound hose. Honey from the dinner, from gentle mixture, the bumper lock drama. My dear double door refrigerator, the name of company. Nazi Tamatra Pipe Books of Sohan EMI Mafat Karizana Sakinsa.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार प्रधानमन्त्रीको हट र विपक्षीको अडान द्विपक्षको इगोले संसद मुठभेद उन्मुख शीर्षकमा हिमालय टाइम्सले खबर छापेको छ प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा गतिरोध उत्पन्न भएको छ विपक्षीले भने अनुसार सदनमा गएर सांसदहरूले उठाएका प्रश्नको जवाब नदिने प्रधानमन्त्री बालेन्द्र शाहको हट र जवाफ दिनैपर्ने विपक्षीको अडानले प्रतिनिधि सभामा सत्ता र विपक्षी बीच मुठभेड़को अवस्था सिर्जना भएको छ विरोध र नाराबाजी बीच सभामुख डोलप्रसाद टीपी अरियालले प्रतिनिधि सभा बैठक अगाडि बढ़ाएपछि विपक्षी दलहरू थप आक्रोशित बन्न पुगेको विपक्षीको अवरोधका कारण पहिलो बैठक स्थगित गर्नुभएका सभामुख अरियाल बिहिबार नै बसेको दोस्रो बैठकमा पनि विपक्षीलाई टेलेरै अगाडि बढ़नुभयो प्रतिपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर रोस्टममा पुगे पनि सभामुख पेलेर अगाडि बढ़नु भएको हो प्रतिपक्षी दलहरूको अवरोध बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ सभामुख अरियालले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 अंग बनेको घोषणा गर्नुभएको छ सभामुख अरियालले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 अगाडि बढ़ाउनु भएको हो विपक्षीको नाराबाजी र विरोधबीच सत्तापक्षको समर्थनमा विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत भएका छन् त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख रोलप्रसाद अरियालको भूमिकामाथि प्रश्न उठाएको छ संसदमा प्रधानमन्त्रीको खोजी निरन्तर भइरहँदा सभामुख ले उपस्थितिका लागि रूलिङ नगरेको भन्दै कांग्रेसले प्रश्न उठाएको हो बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निष्कल राईले प्रतिपक्षी दलहरूले सरकारलाई जवाफदेही बनाउन खोजिरहेको बताउनुभयो उहाँले प्रमुख प्रतिपक्षीय दलको हैसियतमा आफू स्वयं र अन्य विपक्षी दलका सांसदहरूले पटक पटक सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेको स्मरण गर्दै सचेतक राईले भन्नुभयो यसमा सम्मानीय सभामुख महोदयको हामीलाई साथ मिलेन सरकारले टेरेन पछिल्लो केही बैठकदेखि श्रम संस्कृति पार्टीले पनि सरकार खोज्दै जवाबदेहिता र सदनप्रति सरकारको उत्तरदायित्व खोज्दै प्लेकार्ड देखाइरहेको छ
3: भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिश शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिश गरेको छ विभागले करिब 20 अर्ब रूपियाँ बिगो कायम गरेर मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई सिफारिश गरेको हो सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल र उनकी श्रीमती सुबी अग्रवाल शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्सा विरूद्ध मुद्दा चलाउन सिफारिश आएको छ यस्तै जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह हिमालयन री इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल रमेश कर्फका उपाध्यक्ष रोहित गुप्ता व्यवसायी ऋषिराज मोर सन्दीप साचान लगायत विरूद्ध पनि मुद्दा लाग्नुपर्ने विभागको सिफारिश छ विभाग प्रहरी र सरकारी वकिल कार्यालय सम्बद्ध अधिकारीहरूका अनुसार विभागले अनुसन्धान प्रतिवेदन वैशाख दोस्रो साता नै बुझाएको हो प्रतिवेदन अध्ययनका क्रममा रहेको ती अधिकारीको भनाइ छ अध्ययन लगभग सकिएको छ सायद अर्को साता मुद्दा दायर हुन्छ अध्ययनमा संलग्न एक अधिकारीले भने विभागले सुलभलाई 21 चैत र भट्टलाई त्यसको दुई दिन अघि 19 चैतमा पक्राउ गरेको थियो
2: विवादित जग्गा फिर्तादेखि नयाँ कार्य विभाजनसम्मका निर्णय गर्दै एमाले शीर्षकमा हिमालय टाइम्समा खबर छ नेकपा एमालेको निकै चासोका साथ हेरिएको सचिवालय बैठक शुक्रबार बस्दै सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास कुण्डुमा बसेको बैठकले तय गरेका विभिन्न महत्वपूर्ण प्रस्तावहरूलाई आजको बैठकले अन्तिम रूप दिनेछ। आजको बैठक मुख्य गरी व्यवसायी मीनबहादुर गुरूङले तानमा दिएको जग्गा फिर्ता गर्ने र पार्टीका शीर्ष नेताहरूको कार्य विभाजन तथा वरियताक्रम टुंग्याउने विषयमा केन्द्रित रहनेछ। त्यस्तै बल्खुमा आफ्नै भवन निर्माणको संकल्प, शीर्ष नेतृत्वको कार्य विभाजन र नयाँ सांगठनिक संरचनाका विषयमा पनि निर्णय गरिने जनाइएको छ। त्यस्तै यस बैठकले पार्टीको आन्तरिक जीवन र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण प्रभाव पार्ने निर्णयहरू गर्ने भएकाले यसलाई निकै महत्वका साथ हेरिएको छ। विशेष गरी जग्गा दानको विषयले सिर्जना गरेको आन्तरिक असन्तुष्टि र बाह्य आलोचनालाई सम्बोधन गर्दै पार्टीले आफ्नो साख जोगाउने र संगठनलाई नयाँ गति दिने प्रयास यस बैठकबाट गर्ने देखिन्छ। आजको बैठकको सबैभन्दा ठूलो र चर्चामा रहेको विषय जग्गा फिर्ताको निर्णय नै हो। एमाले भातबटुनी सुपर मार्केटका संचालक मीनबहादुर गुरूङ र उहाँकी श्रीमती सावित्री गुरूङले पार्टी कार्यालय बनाउन दान दिएको जग्गा नलिने निर्णय गर्दैछ। गत असोज महिनामा तत्कालीन प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले किर्तिपुर नगरपालिकाको कलंकित क्षेत्रमा 10 रोपनी 14 आना जमीनमा भवन निर्माणको शिलान्यास गर्नुभएको थियो। व्यवसायीबाट यसरी ठूलो परिमाणमा जग्गा र भवन दान लिँदा पार्टीभित्र र बाहिर ठूलो विवाद र आलोचना भएको थियो। जग्गा विवाद सुल्झाउनुका साथै आजको बैठकले पार्टीका पदाधिकारी तथा सचिवालय सदस्यहरूको कामको जिम्मेवारीलाई पनि अन्तिम रूप दिनेछ। प्रस्तावित नयाँ कार्य विभाजन अनुसार अध्यक्ष केपी शर्मा ओलीले समग्र पार्टीको कामको मुख्य नेतृत्व सम्हाल्नुहुनेछ। यसैगरी उपाध्यक्ष रामबहादुर थापा बादलले सुशासन र सेवा प्रभाव सम्बन्धी विभागहरूको कामको संयोजन गर्ने जिम्मेवारी पाउनु भएको छ भने अर्का उपाध्यक्ष विष्णु पौडेलले पार्टी सम्बद्ध अन्य विभागहरूको कामको संयोजन गर्नुहुनेछ। अन्य उपाध्यक्षहरूमध्ये पृथ्वी सुब्बा गुरूङलाई सामाजिक विकास सम्बन्ध विभागहरू, गोकर्ण विष्टलाई पूर्वाधार विकास सम्बद्ध विभागहरू र रघुजी पन्तलाई मानव स्रोत सम्बद्ध विभागहरूको संयोजन गर्ने महत्वपूर्ण जिम्मेवारी दिइनेछ।
3: हिमाल आरोहणका लागि सबैभन्दा उपयुक्त मानिने वसन्तकालीन आरोहण अन्तर्गत बुधबार एकै दिन 274 जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। पर्वतारोहण संचालक संघका अनुसार वैशाख 30 गते सगरमाथा आरोहणको बाटो खुले यता बुधबार स्वदेशी र विदेशी आरोही गरेर सर्वाधिक 274 जना आरोही चुचुरोमा पुगेका हुन्। संघका महासचिव ऋषिराम भण्डारीले भन्नुभयो, आरोहण शुरू भएको पछिल्लो एक सातामा 140 जना आरोही चुचुरोमा पुगेर आधार शिविर फर्किएकामा बुधबार एकै दिन 274 जनाले आरोहण पूरा गरे, जुन नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्म सर्वाधिक हो। पछिल्लो दुई दिन यता हिम आधीको वेग बढ़दै गए पनि मौसमको अवस्था अनुसार अबको एक सातामा आरोहणको पर्खाईमा रहेका थप आरोही शिखरमा पुगेपछि यस वर्ष सर्वाधिक आरोहीले आरोहण गरेको कीर्तिमान बन्न सक्ने उहाँले बताउनुभयो। एकै दिन सर्वाधिक आरोही शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
2: दुई दशक यताकै कर संरचनाको पुनरावलोकन गर्न अर्थ मन्त्रालयमा तीव्र गृह कार्य चलिरहेको छ। आगामी आर्थिक वर्षबाट करको संरचनामा पुनरावलोकन गरी उद्यमी तथा मध्यम वर्गीय परिवारमाथि करको बोझ घटाइने नीति तथा कार्यक्रम अनुसार अर्थ मन्त्रालयले घनीभूत रूपमा गृह कार्य गरिरहेको सम्बद्ध अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार करको बोझ कम गर्न आगामी बजेटसँगै आउने आर्थिक ऐनबाट दरहरू घटाउन अन्तिम गृह कार्य भइरहेको छ। ती अधिकारीहरूका अनुसार करका दरहरू अन्तिम समयमा मात्रै फाइनल हुने भएकाले कुनमा कति घटबड हुने भन्ने अझै निक्योल भइसकेको छैन। अर्थमन्त्री वाग्लेले पनि पटक पटक सार्वजनिक रूपमै करका दरहरू उच्च रहेको बताउँदै आउनुभएको छ। सरकारले बजेटमा करका दरमा आमूल परिवर्तनको तयारी गरिरहँदा बिहिबार अर्थ समितिमा भएको छलफलमा समेत अर्थविज्ञहरूले समेत त्यस्तो सुधार जरूरी रहेको बताएका छन्। अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले हाल कायम रहेको व्यक्तिगत 5 लाख र दम्पतिको 6 लाख रूपियाँसम्म आयकर छूटको सीमा निकै कम भएको बताउनुभयो।
3: नेपाल सरकारले विश्व ब्याङ्क र एसियाली विकास ब्याङ्क एडीबीसँग नेपाल डिजिटल ट्रान्सफर्मेशन परियोजनाका लागि करिब 13 अर्ब रूपैयाँ अर्थात 90 मिलियन डलरको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। यस परियोजनाले सुरक्षित डिजिटल पूर्वाधार र डेटा सेन्टरको सुदृढ़ीकरण गर्दै अबको 5 वर्षभित्र 70 लाख नागरिकलाई सार्वजनिक निकायबाट चुस्त अनलाइन सेवा उपलब्ध गराउने र सरकारी कामको समय 6 घण्टाबाट 2 घण्टामा झार्ने वाचा गरेको छ। तर यस्तो वाचा नेपालका लागि नयाँ होइन। यसअघि डिजिटल नेपाल एक्सुलरेशन परियोजना डीएनए र डिजिटल नेपाल प्रोजेक्ट डीएनपी जस्ता पहलहरू कुनै प्रगति हासिल नगरी खारेज भएका थिए। डीएनए परियोजनाको 17 अर्ब रूपैयाँ सरकारले विश्व ब्याङ्कलाई नै फिर्ता गर्नु परेको थियो, तर त्यसको जिम्मेवारी कसैले सार्वजनिक रूपमा लिएन। अहिले डीएनएलाई नै नाम र कार्यक्रमहरू परिमार्जन गरेर नयाँ ऋण स्वीकार गरिँदा सदनदेखि सामाजिक सञ्जालमा प्रश्न उठेका छन्, यसपटक साँच्चै के फरक छ त? पुरानो ऋण किन फिर्ता गरियो वा अघिल्लो परियोजना असफल हुनुका कारणबारे समीक्षा भयो कि भएन? राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबू ओलीले यो ऋण नेपाल सरकारले माग गरेको हो कि दात्री निकायले नै प्रस्ताव गरेको हो भन्दै संसदमा समेत प्रश्न उठाएकी छन्। डिजिटल रूपान्तरणका परियोजना ऋण अनुदान र संरचनागत अस्पष्टताको भूमरीमा शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
2: एफएमसीसीआईमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन आज 3 समूहबीच प्रतिस्पर्धा शीर्षकमा आर्थिक अभियानमा खबर छापिएको छ। नेपाल उद्योग वाणिज्य महासंघ एफएमसीसीआईको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको